0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदाउने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
0: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
2: र 9867

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9852630378, प्रशान्त नेउपाने 9846026925।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, डबल हिँड कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9852680507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि,
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891150630 र 9746786081।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै,
12: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656606।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13 195 र 98467 15 368।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएछु।
20: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142336, मोबाइल 98568732 र 98460783002।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: साइकल र साना गाडीमा आकर्षण
4: डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले ब्याट्रीमै जाउँ नेपालको प्रोडक्ट नेपालको इन्धन चलाऊ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई
5: चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान
3: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590169 मोबाइल 97072540
8: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
9: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
9: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
11: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333-493-555
5: काया कैरनमा अब खबरको सिलसिला प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ संसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा धेरैको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ प्रतिनिधि सभाको अस्ति मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नै पुगेन राष्ट्रोपाका सचेतक प्रकाश चन्द्र परियार भन्नुहुन्छ हामी निर्मम समीक्षा गर्छौं आत्मआलोचना गर्छौं र संसदमा आउँदा दिनमा यस्तो अवस्था आउन नदिन पूर्व तयारी र सबै सांसदलाई जिम्मेवार बनाउन सबै प्रकारका निर्देशन गर्छौं सांसदको मूल्यांकन प्रणालीलाई पनि थप कडाई गर्छौं यस्तै कांग्रेसका सचेतक निष्कल राईले सदनमा पर्याप्त छलफल गर्नुपर्छ सरकारको बिजनेसमा सत्तापक्षका साथीहरू नै अनुपस्थित हुनुपर्ने किन भनेर प्रश्न उठाउनु भएको छ हाम्रा कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ हाम्रो अनुपस्थितिका लागि सत्तापक्ष जिम्मेवार रहेको उहाँको भनाइ छ यसैबीच प्रतिनिधि सभा अन्तर्गत गठित 12 समिति मध्ये धेरै काम कारवाहीमा प्रश्न उठ्न थालेका छन् 12 संसदीय समिति मध्ये सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्ष कांग्रेसले गरेको छ अरू सबैमा सत्तारूढ रासोपाको नेतृत्व रहेको खबर कान्तिपुरले लेखेको छ
3: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा फागुन 13 त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्नु भएको थियो भने त्यसैता उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा पुस 21 गते त्रिभुवन विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नुभयो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। कान्तिपुरमा खबर छ। यसैबीच कांग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले निष्ठा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ। गएको आइतबारदेखि पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा हिजो आफ्नो धारणा राख्दै महामन्त्री गुरूराज घिमिरेले निर्वाचन आयोगले सुनवाईको मौका नदिएको आधारमा सर्वोच्चले निष्ठा दिनु तथ्यसँग मेल नखाने जिकिर गर्नुभयो। नयाँ पत्रिकामा खबर छ।
5: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नुभएको छ। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद देखिएपछि चुनाव समीक्षा प्रतिवेदन थापिराखिएको छ। एमाले गएको फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गएको 10 जेठमा कार्यदल गठन गरेको थियो। त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाउनु भएको थियो। पोखरेलले लेखेको करिब 100 पेजको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनको विकल्प अघि सारिएको थियो। त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताएका छन्। महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा सरकारको काम र क्रियाकलापका कारण आजको संकट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ उल्लेख गरिएको ती पदाधिकारीले बताएका छन्। प्रदेश र काठमाडौँमा गरी 11 भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको ती पदाधिकारीको भनाइरहेको खबर कान्तिपुरले छापेको छ।
3: कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ। हिजो कोशी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा दिएपछि कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमति अनुसार नेकपा र एमालेको सरकार बन्ने जनाइएको छ। सरकार गठन गर्ने विषयमा सहमति भए पनि मन्त्रालयका विषयमा अझै दुई दलबीच सहमति हुन नसकेको नेताहरूको भनाइ छ। यसैबीच नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले आउँदो भदौ 1 विश्वासको मत लिने हुनु भएको छ। भदौ 1 बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तय भएको भनिएको छ। आचार्यले भदौ 1 प्रदेशसभा बैठकबाट स्पष्ट बहुमत गर्ने देखिन्छ। अहिलेसम्म उहाँको पक्षमा 48 सुरक्षित जस्तै देखिएको छ। कुल 83 सांसद संख्या रहेको प्रदेशसभाको बहुमत संख्या 42 रहेको खबर नागरिकमा छ।
5: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत विगतमा चाडपर्व लक्षित गरी सञ्चालन हुँदै आएका सहुलियत पसल यसपटक कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर वर्षभरि सञ्चालन गर्न लागि हो। चाडपर्वका बेला खाद्यान्नको खपत बढ़ने र बजार मूल्य समेत बढ़ने भएकाले सरकारले विगतमा 10 तिहार र 6 सहुलियत पसल सञ्चालन गर्दै आएको थियो। गएको वर्ष भदौ 30 गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको थियो। नवयुवा आन्दोलनका कारण कुनै औपचारिक कार्यक्रम नगरी गएको वर्ष सहुलियत पसल शुरू गरिएको थियो। यसपटक भने गएको वर्षको तुलनामा करिब 1 अघि नै पसल सञ्चालन गर्न लागि हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले उपभोक्तालाई महँगीबाट राहत दिन तथा बजारमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने उद्देश्यले वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न लागि बताउनुभयो। निम्न आय भएका उपभोक्तालाई सहज गर्नको लागि चाडपर्व शुरू हुनु अघि नै पसल सञ्चालन गरिएको उहाँको भनाइ छ। कम्पनीले यसपटक सबै खाद्यान्नमा प्रति किलो वा प्रति लिटर 5 रूपियाँ छूट दिने निर्णय गरेको छ। चामल, दाल, तेल, चिनी र नुन लगायतका वस्तुमा यो छूट लागू हुनेछ। कारोबार दैनिकमा खबर छ। काया कैरनमा विद्युतीय गाड़ीको आकर्षण बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी धर्ना
12: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
13: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
12: अनि बन्छ त दाई
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
16: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
15: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
17: महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको बैठकमा अनुपस्थित देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय, सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला देउबा 5 महिनाको विदेश बसाएपछि आज फर्कदै सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत
5: गर्यौं। नेपालमा मृत्युपछि हुने अंगदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने कानूनी व्यवस्था भए पनि अहिलेसम्म 9 जना मृतदाताबाट मात्र 23 अंग प्रत्यारोपण सम्भव भएको छ। यी मध्ये 17 मृगौला, 5 कलेजो र एउटा संयुक्त कलेजो मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएकै व्यक्तिबाट हुने अंग प्रत्यारोपण शुरूआत सन् 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसैदा सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अंग प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्ने भने चुनौती देखिएको छ। कलेजो तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठका अनुसार एकजना मृत अंगदाताबाट 8 भन्दा बढ़ी बिरामीको ज्यान बचाउन सकिन्छ। उहाँले मृत्युपछि अंगदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो। डाक्टर श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै आएको भने जानकारी दिनुभयो। यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अंगदानलाई अझै प्रभावकारी रूपमा अघि बढ़ाउन नसकिएको बताउनु भएको छ। उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अंग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। मृत्युपछि हुने अंगदानका लागि जनचेतना पर्याप्त मात्रामा हुँदैन। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने अस्पताल स्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अंग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रिय स्तरको पारदर्शी अंग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो। आजको गोर्खा पत्रमा खबर।
4: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 लक्षित गर्दै बैंक तथा बीमा कम्पनीले गाड़ीको कर्जामा विशेष ब्याज दर तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्। ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याज दर तथा अरू सुविधा सहितका योजना ल्याएका हुन्। बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छूट दिने योजना अघि सारेका छन्। काठमाण्डुको भिरकुटी मण्डलमा चलिरहेको एक्सपोको दोस्रो दिन बाइक तथा गाड़ीमा आकर्षण देखिएको छ। गएको मंगलबार अस्तिदेखि शुरू भएको एक्सपोको पहिलो दिन 29,000 भन्दा बढ़ीले अवलोकन गरेका थिए भने दोस्रो दिन हिजो 26,000 भन्दा धेरैले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय गाड़ीप्रति बढ़दो आकर्षणसँगै एक्सपोमा राखिएका विभिन्न ब्राण्डका गाड़ीबारे अवलोकनकर्ताले चासो देखाएका छन्। नेपालमा बढ़दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्राण्डका गाड़ीहरू प्रदर्शनीमा राखिएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन पुग्नेहरूको चहल पहल बढ़ेको छ। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भीड़ देखिन्छ। नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आएका केही नागरिकको अनुभव अबको पालोमा।
6: मेरो नाम सन्देश मानसिंह बस्नेत। अब इन्धनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रोडक्सन एकदम राम्रै गरिरहन्छ। त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रीन एनर्जी होइन, ग्रीन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभी प्रति आकर्षित भएको देखिन्छ। पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी एक युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पर्यो नि त। त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अलि इभी प्रति आकर्षित भएको म चाहिँ पाइएको छु।
7: मेरो नाम रमेश पोखरेल, म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यसलाई यसो बुझौँ भनेर खास आएको थियो। जस सबै नयाँ नयाँ आएको छ, राम्रो रहेछ। इभीमा चाहिँ बस आएको छ त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, किन ठुलो गाडी आएको छ इभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ। खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यही ठिक लाग्छ। अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ। दादा
8: मेरो नाम तुलसी प्रसाद नेउपाने। अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू, मलाई यो एउटा दुइटा गाडीहरू पनि मन पर्यो। चढी राको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर हुन्डाईको गाडी उ गरेर मैले यो टिटोन, यो निसानको टिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ। अरू चाहिँ यस्तो होस्मा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ। अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नु पर्छ भन्छन्, अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोलले गाडी चढ्छु। दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो।
9: मेरो नाम राम बहादुर विष्ट। पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई। मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक, म नयाँ नौलो के आयो भनेर आएको हो। म चाहिँ यो विशेष बस हेर्न आएको हो। मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन, त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको हो।
10: यो ललित सिरिज हो, अबको युग भनेको विद्युत युग चाहिँ हो, तर यसमा गाडी भर पर्नुहुन्छ। जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पर्यो भने त राम्रो भएन। त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युग भनेको विद्युत युग हो, तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी। तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताब त हरेक हिसाब किताब चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न। बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले।
4: नाइमा मोबिलिटी एक्सपो र विद्युतीय गाडीको विषयमा विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9846510950।
4: आया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको हप्तासम्म 10 लाख भन्दा बढ़ी डिम्याट खाता बच्चाका नाममा खोलेका छन्। बच्चा जन्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने क्रम जारी रहेको बैंक र ब्रोकर कार्यालयका कर्मचारीहरू बताउँछन्। अहिले प्राथमिक शेयर निष्कासन आईपीओमा शेयर हालेमा चिट्ठा विधि अन्तर्गत कम्तीमा 10 किता शेयर पर्न सक्ने सम्भावना भएकाले धेरैजनाको नामबाट शेयर भर्दा कुनै न कुनैमा त पर्ला नि भन्ने उद्देश्यले बच्चा जन्मना 7 अथवा 18 वर्ष नपुग्दै खाता खोल्न आउने क्रम बढ़ेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीजका ब्रोकर नम्बर 57 का संचालक रामचन्द्र भट्टराईले बताउनुभयो। 18 वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा खाता खोल्न पाइने कानूनी व्यवस्था नै छ। बच्चा 18 वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्व, बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ। खातावाला बालक 18 वर्ष पुगेपछि उसले आफै खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ। न्यूनतम 10 किता शेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालकका नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढ़ेको सीडीएससीको तथ्याङ्कले पनि देखाउँछ। यसैबीच विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकाहरूलाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयरधनी बनाएको छ। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको खबर कान्तिपुर दैनिकमा छ।
4: अब विदेशको खबर। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चिनिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ।
5: अब खेल खबर। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मेसीले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफूबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक

0: दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेसीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेसीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेसी मैदानमा पुगेर छोराको खेल हेर्न भने सकेनन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने खासै पानी परेको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भागमा पनि मध्यमसम्मको पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
0: बालबालिकाहरूलाई कमैया, श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भने स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बालबालिकालाई कमैया, श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने विषय राखेको छ।
1: नेपालबाट गएको आर्थिक वर्षमा 12.5 अर्ब रूपियाँको अलैंची निर्यात भएको छ। यो अहिलेसम्मकै बढ़ी हो। पूर्वी जिल्लाका पहाड़ी जिल्लामा अलैंची खेतीको उत्पादन धेरै हुन्छ। उत्पादित अलैंची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
0: धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ। नियामक धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको प्राथमिक पूँजी बजार सुधार नीति 2083ले धितोपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्य सहितको बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
1: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 को प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोऱ्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव हो।
0: छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनघाट कुमिण्डी नगरपालिका एकमा जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। दुईजना भने पौडिएर जोगिएका खबर आजको नयाँ पत्रिकामा छ।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्ष थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न सरकारी कार्यालयहरूमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ।
1: विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियम संगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो।
0: एनसेल अजियाटाको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रूपियाँ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: रित्तो गोजी भारी मन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न। सार्वजनिक सरकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
1: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने, खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रूपियाँ छूट पाइने,
0: गाड़ीहरूको प्रदर्शनी, नाइमा एक्सपोमा बैंक तथा बीमाको अफर र सस्तो ब्याज, मोटरसाइकल र साना गाड़ीमा आकर्षण,
1: चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन, चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान,
0: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा हाजिर गरेर टाप कस्ने सांसद र सामान किनेर बिल लिँदा उपहार पाउने सरकारी कार्यक्रमसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ अर्थ मन्त्रालयको दृश्य छ। टेबुलको टेलिफोनको घण्टी बजेपछि एकजना कर्मचारीले फोन उठाएर अर्कोतिर हेरेर भन्दैछन्, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू
4: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
3: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848614145।
5: ए सबिना, यसको हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9808216142।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
9: जब कुनै व्यक्ति गौतम बुद्धको समूहमा सामेल हुन्छ, बुद्धले सबैभन्दा पहिले शान्त रहनु भन्नुहुन्छ। ध्यानको अवस्थामा बस्नु अघि भिक्षुलाई शान्त रहन सिकाउनुहुन्थ्यो। आजको कठिन समयमा तनाव उत्पन्न हुन अपरिकार्य छ। यस्तो अवस्थामा यदि तपाईँ हरेक दिन केही समय चुपचाप बस्ने अभ्यास गर्नुहुन्छ भने यसले तपाईँको तनाव पैदा गर्ने हार्मोनको स्तर कम गर्दछ। यसले तपाईँको दिमागलाई शान्त बनाउँछ, रिसलाई नियन्त्रण गर्छ र तनाव बढाउने हर्मोनको स्तर घटाउँछ। आजको यस भिडियोमा शीर्ष 10 नैतिक कुराहरू थाहा पाउनेछौँ। यो आजको कथामा हामी कुन ठाउँमा शान्त रहनुपर्छ भन्ने कुरा थाहा पाउनेछौँ, अनि के कस्ता ठाउँमा बोल्नुपर्छ र कस्तो ठाउँमा मौन बस्नुपर्छ भन्ने पनि हामीले जान्दछौँ। यी सबै कुराहरू थाहा पाउनेछौँ। बिहानै गुरुले आफ्ना सबै शिष्यहरूलाई बोलाउनुहुन्छ। सबैजना छक्क पर्छन् कि हामीबाट केही गल्ती भयो, सायद गुरुले केही राम्रो कुरा बताउनुहुन्छ। सबैजना राति ठिक समयमा सुत्छन् र बिहान उठेर सबैजना नदीमा गएर नुहाएर गुरुजी कहाँ फर्किन्छन्। गुरु भन्नुहुन्छ, आज हामी सबैलाई मौन बस्नुको फाइदाको बारेमा बताउँछ। फेरि गुरु भन्नुहुन्छ, 10 ठाउँमा जहाँ मौन बस्दा लाभ हुन्छ र बोल्दा हानि हुन्छ। यी 10 ठाउँमा शान्त भयो भने जे चाहियो त्यही मिल्छ। तपाईँको जीवनमा चमत्कारी परिवर्तनहरू सुरु हुनेछ। धेरै बोल्नु वा चुप बस्नु राम्रो कुरो, कम बोल्नु वा चुप बस्नु राम्रो कुरो, अत्यधिक वर्षा वा घामले जस्तै दुवैले समस्याहरू निम्त्याउँछन्। त्यसै गरी अनावश्यक बोल्दा पनि धेरै हानि हुन्छ। गुरु भन्नुहुन्छ, त्यो पहिलो अवसर हो जहाँ मान्छे चुप बस्नुपर्छ। तथ्य बिनाको कुरा नगर्नुहोस्। यदि तपाईँसँग कुनै तथ्य छैन भने चुप लागेर बस्नु राम्रो हुन्छ। चुपचाप बस्दा दिमागमा नयाँ कोशिकाहरू बन्छन् र बोल्नमा पनि राम्रो हुन्छ। जहाँ कुनै कुराको पूरो ज्ञान हुन्छ त्यहाँ मात्र बोल्नुपर्छ। यदि तपाईँ बिना तथ्य वा कुनै कारण बिना बोल्नुहुन्छ भने तपाईँको मजाक हुन सक्छ। यदि तपाईँसँग पर्याप्त जानकारी छैन भने यस्तो ठाउँमा बोल्दा तपाईँलाई मजाक मात्र बनाउँदैन, मानिसहरूको तपाईँ माथिको विश्वास पनि गर्छ। त्यसैले के बोल्ने वा नगर्ने थाहा नभएको ठाउँमा शान्त रहनुहोस्। कयौं पटक यस्ता मानिसहरू हुन्छन् जो जताततै आफ्नो उपस्थितिको अनुभूति गराउन थाल्छन्। उनीहरूलाई थाहा छैन के बोल्ने, तर पनि उनीहरू बोलिरहन्छन्। पछि उनीहरूको मृत्युपछि अरूले खिल्ली उडाउँछन् या उनीहरूको पछाडि अरूले खिल्ली उडाउने गर्छन्। तथ्यको राम्रो ज्ञान नभएसम्म चुप लागेर बस्नु नै बुद्धिमानी हुन्छ। फेरि गुरुले भन्नुहुन्छ, अर्को अवसर जहाँ एक व्यक्ति चुप रहनुपर्छ। यदि तपाईँको शब्दले कसैलाई मानसिक चोट पुर्याएको छ भने त्यहाँ चुपचाप बस्नुपर्छ। कमजोर व्यक्तिको बारेमा केही बोलेर तपाईँ महान बन्न सक्नुहुन्न। कमजोर व्यक्तिलाई सहयोग गर्नमा महान बन्नुहुनेछ। धेरै पटक यसो हुन्छ कि कतिपयले आफूभन्दा कान्छो व्यक्तिलाई होच्याएर बोल्ने गर्छ। अगाडिको मान्छे तपाईँभन्दा छोटो छ, उसले तपाईँलाई केही भन्दैन, तर तपाईँ उसको आँखामा परिरहनुहुन्छ। भोलि ऊ पनि पदमा तपाईँभन्दा ठुलो बन्न सक्छ, तपाईँलाई आजको जस्तो व्यवहार गर्न सक्छ। यदि तपाईँ महान बन्न चाहनुहुन्छ भने तपाईँले आफूभन्दा सानो मान्छेलाई माया गर्नुहोस् र आफूभन्दा ठुला मान्छेलाई सम्मान पनि गर्नुहोस्। मान्छेहरू सोच्छन् कि घमण्ड गरेर बोल्यो र अरूलाई तल ल्याउन खोज्यो भने ठुलो भन्छ, त्यो सबै गल्ती हो। तपाईँ तिनीहरूको आँखामा परिरहनुहुनेछ। गुरुले थप भन्नुभयो, त्यसैले शिष्यहरू जब बोल्नुहुन्छ आदरपूर्वक बोल्नुहोस्, ताकि मानिसहरूले जे बोल्नुहुन्छ मन पराउनुहोस्। बोल्दा भाई बहिनी आमा बुबा साथी आदि शब्दहरू प्रयोग गर्न नबिर्सिनुहोस्। यसले तपाईँको प्रतिष्ठा मात्र बढाउँदैन, तपाईँलाई मानिसहरूको नजरमा एक बुद्धिमान व्यक्ति पनि बनाउँछ। गुरुले थप भन्नुभयो, तेस्रो अवसर के हो जहाँ व्यक्तिको लागि मौन रहनु राम्रो हुन्छ? क्रोधित वा घिरा गर्ने व्यक्तिहरू, जब तपाईँको नजिकको व्यक्ति वा आफन्त तपाईँसँग रिसाउँछन्, यदि कसैले तपाईँलाई अपमान गरिरहेको छ भने तपाईँ चुप लाग्नुपर्छ ताकि अर्को व्यक्तिको बेलुन पूरा रूपमा फुटोस्। यदि तपाईँ सही हुनुहुन्छ भने उहाँलाई कहिले माफी नदिनुहोस् र चुपचाप बस्नुहोस्। सही समयको लागि पर्खनुहोस्, उसले आफ्नो गल्ती महसुस गरेपछि तपाईँसँग माफी माग्नुहोस्। फेरि गुरु भन्नुहुन्छ, तपाईँको कुनै आफन्त तपाईँसँग रिसाएर तपाईँले उसलाई शान्त गराउनु भयो भने यो सम्मानको संकेत हो। यो भन्दा कोही सानो र ठूलो छैन। यदि तपाईँ रिसाउनु भएको छ भने तपाईँ कसैको अनादर नगरी छोड्न सक्नुहुन्छ वा चुप लाग्न सक्नुहुन्छ। रिस उठ्दा सम्बन्ध बिग्रिनेछ। क्रोधले सधैँ क्रोधित व्यक्तिलाई हानि गर्छ। एकपटक जंगलबाट भागेर एउटा सर्प राजाको घरमा पुगेपछि मानिसहरूले उसलाई जिस्काउन थाले। उनी निकै क्रोधित भए। उसले बलियोसँग बेर्दै बिस्तारै पुरै शरीर काटियो। त्यसरी नै हाम्रो क्रोधले पनि तरवारले झै काटिरहन्छ। ध्यानले क्रोध समाप्त हुन्छ। यदि तपाईँ हरेक दिन ध्यानमा बस्नुहुन्छ भने तपाईँको क्रोध तपाईँको नियन्त्रणमा रहनेछ। यो दैनिक ध्यान अभ्यास गर्ने तरिका हो। यसो गर्दा तपाईँको शरीरमा रिसलाई बढावा दिने हार्मोनहरू तपाईँको नियन्त्रणमा रहनेछ, जसका कारण शरीरले रिसलाई सजिलै नियन्त्रण गर्न सक्नेछ। तर एउटा तरिका यो पनि छ कि जब तपाईँ रिसाउनुहुन्छ, मेरो रिस चाहिँ छ कि छैन भनेर बुझ्ने कोसिस गर्नुपर्छ। जब तपाईँ आफैले यो मूल्याङ्कन गर्नुहुन्छ, तपाईँले थाहा पाउनुहुनेछ कि हामी रिसाउनु पर्छ कि पर्दैन। तैपनि यदि तपाईँ क्रोधित हुनुहुन्छ भने त्यहाँबाट टाढा जान प्रयास गर्नुहोस्। समयसँगै बिस्तारै तपाईँको मन शान्त हुँदै जान्छ। जब व्यक्तिले ठूलो समझदारीको साथ काम गर्नुपर्छ, तपाईँ चुप रहनुपर्छ जहाँ तपाईँको मुद्दासँग कुनै सम्बन्ध छैन। यदि तपाईँको कुनै मुद्दासँग कुनै सम्बन्ध छैन भने तपाईँ त्यहाँ मौन बस्न आवश्यक छ। यदि तपाईँ बिना कारण कसैको मुद्दामा बोल्नुभयो भने यो तपाईँको लागि हानिकारक हुनेछ। यसमा तपाईँको मात्र घाटा छ। दुवै व्यक्तिको बीचमा कुनै पनि विवाद छिटो नपर्नुहोस्। यदि तपाईँको अगाडिको व्यक्तिले तपाईँलाई आफ्नो विवाद सुल्झाउन बोल्छ भने मात्र तपाईँ त्यहाँ जानुहोस्। तपाईँ कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्नु हुँदैन। जबसम्म त्यो व्यक्तिले तपाईँलाई बोलाउँदैन। आफ्नो विवाद सुल्झाउन कोही मानिसहरू अनावश्यक रूपमा अरूको विवादमा फँसेका छन्, जसका कारण मानिसहरूले आफ्नो इज्जत र इज्जतमा औला उठाउन थालेका छन्। फेरि गुरु भन्नुहुन्छ, त्यो 10 मध्ये 5 औँ अवसर हो व्यक्ति धेरै बुद्धिमानीपूर्वक चुप रहनुपर्छ। तपाईँको शब्दले कुनै पनि साथीलाई हानि नहोस्। यदि तपाईँका शब्दहरूले अर्को व्यक्तिको परिवार वा साथीहरूको प्रतिष्ठामा खराब रूपमा प्रतिबिम्बित गर्दछ भने तपाईँ मौन रहनुपर्छ। कसैको परिवार वा साथीहरूको बारेमा ठूलो कुरा गर्नाले तपाईँ नराम्रो देखिने मात्र हो। सजिलै नष्ट गर्न सकिने कुरालाई आफ्नो शब्दले ठूलो नगर्नुहोस्। चिच्याएर बोल्ने प्रयास नगर्नुहोस्। कसैलाई चिच्याउनुले तपाईँको व्यवहारलाई झल्काउँछ। धेरै पटक धेरै चर्को स्वरले बोल्दा सम्बन्ध टुट्ने गर्छ। त्यसैले स्वरमा मिठास ल्याउनुपर्छ। तपाईँको शब्दले तपाईँको साथीलाई हानि पुर्याउनु हुँदैन। कहिलेकाहीँ हामी साथीहरूसँग ठट्टा गर्दा सावधान रहनुहोस् कि तपाईँको शब्दले कसैको अनादर नगर्नुहोस्। मजाकलाई सधैँ शब्दहरूको अर्थभित्र राख्नुहोस् जहाँ कसैलाई शब्दले चोट पुग्छ चुपचाप बस्नुहोस्। बेकारको कुराले सधैँ हानि गर्छ। कसैको बोलीबाट अरूको इज्जतमा चोट पुर्याउनु हुँदैन। यी तपाईँको शब्दले अरू कसैलाई चोट पुर्याइरहेको छ भने तपाईँ चुप रहनुपर्छ। जब कोही व्यक्ति तपाईँको अगाडि हुँदैन, तब कुनै तेस्रो व्यक्तिको अगाडि उस व्यक्तिको बारेमा नराम्रो शब्दहरू नगर्नुहोस्। गुरु फेरि भन्नुहुन्छ, 6 अवसर जहाँ मौन रहनुपर्छ। जब कसैले कसैलाई नराम्रो गर्छ, तब तपाईँको सामु कुनै तेस्रो व्यक्तिको तब चुप लागेर सुन्नुपर्छ। तपाईँले आफ्नो विचार व्यक्त गर्नु हुँदैन, किनभने आज तपाईँको अगाडि कसैले तेस्रो व्यक्तिको बारेमा खराब कुरा गरिरहेको छ। उसले भोलि अरू कसैको अगाडि तपाईँको कुरा गरेको हुनुपर्छ। फेरि गुरु भन्नुहुन्छ, 7 यस्तो अवसर जहाँ व्यक्ति मौन रहनुपर्छ। जब कसैले तपाईँको भावना बुझ्दैन भने तपाईँलाई लाग्छ कि कसैले तपाईँको भावना बुझ्न सक्दैन, पीडा वा समस्यालाई शब्दमा व्याख्या गर्न सक्दैन। यदि तपाईँलाई लाग्छ कि तपाईँको अगाडिको व्यक्तिले तपाईँको भावना वा दुःख वा तपाईँको समस्या बुझ्दछ, यदि उसले बुझ्न सक्दैन वा बुझ्न कोसिस गरिरहेको छैन वा ध्यान दिएको छैन भने त्यस्ता व्यक्तिको अगाडि चुपचाप बस्नुपर्छ, किनभने त्यस्ता व्यक्तिहरूलाई तपाईँको भावना वा दुःखको वास्ता छैन। यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा सुनाउँदा पछि पछुटाउनु पर्नेछ, त्यसैले आफ्नो मनको कुरालाई सबै बताउनु हुँदैन। यदि तपाईँलाई लाग्छ कि अर्को व्यक्तिले तपाईँले भनेको कुरा बुझ्न सक्छन् छैन, त्यहाँ बोल्नु हुँदैन, किनकि जब तपाईँ महसुस गर्नुहुन्छ कि अर्को व्यक्तिले तपाईँको भावनालाई राम्रोसँग बुझिरहेको छ, तपाईँले भन्नुभएको कुरा उसले राम्ररी सुनिरहेको छ भने मात्र तपाईँले उहाँलाई आफूले चाहेको कुरा बताउन सक्नुहुन्छ। आठौं अवसर, जहाँ तपाईँ चुप रहनुपर्छ। जब एक व्यक्तिले आफ्नो दुःख व्यक्त गर्दछ, यदि कुनै व्यक्तिले तपाईँले आफ्नो दुःख वा समस्या बताइरहेको छ भने यसको मतलब उसले तपाईँलाई आफ्नो सम्झिरहेको छ, आफ्नो बारेमा नराम्रो कुरा पनि गर्न सक्छ। यदि तपाईँले केही भन्नुभएको छ भने आचार संहिता अनुसार मुख बन्द राखेर बुद्धिमानी काम गर्ने व्यक्ति नै ज्ञानी हो। यस्तो अवस्थामा उसलाई तुरुन्तै समाधान भन्नुको सत्ता चुपचाप बसेर उसको पीडा वा समस्याहरू कसैले नभन्नुहोस्। उसले आफ्नो समस्या समाधान हुने भएकोले यो भनेको होइन, बरु उसले यो पनि भनेको छ कि अर्को व्यक्तिले उसले भनेको कुरा बुझिरहेको छ। धेरै पटक कुरा गर्दा पीडा कम हुन्छ, उसले तपाईँलाई आफ्नो दुःख बताइरहेका हुन सक्छ, किनकि उसलाई लाग्छ कि तपाईँ उसलाई बुझ्दै हुनुहुन्छ। त्यसैले जब कसैले तपाईँलाई आफ्नो दुःख व्यक्त गर्दछ तब तपाईँ चुप लागेर सुन्नुपर्छ, ताकि उसको दुःख कम होस् र उसको मनको बोझ हलुका होस्, किनभने उसले आफ्नो मनमा भएको सबै कुरा तपाईँलाई बताएको छ। कुनै ठाउँ जहाँ तपाईँ चुप बस्नुपर्छ, दुष्ट स्वभावका मानिसहरू बस्ने र गाली गर्ने ठाउँमा कहिले नजानुहोस्। यस्तो ठाउँमा चुपचाप छाड्नुपर्छ, यस्तो ठाउँ चुपचाप छोड्नुपर्छ, अर्थात् उत्तर नदी त्यहाँबाट निस्किनुपर्छ, किनभने त्यो व्यक्तिको जिब्रो खराब छ। यस्तो समयमा जस्तो स्वभाव भएका मानिसहरूलाई तपाईँ मनाउन सक्नुहुन्छ। जब उसको मन पूर्ण रूपमा शान्त हुन्छ तब मात्र उसले तपाईँको कुरा सुन्छ। त्यसैले नराम्रो स्वभावका मानिसले बोलेको कुरा नमान्ने नसुन्ने ठाउँमा बोल्नु हुँदैन। त्यहाँ समयहरू छन् जब तपाईँ शान्त हुनुपर्छ। आफ्नो सफलताको रहस्य सबैलाई नभन्नुहोस्। धेरै पटक यस्तो हुन्छ कि कोही मानिस जसले धेरै चाँडै सफलता प्राप्त गर्दछ, तिनीहरू सबै ठाउँमा आफ्नो सफलताको घमण्ड गर्न थाल्छन्। यस्तो अवस्थामा के हुन्छ, तपाईँको सफलताबाट धेरै मानिसहरू खुसी हुँदैनन्। यदि तपाईँ बलपूर्वक मानिसहरूलाई आफ्नो सफलताको बारेमा घमण्ड गर्दै हुनुहुन्छ भने मानिसहरूको नकारात्मक ऊर्जाले तपाईँलाई असर गर्न सक्छ। जब तपाईँ सफल हुनुहुन्छ सबैलाई थाहा हुनेछ कि तपाईँ सफल हुनुहुन्छ। फेरि गुरुले भन्नुहुन्छ, शिष्यहरू आज यदि तपाईँ सबैले मेरा यी शब्दहरू राम्रोसँग सुन्नुभयो भने, जीवनमा अपनाउनु भयो भने तपाईँ सबै समस्याबाट धेरै हदसम्म बस्नुहुनेछ। यहाँबाट गएपछि मेरा यी शब्दहरू तपाईँको जीवनमा आशीर्वाद भन्दा कम साबित हुने छैन। साथीहरू, आजको यो कथाहरू कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नुहोला। तपाईँ आफ्नो भविष्य बदल्न सक्नुहुन्न, तर आफ्नो बानी अवश्य बदल्न सक्नुहुन्छ। अनि पक्कै पनि तपाईँको यो बानीहरूले तपाईँको भविष्य परिवर्तन गर्नेछ। सफल व्यक्तिहरूको बिहानको बानीमा आजको यस बुद्ध कथाको साथ तपाईँ आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। सपना त्यो होइन जुन हामीले सुतेको बेला देख्छौँ, सपना त्यो हो जसले हामीलाई निदाउन दिँदैन। हामी सुत्दा हाम्रो शरीर मृत शरीर जस्तै हुन्छ, जब हामी उठ्छौँ हामी फेरि जन्मन्छौँ। यो नयाँ जन्म लिएर हामीले आफ्नो जीवन सुरु गर्नुपर्छ। तपाईँको दिनले तपाईँको जीवनलाई नयाँ दिशा दिनुपर्छ। दिनको 24 घण्टा मध्ये सबैभन्दा सुन्दर, सबैभन्दा ऊर्जावान र जीवनलाई प्रभाव पार्ने समय भनेको बिहानको समय हो। तपाईँले आजको भिडियोमा बिहान आफ्नो जीवनमा अपनाउने बानीहरूको बारेमा जान्नुहुनेछ। वास्तवमा ती बानीहरूले तपाईँको सम्पूर्ण दिन मात्र होइन तपाईँको सम्पूर्ण जीवनलाई असर गर्नेछ या परिवर्तन गर्नेछ। तपाईँको सबै लक्ष्यहरूमा सकारात्मक प्रभाव पार्न सक्छ। तपाईँको सफलता र असफलतामा बिहानको बानीले धेरै महत्वपूर्ण भूमिका खेल्छ। आज हामी तपाईँलाई बिहानको यस्तै बानीको बारेमा बताउनेछु। यदि तपाईँले यसलाई आफ्नो जीवनमा ग्रहण गर्नुभयो भने या अपनाउनु भयो भने तपाईँ जीवनमा आउने हरेक समस्या परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो जीवनमा सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ। त्यसो भए केही सफल व्यक्तिहरूको बानीहरू जानौ। कुनै समय महात्मा गौतम बुद्ध आश्रममा आफ्ना सबै शिष्यहरूलाई उपदेश दिँदै हुनुहुन्थ्यो। जीवनमा अपनाउनु पर्ने बिहानी बानीको बारेमा बताउँदै हुनुहुन्थ्यो। उहाँले शिष्यहरूलाई भन्नुभएको थियो, यस प्रकारको बानीलाई अपनाएर हामीले हाम्रो हरेक दिन र हाम्रो सम्पूर्ण जीवनलाई राम्रो बनाउन सक्छौँ। त्यसपछि महात्मा बुद्धले आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, हामी बिहान चाँडै उठ्नुपर्छ, अर्थात् सूर्यको किरणभन्दा पहिला उठ्नुपर्छ। जब सूर्यको किरण बाहिर आउँछ, प्रकृतिलाई ऊर्जा प्रदान गर्छ र हामीले पनि ऊर्जाको आनन्द लिनुपर्छ। जसले सूर्यको ऊर्जालाई स्वीकार गर्न सक्दैन, ऊ दिनभरि उदास रहन्छ, उसको दिन आलस्यले भरिएको हुन्छ। त्यसपछि महात्मा गौतम बुद्धले दोस्रो बानी बताउँदै आफ्ना शिष्यहरूलाई भन्नुहुन्छ, बिहान उठ्ने बित्तिकै हामीले गर्नुपर्ने पहिलो कुरा भनेको सबैप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ। हाम्रो भोलि जस्तो भए पनि जे भए पनि हामीले आज सकारात्मक चिजहरूबाट मात्र सुरु गर्नुपर्छ। बिहान उठ्ने बित्तिकै हामीले गर्नुपर्ने पहिलो कुरो भनेको सबैप्रति कृतज्ञता व्यक्त गर्नु। हामीले ती मानिसहरूलाई धन्यवाद दिनुपर्छ जसले हामीलाई हाम्रो खराब समयमा मद्दत गरेका छन्। हामीलाई यो स्वस्थ शरीर दिनुहुने परमपिता परमात्माप्रति हामी धेरै आभारी हुनुपर्छ। हामीभित्र कुनै पनि प्रकारको कमी छैन। हामी आफै हिँड्न र बोल्न सक्छौँ, सुन्न सक्छौँ, यो प्रकृतिको सौन्दर्य देख्न सक्छौँ, चराचुरुङ्गीको आवाज सुन्न सक्छौँ, बग्ने खोलाको आवाज सुन्न सक्छौँ, किनकि धेरैले यो देख्न पाएका पनि छैनन्। उनीहरूको आँखा छैन, कतिपयले सुन्न पनि पाएका छैनन्, उनीहरूसँग सुन्न सक्ने क्षमता छैन, धेरै मानिसहरू खुट्टा नभएका कारण हिँड्न समेत सक्दैनन्। उहाँले हामीलाई यो सक्षम बनाउनु भएकोमा हामीले भगवान्प्रति कृतज्ञता व्यक्त गर्नुपर्छ कि हामी आफ्नो काम आफै गर्न सक्छौँ, अरू कसैको भर गर्नु पर्दैन, किनकि यो संसारमा हिँड्न पनि धेरैले अरूको सहारा लिनु परेको छ, अरूको भरमा परिरहेको छ। हामीले हाम्रो वरपरका चिजहरूको लागि प्रकृतिलाई धन्यवाद दिनेपर्छ जसले हाम्रो जीवनलाई सुन्दर बनाएको छ। हामीलाई सुगन्ध दिने यी रङ्गीन फुलहरूलाई अनि नदीलाई धन्यवाद देऊ जसले हामीलाई पिउने पानी दिएको छ। हामीले यही प्रकृतिबाट रुख बोध बिरुवा शुद्ध हावा वा फलहरू प्राप्त गर्छौँ, सबैलाई धन्यवाद दिनुपर्छ। हामीले ती सबैप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ, उनीहरूलाई धन्यवाद दिनै पर्छ। यी सबैले हाम्रो जीवनलाई धेरै सुन्दर बनाएका छन्। त्यसपछि महात्मा बुद्धले आफ्ना सबै शिष्यहरूलाई तेस्रो बानी बताउनुहुन्छ, तपाईँले व्यायाम गर्नुपर्छ। खाना र पानी हाम्रो शरीरको लागि आवश्यक छ, व्यायाम पनि उत्तिकै महत्त्वपूर्ण छ। व्यायामले हाम्रो शरीरलाई पनि स्वस्थ र तन्दुरुस्त राख्छ अनि हाम्रो मन प्रसन्न रहन्छ। व्यायाम गर्नाले हाम्रो शरीरका सबै अङ्गले सहज रूपमा काम गर्छ, हामीलाई ऊर्जा प्रदान गर्दछ ताकि हामी हाम्रो काम सजिलै पुरा गर्न सक्छौँ र हामी थकित पनि महसुस गर्दैनौँ, जसका कारण हामी थकित नभई जतिसक्दो चाँडो सम्पूर्ण काम पुरा गर्न सक्छौँ। व्यायामले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्छ। हामी कुनै पनि प्रकारको रोगबाट पीडित छैनौँ। हामीसँग जति धन सम्पत्ति वा सुख सुविधा भए पनि यदि हाम्रो शरीर पूर्णतया स्वस्थ छैन भने हामी कुनै पनि आरामको आनन्द लिन सक्दैनौँ। हाम्रो शरीरमा कुनै रोग लागेमा त्यो धनले पनि निको पार्न सक्दैनौँ। हामीले हाम्रो शरीरलाई जति धेरै पीडा दिन्छौँ त्यति नै हाम्रो शरीरले हामीलाई खुसी दिन्छ र जति हामीले हाम्रो शरीरलाई आराम दिन्छौँ त्यति नै यसले हामीलाई पीडा दिन्छ। त्यसैले हामीले नियमित व्यायाम गर्नुपर्छ। व्यायाम गरेर हामी दिनभरि खुसी रहन्छौँ र हाम्रा सबै कार्यहरू सजिलै गर्न सक्छौँ। व्यायाम गरेर हामी दीर्घायु प्राप्त गर्छौँ र हामी लामो समयसम्म जवान देखिन्छौँ। व्यायाम नगर्ने मानिसहरू समयभन्दा पहिले बुढो देखिने सुरु हुन्छ। फेरि बुद्धले आफ्ना शिष्यहरूलाई चौथो बिहानीको बानीको बारेमा बताउनुहुन्छ र भन्नुहुन्छ, तपाईँले एउटा कागज र कलम उठाउनुपर्छ र त्यो कागज र कलमले तपाईँको दिनभरको दिनचर्या लेख्नुपर्छ। तपाईँले त्यो दिन गर्नुहुने सबै कार्यहरू लेख्नुहोस् र ती सबै कार्यहरूको तालिका बनाउनुहोस्। यसबाट तपाईँ तपाईँको सबै कार्यहरू निश्चित समयमा पुरा गर्न सक्षम हुनुहुनेछ। तपाईँको कुनै पनि काम छोडिने छैन। अर्को कुरा दिमागमा राख्नुहोस्, तपाईँको कार्यहरूमध्ये तपाईँले एउटा यस्तो कार्य लेख्नुपर्छ जसमा तपाईँले कुनै व्यक्ति वा जनावरलाई निस्वार्थ रूपमा मदत गर्नुहुनेछ। गरिबलाई खुवाउने, जस्तै जनावरलाई घाँस दिनुहोस् वा पानी पियाउनुहोस्। यसो गर्नाले तपाईँलाई शान्ति मिल्नेछ र जब तपाईँको दिन समाप्त हुन्छ तब तपाईँलाई अर्कै खुसी लाग्छ कि आज मैले राम्रो काम गरेको छु, आज मैले कसैलाई निस्वार्थ सहयोग गरेको छु, मेरो आजको दिन धेरै राम्रो थियो, मैले मेरो कुनै पनि काम छोडिनँ, म आज धेरै राम्रोसँग बाँचेको छु। तपाईँले यो प्रेरणादायी पुस्तक पढिसकेपछि तपाईँले आफैसँग कुरा गर्नुपर्छ। हामी सबै अरूसँग कुरा गर्छौँ तर आफैसँग कुरा गर्ने मौका पाउँदैनौँ, त्यसैले हामीले आफैसँग कुरा गर्नुपर्छ किनकि तपाईँलाई तपाईँभन्दा राम्रो कसैले बुझ्न सक्दैन। त्यसैले आफैलाई धन्यवाद दिनुपर्छ, म कति राम्रो छु, कति खुसी छु तपाईँ आफैले भन्नुपर्छ। म हरेक काम गर्न सक्छु, मेरा लागि कुनै पनि काम असम्भव छैन, म हरेक समस्यासँग लड्न सक्छु, तय भएको लक्ष्य म भेटाउनेछु, जे भए पनि पाएपछि पनि रहन्छु, मलाई कसैको डर लाग्दैन। फेरि बुद्धले भन्नुहुन्छ, हाम्रो जीवनका यी साना बानीहरूले हाम्रो जीवनलाई नयाँ दिशा दिनेछ। यी बानीहरूसँग आफ्नो दिन सुरु गर्दा हरेक दिन राम्रो हुनेछ र तपाईँ हरेक दिन खुसी र हर्षित हुनुहुनेछ। यी पाँचवटा सानो बानीले हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्छ। यी बानीहरू अपनाएर हामी आफ्नो हरेक दिनलाई सुख बनाउन सक्छौँ। यी बानीहरू अपनाएर हामीले हरेक दिनलाई सुखद बनाउन सक्छौँ। यति सुनेपछि त्यहाँ उपस्थित चेलाहरूको मुहारमा बेग्लै खुसी थियो।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
11: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
14: हेर्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
15: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
14: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-593-69।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
16: प्रोपाइटर मीन बहादुर सुनार 9853599122 9800528008 र 9840609246।
17: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: One. Studio Dante.
1: अहिले बिहानको सात बज्यो।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
3: तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461493004।
6: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एपसँगै विभिन्न माध्यमबाट विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ। प्रान्न 1:15 बजे सिंहदरबारमा बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गणेशले प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै संघीय संसद सचिवालयका अनुसार आज विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्नेछ। त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्ने जनाइएको छ। कानूनी अस्पष्टता, क्षेत्राधिकारको विवाद र संघीय सरकारसँगको समन्वय अभावका कारणले गण्डकी प्रदेशमा दर्जनौं संरचनागत समस्या वर्षौंदेखि सुल्झिन सकेका छैनन्। प्रदेश विकास समस्या समाधान समितिको पोखरामा बसेको 15 बैठकमा प्रस्तुत तथ्याङ्कले प्रदेश सरकारका निर्णयहरू कसरी कागजमा सीमित हुन्छन् भन्ने त्रिसलाग्दो दृश्य छर्लङ्ग पारेको छ। समितिका विगत 14 बैठकबाट भएका कुल 294 निर्णयमध्ये आधा पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटारी अघिल्लो बैठकहरूको निर्णयको प्रगति समीक्षा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार ती 294 निर्णय मध्ये 152 विषय समाधानका लागि संघीय सरकार समक्ष पठाइएको र 142 प्रदेश तहबाट सुल्झाउन भनिएको छ। उहाँका अनुसार गत आर्थिक वर्षमा 3 बैठकबाट भएका 14 निर्णय मध्ये 2 मात्रै पूर्ण कार्यान्वयनमा आएका छन्। 10 आंशिक अवस्थामा रहेका छन् भने 2 निर्णयको कार्यान्वयन शून्य रहेको छ। बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानूनी अस्पष्टता र संघीय सरकारको व्यवस्थाका कारणले प्रदेशको बहुआयामिक समस्या दीर्घकालीन बन्न पुगेको गुनासो गर्नुभएको छ। भारत पछाडि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा प्राप्त भएको हो। प्रधानमन्त्री शाहलाई भ्रमणका लागि आएको यो 2 निमन्त्रणा रहेको छ। उहाँलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैतको 2 साता नै निमन्त्रणा गरिसक्नु भएको छ। प्रधानमन्त्रीका तर्फबाट भारतलाई उपयुक्त समयमा भ्रमणमा जाने जवाफ परराष्ट्र मन्त्रालयले पठाइसकेको छ। टर्कीका राष्ट्रपतिको निमन्त्रणाको जवाफ नेपालले पठाइसकेको छैन। टर्कीले यो वर्ष 23 कार्तिकदेखि 4 मंगिरसम्म कोप 31 आयोजना गर्दैछ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बुधबार परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख सहसचिव कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेलामा स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा आज नेपाल फर्कनुहुने भएको छ। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उड्नु भएको थियो। त्यस यता उहाँ विदेशमै बस्नु भएको हो। पूर्व परराष्ट्रमन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूले स्वास्थ्य उपचारका लागि रहेको बताएका थिए, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको छ भनेर खुलाएका थिएनन्। दुवैजना शुरूमा सिंगापुर र त्यस पछाडि हङकङ पुगेको बताइएको छ। आरजू काठमाडौँबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो भने देउवा काठमाडौँबाट सिंगापुर जानु भएको हो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाएका छैनन्। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उनीहरू विरूद्ध लाग्ने गरेको थियो। यति लामो समयसम्म विदेशको बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न उठिरहेका बेला देउवा दम्पतिले विदेशमा उपचार रहेको भाग अरू खुलाएका छैनन्। यसैबीच आज दिउँसो 12 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस इतर पक्षले जानकारी दिएको छ। देउवा र देउवा पत्नी आज नेपाल फिर्ता हुने भएपछि उहाँको स्वागतमा कांग्रेसको इतर पक्षले बाजा गाजा सहित हजारौं समर्थकको र्यालीले स्वागत गर्ने तयारी गरिरहेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधिको पनि केन्द्रका रूपमा विकास गर्ने बताउनु भएको छ। युवा उद्यमी मञ्च पोखरा र पोखरा रिसर्च सेन्टरले हिजो पोखरामा आयोजन गरेको गण्डकी प्रदेशमा डिजिटल उद्यमशीलता रिमोट वर्क इको सिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास विषयको अन्तर्क्रियामा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आईटी क्षेत्रलाई व्यवस्थित गर्न र लगानी आकर्षित गर्न प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर अधिकतम लचकता अपनाउने जानकारी दिनुभएको छ। उहाँले संघीय सरकारसँग समन्वय गरेर भए पनि पोखरालाई प्रविधि मन्त्री शहर बनाउने अभियानलाई निष्कर्षमा पुर्याउने दावी गर्नुभएको छ। कार्यक्रममा पोखराका युवा उद्यमी र आईटी विज्ञहरूले गण्डकी प्रदेशमा डिजिटल पूर्वाधारको अवस्था र सुधारको उपायबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। तनहुको शुक्ला गण्डकी नगरपालिका 10 साँखे स्थित सानो बजार क्षेत्रको सुरक्षा मजबूत बनाउन प्रहरी चौकी स्थापना गर्न शुक्ला गण्डकी नगरपालिकाले माग गरेको छ। नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई पत्रचार गर्दै बजार क्षेत्र इलाका प्रहरी कार्यालय बेलचौतराबाट करिब 15 किलोमिटर टाढा रहेकाले छुट्टै प्रहरी चौकी आवश्यक रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले साँखेको स्थलगत अवलोकन गरेर चौकी स्थापनाको प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्ध जनाएका छन्। भारतीय गोर्खा सैनिकमा नेपालीलाई पुनः भर्ती खुलाउन माग गर्दै बुधबार हिजो पोखरामा प्रदर्शन भएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले नेपाली युवाहरूका लागि भारतीय सेनामा अग्निपथ योजना अन्तर्गत भर्ती पुनः सञ्चालन गर्न र भूतपूर्व सैनिकको संघ संस्थाहरूको नवीकरण सहज बनाउन सरकारसँग माग गर्दै पोखरामा हिजो प्रदर्शन भएको हो। उनीहरूले वृहत र्याली पछाडि प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङलाई ज्ञापन पत्र बुझाएका छन्। पोखरा रंगशालाबाट बिहान 11 बजे शुरू भएको र्याली पृथ्वी चोक, रत्न चोक र शहीद चोक पुगेर कोण सभामा परिणत भएको र त्यसपछि ज्ञापन पत्र बुझाइएको जनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अगाडि बढ़ाएको छ। समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया, लागत र व्यवस्थापनबारे जानकारी लिएको छ। बैठकमा सांसदहरूले उजुरीका विषयमा गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन्। बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गरेका छन्। बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी कानून उल्लंघन गरेको आरोपमा पत्रकार किशोर श्रेष्ठ पक्राउ पर्नु भएको छ। प्रहरीले हिजो बेलुका ललितपुर स्थित घरबाट नै श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठ संचालक रहेको जनास्था अनलाइनमा प्रकाशन गरिएको समाचारको विषयलाई लिएर उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचारले एक युवतीले आफ्नो वैयक्तिक गोपनीयता हनन गरेको भन्दै दिएको जारीका आधारमा उहाँ पक्राउ पर्नु भएको हो। उहाँ विरूद्ध जिल्ला प्रहरी परिषद काठमाडौँमा बुधबार जाहेरी दर्ता भएको हो। जाहेरी दर्ता गरेर अदालतबाट पक्राउपुर्जी लिएर पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको परिसरका एसएसपी दिलीप घिमिरेले बताउनुभयो। समाचारका आधारमा पत्रकारलाई पक्राउ गरिएकोमा संचारकर्मी र पत्रकारहरूले प्रहरीको शैलीको चर्को आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुका विभिन्न पालिकामा सचेतनामूलक तथा सामाजिक कार्यक्रम आयोजना भएको छ। रासोपाका अनुसार शुक्ला गण्डकीमा 80 जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ब्यासमा लागौषध दुर्व्यसनी, ट्राफिक नियम र एआई प्रयोगबारे जनचेतना, म्याग्देमा सरसफाई र भीमादमा डेंगी नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो। युवा दिवसलाई शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक उत्तरदायित्व र प्रविधिको सही प्रयोगसँग जोडेर कार्यक्रम आयोजना गरिएको रासोपा तनहुले जनाएको छ। यसैबीच रासोपा शुक्ला गण्डकी नगर समितिले आज दिवसकै अवसर पारेर भानुभक्त बहुमुखी क्याम्पस बेलचोतरामा सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको गतिविधिलाई सामाजिक कार्यमा समेत केन्द्रित बनाउन दुई कार्यक्रम आयोजना गरिएको नगर समितिका सभापति हरि खड्काले जानकारी दिनुभयो। तनहुमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन सम्बन्धित ग्यास उद्योग, डिलर र संघीय निकायसँग समन्वय गरेर आपूर्ति बढ़ाउन पहल गरेको छ। जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले सम्बन्धित उद्योगसँग प्रत्यक्ष समन्वय गरेर तत्काल आपूर्ति बढ़ाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव भएको जानकारी पाएपछि चितवनमा रहेको सम्बन्धित ग्यास उद्योगसँग फोन मार्फत समन्वय गरी तनहुमा आपूर्ति बढ़ाउन आग्रह गरिएको छ। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो। विभिन्न मिति तथा समयमा हराएका मोबाइल फोनहरूको जिल्ला प्रहरी कार्यालय तनहुबाट खोजतलाश गरिएकोमा फेला परेका मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। प्रहरीले मोबाइल खोजतलाश तथा सुरक्षा व्यवस्थापनमा निरन्तर सक्रियता देखाउँदै आएको जानकारी दिएको हो। नेपाली कंग्रेसका तत्कालीन नेता तथा प्रजातन्त्र सेनानी शहीद कल्याण खनालको 24 औं स्मृति सभा हिजो भीमादमा सम्पन्न भएको छ। नेपाली कंग्रेस भीमाद नगर कार्य समितिको आयोजनामा भीमाद नगरपालिका साथ शिवालय टोली स्थित शहीद कल्याण खनाल स्मृति पार्कमा कार्यक्रम भएको हो। कार्यक्रममा शहीद खनालको तस्वीरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाली कंग्रेस भीमाद नगर सभापति अरविन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेस तनहुका सभापति एवं गण्डकी सभा सदस्य जेत प्रकाश आली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाली कंग्रेस तनहुका जिल्ला उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ, जिल्ला सहसचिव मिलना आली, क्षेत्र नम्बर दुईका सभापति चुनामणी खनाल, सचिव सन्तोष किमिरी, शहीद पत्नी इन्दिरा खनाल, शहीद कल्याण खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष रमेश चन्द्र सुवेदी लगायत कंग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो। बागलुङको गैर सरकारी संस्थाहरूले जिल्ला विपद व्यवस्थापन समितिलाई नदी तथा खोलाहरूमा खोजी र उद्धारका लागि आवश्यक पर्ने लाखौंका सामग्री सहयोग गरेका छन्। वर्षातमा नदी किनारमा आइपर्ने दुर्घटनाबाट बच्न र बचाउन ती सामग्री उपयोगी छन्। गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले ती सामग्री समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभयो। आईएनएफ नेपालले 3 लाख, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन 1 लाख, सीवाईसी नेपालको 1 लाख र बागलुङ उद्योग वाणिज्य संघको 50,000 नगद संकलन गरेपछि नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाको सहयोग मिलाएर 7,31,110 रूपैयाँको लागतमा ती सामग्री प्रदान गरिएको हो। खोजी र उद्धारका लागि चाहिने राफ्टिङ डुंगा 8 थान, लाइफ ज्याकेट 8 थान नै र हेलमेट, आवश्यक डोरी, बनिया लगायतका दर्जनौ सामग्री किनेर महासंघले दिएको हो। गुणस्तरीय कम्पनीहरू मार्फत ती सामग्री झिकाएको झिकाएर समितिलाई हस्तान्तरण गरिएको नेपाल उद्योग वाणिज्य महासंघका गण्डकीका प्रदेशका अध्यक्ष नरेश कणेलले जानकारी दिनुभएको छ। समाचारहरू सँगसँगै बिहान 7 बजेको ध्वरबाराही हाइलाइट साझेका लागि सकिएका छन्। 10 बजे हामी ताजा समाचारहरूसहित फेरि उपस्थित हुनेछौ। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
13: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
13: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
15: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98 5 60 32 475 र 98 0 11 32 475।
18: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी,
18: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0161-552-493-552-494-582-7778।
20: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
21: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
22: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 0981-66-34-372।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
2: मोबाइल 9805535।
4: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
5: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाऊ भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बिजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
7: ए हो र, ल त ल।
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ।

0: होम डेलिभरी को पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98560212692।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
3: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564142233 मोबाइल 98678167।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
7: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560557731, 98060557731।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: manche manche ma kine paraktara.
1: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके ल डन।
11: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
16: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
14: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0865143177, मोबाइल 9850443443।
17: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
0: ए तिमी कहाँ जान लागे कि
2: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्या
0: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
2: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा
0: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्का त
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
0: शुभारम्भ कार्यक्रम यही भदौ 1 5 गतेसम्म समय बिहान 8 बेलुका 8
3: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
0: 97090 34 335
4: सिधै मयाम चिसापानीबाट
5: काठमाडौँ
4: काठमाडौँबाट मयाम चिसापानी
2: अनि बीचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु
5: गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
11: स्टुडियो अहिले बिहानको 8 बज्यो।
12: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिवारको श्रृंखलामा राजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौं यस समय अवधिभर हामीलाई सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु मलाई अमेरिका यही बोलको भाका जसमा आवाज रहेको छ पशुपति शर्मा अनि सीता केसीको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, मलाई अमेरिका यही बोलकुनी किन रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो पशुपति शर्मा अनि सीता केसीको। निकै नै रमाइलो भागलाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भागलाई कार्यक्रममा स्थान दिँदैछु। बिग्रियो चाल भने बोलको लोकधोरी भाका रहेको छ, जसमा आवाज रहेको छ भगवान भण्डारी अनि बिमा कुमारी दुराको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है।

हजुर, भिडियो छाल पनि बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो भगवान भण्डारी अनि बिमा कुमारी दुराको। निकै नै रमाइलो भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु यति बेलाको लागि भने, फेरि पनि अर्को भाकालाई कार्यक्रम स्थान दिँदै छु। कसलाई सोध्ने होला बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ विष्णुमाझी अनि भागीरथ चौलानेको। र यो भाका सँगसँगै चाहिँ हामी पहिलो छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत फेरि पनि उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: भनिदिनु त, पितको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला भाइ, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै पीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
5: र रामचन्द्र महत 98461168।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 चुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479876।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
9: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू
9: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
10: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीति नाटक,
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
9: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
11: हजुर, केही छिनको छोटो पहिलो व्यापारिक शाम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा, र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौ अबको 9 बजेसम्म, सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चौतारीको बर र बुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आज रहेको छ।

हजुर, निकै नै रमाइलो चौतारीको बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि शर्मिला गुरुङको. निकै नै रमाइलो लोकदोहोरी भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु. फेरि पनि ढिला नगरिकन चाहिँ क्षितिज पारी बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ रामजी खाड अनि टिका पुनको. अहिलेको लागि पनि यो फाका राख्दैछु, स्वीकार्नुहोला है त.

0: हजुर निकानेलाई मैले फाका राखेको थियो कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। कपालु गरेर बुलको भाका रहेको छ, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि सम्झना भण्डारीको। र भाका सँगसँगै फेरि पनि हामी छोटो व्यवसायिक विषयमा लानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुन्छौ। तपाईँहरू भने रेडियो ढोरबारा 103.8 MHz सुन्दै गर्नुहोला है त।
1: ताल लाल गाए पीलो मन पारे।

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
8: ₹103.8 अन्तर्मनको आवाज।

हजुर श्रोता नमस्कार, विषम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर पुराना गीत संगीतलाई चाहिँ कार्यक्रम स्थान दिइरहेका थियौं। अब भने हामी कार्यक्रमको अन्तिममा छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। जाँदा जाँदा अन्तिममा चाहिँ भीरमा चर्यो मालीगाई बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ देवी घरती मगर अनि खुमन अधिकारीको। र भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
3: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाइ?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रोल्पामा पहिरोले घर पुरिदा 2 जनाको मृत्यु, 2 जना घाइते, 10 जना बेपत्ता। सिन्धुपाल्चोकमा टिप्पर पल्टिँदा 1 जनाको ज्यान गयो।
0: एउटा मात्रै कार्यसूचीसहित राष्ट्रिय सभा बैठक बस्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने।
1: कांग्रेसका पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै शक्ति प्रदर्शनसहित भव्य स्वागत गर्ने इतर पक्षको तयारी।
0: कंगोमा फैलिएको इबोला संक्रमण थप घातक बन्दै विश्वव्यापी महामारी बन्न सक्ने डब्ल्यूएचओको चेतावनी।
1: र यूईएफए सुपर कप फुटबलको उपाधि पीएसजीलाई एस्टन भिल्ला 2-1 गोलले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रोल्पामा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको छ, 2 जना घाइते र 10 जना बेपत्ता भएका छन्। थवाङ गाउँपालिका 5 कोटल बारामा अविरल वर्षासँगै राति 9:15 बजे आएको पहिरोले घर तथा गोठ पुरिएको हो। कमलबहादुर पुन मगर सहितका मानिस तथा चौपायामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। स्थानीय र प्रहरीले उद्धार तथा खोजी गर्ने क्रममा 60 वर्षीय कमलबहादुर पुन र 18 वर्षीय शान्तिपुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभयो। यस्तै स्थानीय समेतको सहयोगमा 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय संजय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ। प्रारम्भिक विवरण अनुसार पहिरोमा पुरिएका मानिसको संख्या 10 पुगेको छ। थप उद्धारका लागि आज बिहान 4 बजे जिल्ला प्रहरी कार्यालय रूपबाट प्रहरी नायब परीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद उद्धार सामग्री सहित एसओसीओ समेतको 13 जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्री समेत घटनास्थल पुग्नु भएको छ। अहिले खोजी तथा उद्धार कार्य भइरहेको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 6 वटा घर गोठहरू पहिरोले पुरिएको स्थानीयले बताएका छन्।
1: सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 8 मानेश्वर स्थित भित्री सड़क खण्डमा ढुङ्गा बोकेको टिप्पर पल्टिँदा 1 जनाको मृत्यु भएको छ। हिजो साँझ मानेश्वरबाट 12 विषयतर्फ जाँदै गरेको 5X41 नम्बरको ढुङ्गा लोड भएको टिप्पर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा 12 विषय नगरपालिका 8 का 29 वर्षीय राजु लामाको मृत्यु भएको हो। दुर्घटनामा संलग्न टिप्पर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच सल्यानको बनगाट कुपिण्डी नगरपालिका 1 अमलास्थित बंगीरह नजिकै भेरी नदीमा खसेको जीप र बेपत्ता भएका 2 जनाको खोजी आज बिहानदेखि पुनः शुरू गरिएको छ। हिजो दिउँसो सड़कबाट करिब 50 मिटर तल खसेको जीप भेरी नदीमा पुगेको थियो। जीपमा सवार 4 जना मध्ये 2 जना पौड़िएर ज्यान जोगाउन सफल भए पनि 2 जना बेपत्ता छन्। सशस्त्र प्रहरीको गोताखोर टोली सहितले हिजो खोजी गर्दा नभेटिएपछि आज पनि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
0: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बिजनेसको अभावका कारण एक मात्रै कार्यसूची छ। दिउँसो सभा 1 बजे सिंहदरबारमा बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सो प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ। यस्तै आज 5 संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। एमाले समर्थन फिर्ता लिएको ठिक 30 दिन शाहले विश्वासको मत लिन लाग्नु भएको हो। असार 31 गते एमाले समर्थन फिर्ता लिएसँगै शाह अल्पमतमा पर्नु भएको छ। सोही प्रयोजनका लागि आज साँझ 5 बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसअघि दिउँसो 3 बजे कंग्रेस संसदीय दलको बैठक पनि बस्दैछ। शाहले विश्वासको मत पाउने अवस्था सृजना नभए पनि प्रदेशसभालाई सम्बोधन गरेरै राजीनामा घोषणा गर्ने तयारी रहेको नेताहरूले बताएका छन्। 53 सदस्यीय प्रदेशसभामा शाहलाई सरकार जोगाउन 27 सांसदको समर्थन आवश्यक रहनेछ, तर कंग्रेससँग 18 सांसद मात्र छन्। प्रकाश देउबा अमेरिकामा रहेकाले 17 सांसद मात्र उपस्थित हुन सक्ने अवस्था छ। सरकार जोगाउन कंग्रेसको समर्थन बाहेक थप 10 सांसदको समर्थन आवश्यक पर्ने भएकाले आवश्यक संख्या सुनिश्चित नभएपछि शाह राजीनामा दिने निष्कर्षमा पुग्नु भएको हो। शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच भएको सहमति अनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्नुहुनेछ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आज स्वदेश फर्किँदै हुनुहुन्छ। जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परिघाइते भएका देउबा परिवारसहित उपचारका लागि भन्दै सिंगापुर जानुभएको थियो। आज दिउँसो 12:20 बजे उहाँ काठमाडौँ आइपुग्ने बताइएको छ। नेपाली कंग्रेसी तर समूहले शक्ति प्रदर्शनसहित स्वागत गर्ने तयारी गरेको छ। देउबा 13 फागुन 2082 थप उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यसपछि 7 चैतमा थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 24 भदौको जेन्जी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित निवासमै आन्दोलनकारीको कुटाईबाट देउबा र पत्नी आर्जु राणा घाइते भएका थिए। विदेशमा रहेका देउबा इतर समूहले भोलि आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई लक्षित गरेर नेपाल फर्किन लाग्नु भएको हो। इतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई स्वीकार गरेको छैन। अदालतको निर्णयपछि पनि नेतृत्वको वैधतामाथि प्रश्न उठाउँदै आएको समूह अहिले थापा विरूद्ध मोर्चाबन्दीमा छ। भोलिको राष्ट्रिय भेलाबाट नयाँ राजनैतिक कार्यदिशा तय गर्ने र अदालतले सकारात्मक फैसला नदिए नयाँ नेतृत्व चयन गर्दै पार्टी गठन गर्नेसम्मको तयारी इतर समूहको छ।
1: हरेक वर्ष दशैं लगायतका चाडपर्वमा मात्र सञ्चालन हुने सुपथ मूल्य पसल आजदेखि वर्षभर सञ्चालनमा आउँदैछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सिंहदरबार स्थित नयाँ बिक्री केन्द्रबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। कम्पनीले ब्राउन चामल, अरूवा सोना, मनसुली चामल, जीरा स्टीम चामल, बासमती चामल, मास, रहरको दाल, हुम्लाको फापर, कर्णालीको सिमी लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। मिश्रका अनुसार सबै उत्पादनमा 5 रूपियाँ छूट पाउन सकिनेछ। कम्पनीले सुपथ मूल्यमा बिक्री गर्न 10,000 किलो चिनी र दशैं तिहारका लागि आजदेखि खसी बोकाको समेत व्यवस्थापनको प्रक्रिया शुरू गरेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्द।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा नेपाल पत्रकार महासंघ र अन्य पत्रकारका संगठनले विरोध जनाएका छन्। जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष समेत रहेका श्रेष्ठलाई हिजो साँझ ललितपुरको नक्कुस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि महासंघ लगायतले विरोध जनाएका छन्। श्रेष्ठलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। राति नै महासंघको टोली प्रहरी परिसरमा गएर धरना समेत बसेको छ। समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेपछि विरोधमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायतका पत्रकार तथा संचारकर्मीहरू मध्यराति काठमाडौँ प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाईको माग गरेका छन्। नेपाल पत्रकार महासंघले अहिले बिहान 9 बजे श्रेष्ठको गिरफ्तारी, घर, कार्यालय, खानतलासी लगायतको विरोधमा परिसरमै धरना दिँदैछ। वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ। यसैबीच प्रहरीले आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा पनि छापा मारेको छ। जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचार कक्षमा प्रवेश गरी कम्प्युटर सहितको कागजात लिएर गएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयेससले गणतन्त्र कंगोमा फैलिएको इबोला घातक महामारी बन्न सक्ने चेतावनी दिनुभएको छ। पत्रकार सम्मेलनमा उहाँले इबोला अहिलेकै अवस्थामा फैलिँदै गए विश्वका लागि व्यापक खतरा बन्न सक्ने चेतावनी दिनुभएको हो। उहाँले सन् 2026 यो प्रकोप यही गतिमा फैलिँदै गए सन् 2014 16 फैलिएको इबोला प्रकोपलाई समेत उछिन्न सक्ने बताउनुभयो। त्यसबेला कम्तीमा 11,000 मानिसको मृत्यु भएको थियो। यस वर्षको इबोला प्रकोपबारे आधिकारिक घोषणा मे 15 गरिएको थियो। अहिलेसम्म कम्तीमा 4,300 संक्रमित भेटिसकेका छन् भने 2,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले बुधबार आगामी 3 महिनामा भाइरसको फैलावट नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएको छ। यद्यपि विश्व स्वास्थ्य संगठनले 3 महिनाभित्रै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने भन्ने यसको अर्थ नभएको स्पष्ट पारेको छ। अहिलेको लक्ष्य संक्रमण फैलिनबाट रोक्नु र यसको गति कम गर्नु हो। स्वास्थ्य अधिकारीहरूको अनुसार इबोलाको यो प्रकोप मे महिनामा आधिकारिक रूपमा घोषणा हुनुभन्दा कम्तीमा 3 महिना अघि नै शुरू भएको थियो।
1: अब खेल समाचार। पेरिस सेन्ट जर्मन पीएसजीले इंग्लिस क्लब एस्टन भिल्लालाई पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रेलियाको सल्जबर्गमा सम्पन्न फाइनल भिडन्तमा पेरिस 2-1 गोल अन्तरले विजय भएको हो। यस जीतसँगै पीएसजी यूईएफए सुपर कपको इतिहासमा लगातार 2 सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि इटलीको एसी मिलानले 1989 र 1990 तथा स्पेनको रियल म्याड्रिडले 2016 र 2017 लगातार दोस्रो पटक उपाधि जितेका थिए। गैराती भएको खेलको 24 मिनटमा क्विचा क्वाबारा सेलियाले गोल गर्दै पीएससीलाई शुरूआती अग्रता दिलाएका थिए, तर एस्टन भिल्लाका 17 वर्षीय युवा खेलाड़ी ब्रायन मार्जोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। यो गोलसँगै मांगजो सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाड़ी बनेका छन्। दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको पीएससीका लागि 60 मिनटपछिको समयमा डेजीरे दुएले उत्कृष्ट कर्लिङ प्रहार मार्फत निर्णायक गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए।
0: अब मौसम। आज देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही भूभागमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रोल्पामा पहिरोले घर पुरिदा 2 मृत्यु, 2 घाइते, 10 बेपत्ता। सिन्धुपाल्चोकमा टिप्पर पल्टिँदा 1 ज्यान गयो।
0: एउटा मात्रै कार्यसूची सहित राष्ट्रिय सभा बैठक बस्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने।
1: कांग्रेसका पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै शक्ति प्रदर्शन सहित भव्य स्वागत गर्ने इतर पक्षको तयारी।
0: कंगोमा फैलिएको इबोला संक्रमण थप घातक बन्दै विश्वव्यापी महामारी बन्न सक्ने डब्ल्यूएचओको चेतावनी।
1: र यूईएफए सुपर कप फुटबलको उपाधि पीएससीलाई एस्टोन भिल्ला 2-1 गोलले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 9850633398 र 9845610950।
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
13: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: सधैँ यही आउँदो 37 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
17: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
15: र 9678167।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
0: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिस्टरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
3: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
5: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
6: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ
7: झुर्ले जेडौ सेमिङे पाऊ नाको जम्मै जम्मै रेडियो सेमु मुच श्रोता लाफाको के नामा सेवरक सविता सिजली झेडी मगरौ नाको के छिन्यु मिनम सिरिङ खलाङ ढलिङ ढलिङ मनिटा जाटले आशाले नाको पट्टको न झेरमुना आउला गेपमुना आउला कानको पनि नाकु ढलिङ रोह डिन्मु झेरमुनले गेपमुनले यसै मासबार मातृभाषा आवाजको आवश्यकता आजको विश्वमूल नारा लानकिङ नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी डुस्मो प्रसारण सञ्च आदिवासी संसार अन्तर्गत मगरझुटो मासबाराले नाकै कान्ति रेडियो ढोरबरही काठभोङ सोम दशमलव के मेगा हजाङ हरेक बिहिबार गोराकुम कु बजेउ सेटमिन्ढुनिङ हटिङ शुक्रबार निनाविलाक बाङ्गा बजेउ सेटमिन्ढुनिङ हाम्रो पात्र मोबाइल एप कठ कठ फेसबुक पेजिङ र भिन्डाभरि काट साथन छेकले कानुङ मासबारके दुलेगौडा बजारङले त पीआर कल्चर एन्ड फेसन हाउस प्रायोजन जाक्मले नाको यसै मासबाराङ मगरढुटो शिशेष लिङ्गको मगरढुट रोस रेस सम्बन्धी सामग्रीको मगर मिगुर हटिङ स्रष्टा सर्जकुङ बारेङ र सेकिहोकले ढ्याङ सिसेन समय सान्दर्भिक कुराकानीको र सेकिहोकले यसै मासबार सम्बन्धी टुन्ज जानकारी नुनिङ मासबाराङ मनिटा लिङ स्वरूप काट सेहेच कौरालिङ आर्माटके ठकन खासुनले लिङ बोलले हिछान्चाले नानी नाको छ यसै लिङ काचिन सेनाकिङ रमाइलो जाटिङ है त श्रोता लाफाको

0: इसैताममा सेन रमाइलो लिङ हुनिङ नाकुके मासपारङ फेरि पनि मनिता जातले कानकोई नुच निस्चु बुली गते सोमचु निसौ भिन्टा आदिवासी दिवस निस्वाङ केचु सोम मन्डिया प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता इस्पाल्यु भिन्टा आदिवासी दिवस हो नारा लिया नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नगरपालिका तनहुँ जिल्लै सप्ताह व्यापी मासबार इटजाटमु मन्डिया निस्वाङ केचु साउन चु गतेनी शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 2 खरिन टारङले छ कुमार समाज इमाङ कानुङ नगर भरिले छ पत्रकारको के यत्मु पत्रकार सम्मेलन जाटमु इसै मासबारो बारेङ महासंघ अध्यक्ष कुल कुमार कुमाले समिति भर्मीकोई सल्लाहकारकोई र नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश सचिव लगायतै मासबार सम्बन्धी प्रश्न पारिया र पत्रकारकै गिन्छ गिन्मौ जवाफ समेत स्पष्ट खाता यहाँ
1: सप्ताह व्यापी मासबारो जम्मै एक निन महासंघ सचिव बिर्सना श्रेष्ठ मासबार केटा देहाङ महासंघ अध्यक्ष कुल कुमार कुमालो अध्यक्षताङ सम्पन्न छाना
0: भोटा जातमुन चुकु गटेनी नेपाल मगर गुरूङ एकता समाज खराङच बुद्ध प्रतिमा निर्माण जाटमुनले छ ठकन शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर के बुद्ध पार्क एकले डाँडाङ होसी ओडो अध्यक्ष नारायण सिंह थापा मगर नेपाल गुरूङ मगर एकता समाज अध्यक्ष मनराज गुरूङ नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष कुल कुमार कुमाल लगायत होसी ठकनौ स्थानीय बासिन्दाको पत्रकारको नुहुमु सरसफाई जाटमु बुटा रोपडिमु मासपार्के पूर्ण जाटा देहाङ होसी अब सराङ महासंघ सचिव बिर्सना श्रेष्ठ बुद्ध पार्के डस्टबिन र बडिनिस उपहार वितरण र जाटा होटो जाटमुन निश्चु गते शुक्ला गण्डकी नगरपालिका बुलियाङ लेच मगर समाज भवन दुलेगौडाङ आदिवासी जनजातिको भाषा कला साहित्यको महत्व लेच शीर्षकाङ विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता छाना होसी वक्तित्व कलाङ चुकु सिपलुङ सिप्या नानी बाबुकै भागला देहाङ श्री हंस बाहिनी माबियौ सिप्या स्मृति थारू प्रथम छानके सफल छाना होटा जाटमुन निश्चु काट गटेनी महिला तथा युवा छलफल मासबार सिलाङघारी तमु समाज भवन शुक्ला गण्डकी नगरपालिका बाङ्गा बेलचौतराङ सम्पन्न छाना भोटा जाटमुन निश्चु निस गटेनी शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 5 चिल्ले चौरो मकर समाज भवनाङ इसै नगर भरुङ आदिवासी जनजाति जनप्रतिनिधिको झुरुम जाटामु छलफल तथा अन्तर्क्रिया मासबार सम्पन्न जाटा भोटा जाटमुन निश्चु सोम गटेनी फेरि शुक्ला गण्डकी नगरपालिका 2 खैरिनटार कुमार समाज भवनाङ पूर्ण बैठक सम्पन्न छाना र अन्तिम दिन निस्वाङ केचु सोम साउन निश्चु बुली याक्नी पूर्व लाकिङ गल्छिनाङ पटा पटा आदिवासी जनजातिको झुरुम छान्मु मेलो मेलो जाम बिल्मु मेलो मेलो सांस्कृतिक लिङको स्याकको झाकी कठ कठ रेली अगेर बड्डिसा देहाङ पश्चिम लाकिङ काचे पानी होटा जाटमुन रेली अगाडि बड्डिसा नगरपालिको खुल्ला चौरङ भव्य समारोह छाना सभाङ संस्थापक नगर प्रमुख किसन गुरुङ सही हालुङ उप प्रमुख कुम्बहादुर बिके राजु लगायत विभिन्न आदिवासी अभियन्ताकै आदिवासी जातिको इतिहास सहिटुङ वर्तमान अवस्था र भविष्य बारे ढलिङ कुराकानीको नाका बीचबिचाङ विभिन्न जात जातिको सांस्कृतिक स्याको र ल्यादेहाङ नेपाल आदिवासी जनजाति नगर

नै परिषदले आयोजना जात्छ। यसरी मासबारङ नेपाल आदिवासी जनजाति नगर समन्वय परिषदले आयोजना जात्छ। रेडियो मासबार आदिवासी संसारङ भिन्दै भिन्दै ढुटाङ रेडियो मासबार मार्फत ढुट रोस रेओसाङ योगदान याचा डेमु मासबारक कोके र रेडियो स्टेशन कोके सम्मान जाटा अनि होस्टिनी होलाङ विभिन्न जात जातिको रैठाने ज्याचा कुराको र लोमु ज्याके दिन्छ व्यवस्था सहित सप्ताह व्यापी मासबार सुसम्पन्न छाना जे चाहिँ मासबारङ फेरिकाट लिङ आर्माच पालो रहा अब आर्माच लिङ बोलले ङौ रोह लेस लेसके।

छोटा लाफाको नाको हिसै बखटाङ सेमुनले रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगा हर्ज हटिङ कानुङ वेबसाइट www.radiodhorbarahi.com.np लगन लगिन जातमुर लिस्ट पेलिसिङ मगर झुटो मासबार छिन्यु मासबारङै सोमचुनिस भिन्टा आदिवासी दिवस प्रसङ्ग के प्रस्तुत जातके जुङकुर जाता नाकुङ ठकनाङ इसेकै दिवस कुटा जातम मन्डियानी कानकै तनौ जिल्ला शुक्ला गण्डकी नगरपालिका इट जातम मन्डिया है त श्रोता लाफाको नाको कठ मुना किङ ढलिङ कुराकानी जाटासो अझै रमाइलो जातके मन लेनाङ लेनाङ र कानुङ ढुटो मासबारके भाकमुया छ समय अवधि र डुम्के नपा अर्को साटा फेरिघाट मिनम श्रृङ्खला लानाकिङ अवश्य पनि नाकुङ समस्ते उपस्थित छन् के बाचा सहित मासबार खासके डुस्मुया छ सहकर्मी लाफाके मिगिनिङ हुँदा आभार पटकर जातले नेपाल आदिवासी महासंघ हटिङ कानुङ मासबारो प्रायोजक पीआर कल्चर केर ढलिङ ढलिङ धन्यवाद चाडबाड खेरेप खेरेप राहमुनले चाहिँ बखटाङ नाको के सहस हरेक प्रकार बढिनको पीआर कल्चर एन्ड फेसन हाउस नाकिङ रोजरीमु लाके ह्योकले है श्रोता लाफाको जानकारी सहित साई सम्मान मासबार सेमु या छ नाको श्रोता लाफाके ढलिङ ढलिङ धन्यवाद या चाहिँ मासे बारेक सविता सिजाली झेडी मगर मासबारके इलाङना डुमाकले काट सिहेचलिङ मासेबारक सविता सिजली झेडी मगर मासबारके काट सिहेचलिङ डास्तासो इलाङना डुमाकले नाको चहिनी सेमुन जातनी रेडियो ढोर बराई काठभोङ सोम दशमलव के मेगाहर्ज अन्तर मनुङ आवाज डिचै जिलो झोरले धन्यवाद

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिल्को जाली र फिता थाहै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062065 र 9848064145।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9191505630 र 9746786081।
13: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
13: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
15: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
17: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
18: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
17: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
18: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
15: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
19: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
14: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
19: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
14: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
16: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
19: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
14: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाझुन्जेल त हो नि मान सम्मान इज्जत भनेको
20: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
0: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
21: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769142।
22: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
23: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
22: कहाँ
23: गण्डकी मेडिकल हल
24: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
23: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
24: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहरर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
22: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903069 मोबाइल 9840826926।
25: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
26: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
25: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
26: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु।
25: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
24: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9542240 9140 र 9840243420।
27: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउन धाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
28: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
27: धार्मिक महोत्सवका आकर्षणहरू
28: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
29: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
27: कथा सहितको झाँकी गीती नाटक
28: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
27: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
28: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
27: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
17: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
18: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
17: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
18: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9814135622।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
6: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
6: घातक रोग जस्तै
8: ₹103.8 अन्तर्मन को आवाज।
9: स्टेशन 1 स्टूडियो लाइट
10: अहिले बिहानको 10 बज्यो।
1: टाइम चेक को साथमा बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
30: ढोरबाराही हाइलाइट्सको साथमा
31: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
30: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
32: नमस्कार, बिहान 10 बजेको ढोलबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। संघीय संसद अन्तर्गत रहेका विभिन्न 5 समितिको बैठक आज बसेको छ। आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठक बिहान 9:30 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा उपसमितिहरूका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान 10 बजे बस्नेछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। यस्तै पूर्वाधार विकास समितिको बैठक आज बिहान 10 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल हुनेछ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान 11 बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा जैविक तथा प्रांगारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र जैविक कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल गर्ने तयारी छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। यसै गरी नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठक आज बिहान बसेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान 8:30 बजेदेखि बैठक बसेको हो। पार्टीका कायम मुकायम मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज सूचना जारी गर्दै बैठकमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गर्नुभएको थियो। जारी सूचनामा बैठक तोकिएको ठिक समयमा प्रारम्भ भइसकेको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज बिहिबार स्वदेश फर्किनु हुने भएको छ। पूर्व सभापति देउवा आज बिहिबार मध्याह बाह्र बजे नेपाल फर्किनु हुने भएको हो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवा गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कार्तिक 10 गते राति सिंगापुर जानु भएको थियो। सरकार निकटस्थ विश्वस्त स्रोतले पूर्व सभापति देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी भद्र समझदारी बनेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी भएको स्रोतको दावी छ। पूर्व सभापति देउवालाई स्वतन्त्र आवागमनमा कुनै बाधा अवरोध तथा धरपकड त्यस्तो केही नगर्ने र निजी निवाससम्मै कड़ा सुरक्षामा राखेर पठाउने स्रोतले जनाएको हो। देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगंजसम्म पुर्याउने तयारी रहेको छ। आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्नो अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावना बारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ। दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अंगदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन्। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम नै छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन्। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2,00,000 रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास तथा विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरालाई पर्यटनको राजधानी सँगै सूचना प्रविधि आईटीको पनि केन्द्रमा विकास गर्न बताउनु भएको छ। युवा उद्यमी मञ्च पोखरा र पोखरा रिसर्च सेन्टरले बुधबार हिजो पोखरामा आयोजना गरेको गण्डकी प्रदेशमा डिजिटल उद्यमशीलता, रिमोट वर्क, इको सिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास विषय अन्तर्क्रियामा उहाँले प्रतिबद्धता जनाउनु भएको हो। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आईटी क्षेत्रलाई व्यवस्थित गर्न र लगानी आकर्षित गर्न प्रदेश सरकारले आफ्ना अधिकार क्षेत्रभित्र रहेर अधिकतम लचकता अपनाउने बताउनु भएको छ। उहाँले संघीय सरकारसँग समन्वय गरेर भए पनि पोखरालाई प्राविधिक मैत्री शहर बनाउने अभियानलाई निष्कर्षमा पुर्याउने दावी गर्नुभएको हो। कार्यक्रममा पोखराका युवा उद्यमी र आईटी विज्ञहरूले गण्डकी प्रदेशमा डिजिटल पूर्वाधारको अवस्था र सुरक्षाका उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै 1 महिना अघि नै सञ्चालनमा ल्याउने भएको छ। उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। कम्पनीको 7वाँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउने भएको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ़ने र मूल्य समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि शुरू हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति वा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने भ्रामक सूचना प्रकाशन गर्ने चरित्र हत्या गर्ने अभिप्रायले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधि प्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्रै आधिकारिक जानकारी दिन पनि ब्यूरोले अनुरोध गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा शुक्ला गण्डकी नगर समितिले आज बिहिबार भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा परिसरमा सरसफाई कार्यक्रम गरेको छ। शैक्षिक क्षेत्रमा अन्य राजनैतिक दलहरूले भाषण तथा औपचारिक कार्यक्रम गर्ने गरे पनि आफूहरूले केही फरक र रचनात्मक सन्देश दिने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरेको राजसभा शुक्ला गण्डकी नगर समितिका सभापति हरि खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार क्याम्पस परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाउँदै वातावरणलाई स्वच्छ सफा र व्यवस्थित बनाउन पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेका हुन्। युवाहरूको सहभागितामा गरिने यस्ता सामाजिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने खड्काले बताउनु भएको छ। आजको सरसफाई कार्यक्रममा राजसभा शुक्ला गण्डकी नगर समितिका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका प्राध्यापकहरूले समेत सरसफाईमा साथ दिनुभएको थियो। राजसभा शुक्ला गण्डकी नगर समितिले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा हिज बुधबार शुक्ला गण्डकी नगरपालिका दुई स्थित नर्सरीमा रहेको श्रमिक आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गरेको थियो। भारतीय गोर्खा सैनिक गोर्खा रेजिमेन्ट इण्डियामा नेपालीलाई पुनः भर्ती खुलाउन माग गर्दै हिजो पोखरामा प्रदर्शन गरिएको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले नेपाली युवाका लागि भारतीय सेनामा अग्निपथ योजना अन्तर्गत भर्ती पुनः सञ्चालन गर्न र भूतपूर्व सैनिकका संघ संस्थाहरूको नवीकरण सहज बनाउन सरकारसँग माग गर्दै पोखरामा प्रदर्शन गरेको हो। उनीहरूले वृहत र्यालीपछि प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई ज्ञापन पत्र बुझाएको हो। शालाबाट बिहान 11 बजे शुरू हुने र्याली पृथ्वी चोक रत्नचोक हुँदै शहीद चोक पुगेर कोर सभामा परिणत भएको थियो। तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन सम्बन्धित ग्यास उद्योग डिलर तथा संघीय निकायसँग समन्वय गरी आपूर्ति बढ़ाउन पहल गरेको छ। जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले सम्बन्धित उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढ़ाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव भएको जानकारी पाएपछि चितवनमा रहेको सम्बन्धित ग्यास उद्योगसँग फोन मार्फत समन्वय गरी तनहुँमा आपूर्ति बढ़ाउन आग्रह गरिएको छ। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनु भएको छ। पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष 2082-83 54% वित्तीय प्रगति गरेको छ। कार्यालयले 1,09,81,83 रूपियाँ बजेट मध्ये 59,71,780 रूपियाँ खर्च गरेको हो। कार्यालय प्रमुख उरुदत्त अधिकारीका अनुसार प्रदेशका 116 र संघका 5 गरी 121 योजना मध्ये 61 वटाको नाम 61 वटाको काम सम्पन्न भएको छ। 53 वटा योजना निर्माणाधीन छन् भने 7 वटा योजनाको काम हुन सकेको छैन। अघिल्लो आर्थिक वर्षमा 52 वटा योजना यस आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा आएका थिए। ती योजनामा माग अनुसारको 75% मात्रै बजेट प्राप्त भएको बताउँदै अधिकारीले केही योजनामा बजेट रकमान्तर गरेर 12 वटा योजना सम्पन्न गरिएको जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 पाँच वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाइएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिएको छ। हवस् त यिनै खबरहरूसँगै बिहान 10 बजेको ढोरबारा हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
5: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
5: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
12: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प स्टोक,
12: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
13: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू,
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 98562625 र 98468164145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुगत मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602 68।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हारजोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
10: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9968861887।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
12: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855 60 23 420, 9801454674 र 9840603420।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी,
15: पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
17: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
18: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
19: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
18: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
19: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
21: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
21: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
21: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
21: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
23: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
17: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
23: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
17: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
23: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
17: बाराही सामुदायिक स्वास्थ्य ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
23: ज्ञान प्रसाद भण्डारी दुलेगौडा।

0: थाने दुलेगौड़ा रु 10,511
1: तुलसी सहार दुलेगौड़ा रु 10,505
0: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
1: वैदिक सनातन कर्मकाण्डी शुक्लागनदेखि 8 रु 15,005
0: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
1: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
2: हेलो बा
3: कति बन्यो घर अनि ढलान भयो त
4: बाबु ढलान त भयो अब घर भित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
3: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
4: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
5: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
5: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
6: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
7: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
6: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
7: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ छपुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
6: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9921484664 र 9891403005
9: This is Radio Dhorbarahi 103.8 MHz
10: 103.8 MHz present every day 10:30 AM to 12 PM
11: It's time for calling time
10: Only on Radio Dhorbarahi

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। म कार्यक्रम प्रस्तुता अन्नु मल्ल सदाजे आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु भने सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा स्वागत गर्दै तपाईँ हामीलाई रेडियो ढोर बारा ही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिका साथ सुनेर साथ दिन सक्नुहुन्छ भने पगे पनि सम्पूर्ण श्रोता साथीहरू सन्चै आरामै हुनुहुन्छ होला। काम कार्यको व्यस्तता सँगसँगै हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा रहेको छ। प्रोग्राममा रहेर मिठा मिठा गीत संगीतको साथमा आज बिहिबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिनको लागि 0965-4420-0 टेलिफोन लाइन खुल्ला गर्दै हामी साथीहरूसँगको कुराकानीको साथमा केही क्षणमा जोडिन्छौ। अहिलेको लागि भने ढिला नगरी एउटा गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिहाल्छु। प्रमोद खरेलको आवाजमा सजिएको कस्तो थिए कस्तो भए हेर मलाई अब मिल्छ भने तिमी जस्तै।

0: हजुर पर्वत खरेलको आवाजमा रहेको यो गीतबाट कस्तो थिए कस्तो भए हेर मलाई यो गीत सँगसँगै कार्यक्रमको शुरूआत चाहिँ गरिसकेको छु र यो गीतमा लिरिक्स म्युजिक चाहिँ रोशन सिंहको रहेको छ भने यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छु अनि साथमा चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा पनि तपाईँमा जोडिएको हुन्छौँ भने जहाँ चाहिँ आज साथीहरूले आफ्नो प्रतिभा चाहिँ हामीलाई सुनाउन सक्नुहुन्छ हाम्रो श्रोता साथीलाई सुनाउन सक्नुहुन्छ साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न चाहनुहुन्छ भने टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र अहिले भनेको सहभागी साथी लाइनमा चाहिँ हुनुहुन्छ स्वागत गरिहालौ हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो दलमा दिदीलाई अनि के गर्दै हुनुहुन्छ अहिलेको समय कार्यक्रम सुन्न लागेको है अनि के छ त तपाईँको पुलचोकतिरको आजको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त
1: जम्मै पुरानै हो
0: जम्मै पुरानो जस्तै नै ठिक ठाक छ हो अनि खाना खानु भयो त भनेपछि खाना खाने समय चाहिँ भएकै छैन है ल अब मिठो गरेर खाना खानु होला हामीलाई पनि सुनेर साथ दिनु होला अनि आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि त्यही त जानेको केही छैन भनेर हाम्रो दिजुले भन्नुभयो भने हामी पत्याउँछौ होला त यस्तो मिठो मिठो प्रतिभा राखिदिनुहुन्छ अनि ल आज के सुनाउनुहुन्छ ल सुनाइदिनुहोस्
1: रोक्यो मामरीले मन नै जमिनान अहिले नाच्न पहिला खुलेर
0: हो यसपालि तिजामा चोरी गर्यो मन ल अब भदौ महिना पनि बिस्तारै बिस्तारै लाग्दैछ है यहाँलाई अब अग्रिम शुभकामना है यो मिठो गीत सँगसँगै साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ
1: साथीभाइ भन्नुभयो हजुरको लागि अमृत दाईको लागि हुना दाईको

0: बस भाईको लागि खगमा साथीको लागि रोसिकाको लागि काउन्टरबाट आउने बहिनीको लागि भन्दै छुट्टिन्छु। नमस्ते शुभ दिन।
1: नमस्ते शुभ दिन। उहाँ हुनुहुन्थ्यो दलमाया दिजु, हामीलाई सम्झाउनु भएको थियो पुलचोकदेखि है यसपालिको तिजामा नाच्ने खुलेर भन्दै हुनुहुन्थ्यो है। मिठा आवाजको साथमा छुटिसक्नु भएको छ भने यस्तै मिठा मिठा गीत सङ्गीतहरू अब सबैलाई गीत गुनगुनाउनै पर्छ भन्ने पनि छैन। आफूभित्र लुकेर रहेको जति पनि कला कला प्रस्तुतिहरू छ, हँसाउन चाहनुहुन्छ भने चुर्किलाहरू सुनाउनु सक्नुहुन्छ। अब साहित्य सृजनातिर रुचि छ भने पनि यहाँले हामीलाई गजल शायरी मुक्तकहरू पनि सुनाउन सक्नुहुन्छ। साथमा यस्तो मिठा मिठा गीत सङ्गीत सँगसँगै जति पनि सुनाउन मिल्ने जति प्रतिभाहरू छ यहाँहरू चाहिँ लिएर 0965-4420-0020 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनचाँदी पसल दिलेगौडाले, प्रोभाइडर हुनुहुन्छ मिन बहादुर सेनार। सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र साथमा चाहिँ हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर रहेको छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिंहपुरी फेन्सी एन्ड ज्वेलरी सबले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। श्रोता साथीलाई ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र अहिलेको लागि भने एउटा गीत सुनौ है। पछिल्लो समय अब पुरानो गीतहरू नयाँ भएर अब रिमेक भर्सनमा आइरहेको हुन्छ, र पछिल्लो समय पनि गुराँस फुल्दा भन्ने घमाइलो भनेर नयाँ गीत त रिलिज भएको छ। मिलेसम्म हामी नयाँ गीतहरू पनि सुन्छौ, र अहिलेको लागि हामी पुरानै आवाज सुन्नौ। साधना सरगमको आवाजमा सजिएको यो सुमधुर गीत नयाँ आवाजमा भने यहाँले सुन्न चाहनुहुन्छ भने मेलिना राईको आवाजमा पनि छ, कुनै दिन भ्याएसम्म हामी सुन्छौ भने अहिलेको लागि यो साधना सरगमको आवाजमा सजिएको सुमधुर गीत राख्दैछु। स्वीकार्नुहोला है त।

0: हजुर झुलमुन गरी रकमर भाँची नाची देउकी गुरा सफुल्दा भने घमायो यो सुमधुर गीत तपाईँ आज कार्यक्रममा स्थान दिइसकेको छु। दयाराम दाहालको चाहिँ लिरिक्स अनि सचिन सिंहको चाहिँ म्युजिकमा सजिएको यो सुमधुर गीतमा आवाज भने साधना सरगमको रहेको थियो। अघि पनि जानकारी गराएको थियो यो गीतको चाहिँ अब नयाँ भर्जन पनि यहाँले चाहिँ मिलिना राईको आवाजमा पनि सुन्न चाहिँ सक्नुहुन्छ। मिलेसम्म हामी नयाँ गीत केही दिन पश्चात पनि सुनौला। अहिलेको लागि भने हामी आजको एपिसोडमा रहेर साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ भने सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ 0965 4142 शून्य शून्यको बाटो भएर। कता कता अघि साथी लाइनमा चाहिँ हुनुहुन्थ्यो है, अहिले चाहिँ कता जानुभएको नि सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु दीपक लिम्बुको आवाजमा सोचेको पुरानो सदाबहार गीत, धेरै साथीको रोजाइमा पनि पर्छ, मैले माया गर्न जाने नहोला तिमीले सिकाउन सक्थ्यौ नि। यो गीत सँगसँगै हामी भन्ने जानुपर्ने बेला भइसकेको छ। कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ विश्राम नगर्दै हाम्रो पुनर्भेट हुन्छ नि यहाँहरू भने आवाज प्रोग्राम कलिङ टाइम है त
1: भावना म्युजिक

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: सधैँ चाहिँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठ गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
9: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 06564142333
7: र 98678167।
2: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 98460878528 र 98028-16142।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी फल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
18: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
19: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
18: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
19: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
18: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
20: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
21: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
20: उपचार सेवाहरू,
21: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
20: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
21: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
20: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
21: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
20: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
21: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
22: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
23: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
22: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
24: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
25: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560-57731, 98067-31।
0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
5: स्टेशन 1 स्टुडियो लाइटेड। अहिले बिहानको 11 बज्यो। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ। यहाँहरू पनि जोडिन सक्नुहुन्छ 0564 1422 1422 बाटो भएर, अनि साथमा मिठा मिठा गीत संगीतहरूको साथमा पनि रहिआएका छौँ भने अहिले भनेको साथी लाइनमा चाहिँ हुनुहुन्थ्यो भन्दै थिए है, साथी चाहिँ छुटिसक्नु भएको छ, सुन्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ टेलिफोन लाइन मार्फत हामीसँग कुराकानी गर्दै जोडिनको लागि। टेलिफोन लाइन खुल्ला रहे सँगसँगै हाम्रो स्टुडियोको नम्बर रहेको छ 0965 1422 1422 बाटो भएर। प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण संसादी पसल दिलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार। यो जानकारी सँगसँगै फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: नमस्ते,
0: नमस्ते, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बलरामजीलाई।
1: धन्यवाद।
0: अनि के छ कास्कीकोटतिरको, अनि हाम्रो बलरामजीको पछिल्लो समयको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त।
1: नयाँ नौलो हालखबर त केही छैन, स्टेट बादल लागेको छ, बादल परेको छैन, अनि अब यो खेत कति कोदो गोडिसके, अब खेत रोप गोड्न बाँकी छ।
0: कोदो चाहिँ गोडिसक्नु भएको,
1: यहाँको हालखबर
0: यस्तै यस्तै हालखबर सुनाइराख्दा यहाँको ठाउँतिर चाहिँ कोदो पनि गोडिसक्नु भएको।
1: कोदो होइन,
0: खेत गोड्ने है। कोदो रोपाई त हाम्रो साथीले भर्खरै मेला सकियो भन्नुहुन्छ होइन, अर्म पर्म सकियो भन्नुहुन्छ, अनि कास्कीकोटतिर चाहिँ एकदमै छिटो गर्नु रहेछ कि जस्तो लागेको कि। अनि के छ, अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ हो? हेलो, रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ? अलिअलि रेडियो प्रोग्राम पनि सुन्दै हुनुहुन्छ है। अनि रेडियो प्रोग्राम सुनिरहँदा, रेडियो प्रोग्राम सुनिरहँदा हाम्रो साथीहरूलाई चाहिँ आज के सुनाउँदै हुनुहुन्छ त नि? रेडियो प्रोग्राम सुनिरहँदा तपाईँ जस्तै सुनेर बस्ने साथीहरूलाई चाहिँ आज के सुनाउँदै हुनुहुन्छ त नि हाम्रो बलरामजीले?
1: आज एउटा सानो गीत लिएर आएको हुनु।
0: हजुर हजुर, ल गीतको बोल चाहिँ के होला?
1: गीतको बोल बेनी बजारमा,
0: बेनी बजारमा हल्ला सुरु गरिदिनुहोस्।
1: बेनी बजारमा माया कहाँ हो कहाँ घुम्द नगरमा, माया कहाँ हो कहाँ घुम्द नगरमा, झिलिमिली बेनीको बजार बेनीको बजार, जता माया हो तैता नगर बेनी बजारमा, बेनी बजारमा माया कहाँ हो कहाँ घुम्छ नगरमा, माया कहाँ हो कहाँ घुम्छ नगरमा, मिली बेनीको बजार बेनीको बजार, जता माया हो तैता नगर बेनी बजारमा, बेनी बजार माया कहाँ हो कहाँ घुम्छ नगरमा, माया कहाँ हो कहाँ घुम्छ नगरमा, उहेरे नि उस्तै उहेरे नि उस्तै, दोहेरे नि माया हो दोरोस्तै, बेनी बजारमा बेनी बजारमा माया कहाँ हो कहाँ घुम्छ नगरमा, माया कहाँ हो कहाँ घुम्छ नगरमा, उहेरे नि उस्तै उहेरे नि उस्तै, जोहेरे नि मायालो दुरोस्तै, बेनी बजारमा बेनी बजारमा माया कहाँ हो कहाँ घुम्छ नगरमा, माया कहाँ हो कहाँ घुम्छ नगरमा, पहिले माया लाइहाले जेराको लाइहाले जेराको, अहिले माया के भएको के भएको, बेनी बजारमा बेनी बजारमा
0: हजुर धेरै धेरै धन्यवाद बेनी बजारमा यो मिठो गीत सुनाइदिनु भयो है अनि तपाईँले सुनाउनु भएको गीतमा चाहिँ एउटा लिरिक्स थियो नि ट्याक्कै एउटा तपाईँले चाहिँ गुनगुनाउनु भएको थियो कि पहिले माया लाइहाले जे भएको अनि अहिले माया चाहिँ के भएको के भएको भनेर यो मिठो शब्द चाहिँ कसरी ल्याउनु भएको
1: हो गीतहरू सुनेर रेडियो सुनेर
0: त्यही त
1: गुनगुनाएर म आफैले रच्ने हो आफैले गाउने हो आफै जान्दछु म कसैको भर पर्नु पर्दैन कसैको
0: हजुर धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तो मिठो मिठो शब्द सङ्गीतहरूको साथमा हामीसँग जोडिँदै गर्नुहोला अनि अहिलेको लागि भने अब बेनी बजारमा भनेर तपाईँले सुनाउनु भयो हामी चाहिँ असन बजार भनेर एउटा गीत सुनाउँदैछौ कसलाई सुनाउन चाहनुहुन्छ
1: पहिले अनुलाई नै भयो
0: थ्याङ्क यू सो मच
1: अनुको ड्याम अघि पछि आउने दलमाया नानी अनि अनि पछि ती सम्पूर्ण अमृतहरू के ती सबै सम्पूर्ण साथीलाई सम्झना गर्दै हुन्छु बाई बाई
0: बाई बाई सुदिन्छौ शुभ दिन नमस्कार उहाँ हुनुहुन्थ्यो बलरामजी हामीलाई कास्कीकोटदेखि सम्झाउनु भएको थियो अनि आफ्नो सिर्जनाको साथमा सुनाएर पनि छुटेर गइसक्नु भएको छ भने अहिलेको लागि भने फेरि पनि कोही साथी हुनुहुन्छ पहिला स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
2: नमस्कार
0: है नमस्कार धेरै दिनपछिको नमस्कार धेरै दिनपछि स्वागत छ हाम्रो बुद्धिजीलाई अनि सन्चै आरामै हुनुहुन्छ अनि के छ त तपाईँको पछिल्लो समयको नयाँ नौलो हालखबर सुनाइदिनुहोस् न त अनि हाम्रो बुद्धिजी चाहिँ पछिल्लो समय किन होला त हामीसँग कुराकानी गर्न चाहिँ छुट्नु भएको फुर्सदै नभएर है यस्तो फुर्सद अनि यो फुर्सद नभएको समय सँगसँगै व्यस्तताको बावजुद पनि हामीसँग आज कुराकानी चाहिँ साथमा जोडिनु भयो एकदमै खुसी लाग्यो है बुद्धिजी अनि के छ त पछिल्लो समय साथीहरूलाई चाहिँ अब केही छ भन्नुपर्ने नयाँ नौलो सुनाउनु पर्ने अरू
2: नयाँ नौलो त के हुन्छ र आफ्नो पुरानो भइसक्यो कामको व्यस्तताले
0: गर्दाखेरि
2: मनमा त भएको टाढा भएको के आफ्नो साधन नभएको मनमा त्यहाँ दिनदिनै पुग्न मन पनि भएको तर कस्तो त्यही नभए समाधान नभएपछि त्यही नै हुँदैछ समस्या अहिले समाधान सबभन्दा के हो नि
0: हजुर हजुर हजुर हजुर सर यो कुराकानी सँगसँगै अनि आज भने हामी बुद्धिजीको प्रतिभा सुन्नको लागि चाहिँ एकदमै रेडी पनि छौँ होइन अनि हाम्रो बुद्धिजीले चाहिँ आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त के सुनाउनुहुन्छ
2: म तपाईँले चिनेर आज म कस्तो गायक भन्दा लागेर यस्तो भयो भने त रोप हुन्थ्यो, हिँडेको दिन रोप हुन्थ्यो, गाकन पहिला पहिला यता आभारेनतिर सुनिन्थ्यो ठाडो भएको अहिले यतातिर त धेरै लोक भएको छैन, कम भएर पनि बुझ्दैन, सभातिर त आएन कुनै कार्यक्रमबाट छोटो भएको
0: हुन्छ। सुरु गरिदिनुहोस्, 1 2 3 गो। ओ माइ गॉड, झन् यस्तो मजाले हामी उहाँको ठाडो भाका भनेर सुन्न चाहिँ एकदमै रेडी थियो। कहिले काहीँ प्रविधिले चाहिँ हामीलाई जोडाउँछ, अनि प्रविधिले नै यसरी भइरहेको कुराकानी पनि छुटाइदिन्छ, अनि अलिकति तितो नमिठो लाग्छ है। यस्तो मजाले उहाँ चाहिँ आफ्नो गीत सुरु गर्न लाग्नु भएको थियो, सुन्दै हुनुहुन्छ भने बुद्धिजी चाहिँ हामीसँग फेरि पनि जोडिन सक्नुहुन्छ। यहाँको लागि टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ, र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
3: नमस्ते हजुर।
0: नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला? श्रीरामजी हुनुहुन्छ, अनि हाम्रो श्रीरामजी सन्चै आरामै हुनुहुन्छ? मलाई पनि एकदमै ठिक ठाक छ, हामी पनि सन्चै आरामै छौ भन्दै भक्तपुरतिर त्यही त, अनि यसरी माया गरिराख्नुहुन्छ, हामी त सधैँ सन्चै आरामै हुन्छौ कि। अनि के छ तपाईँको तिरको भक्तपुरतिरको डयन औला हालखबर पछिल्लो समयको?
3: पछिल्लो समयको धुम्मा।
0: अनि गर्मी चाहिँ कतिको छ तपाईँको तिर?
3: पङ्खा लगाएर बेला बेला पङ्खा लगाउनु पर्छ
0: भनेपछि त्यस्तो साह्रो गर्मी चाहिँ छैन, पङ्खा लायो भने चाहिँ पुग्छ?
3: पुग्छ।
0: हाम्रोतिर चाहिँ कहिले काहीँ पङ्खाले मात्र पनि पुग्दैन कि।
3: अब तपाईँको एसी नै चलाउनु पर्ला,
0: पाएसम्म चाहिँ भएसम्म चाहिँ हामीलाई एसी चाहिँ चाहिन्छ है। हुन त अब एसीमा बसेको बानी भएर पनि होला, तर मर्स्याङदी सँगसँगै हाम्रो चाहिँ सेती नदी चाहिँ नजिक छ क्या। हजुर, अब अन्तिम उपाय भनेको चाहिँ त्यही नै छ, अब सेती नै पुग्न नसके तापनि छेउछाउको चाहिँ अब खोलातिर जाने होइन, अलि चिस्यान बढ्ने अनि चिसो चिसो पिउने, त्यही नै छ कि। अब त भन्दा अरू त उपाय नै छैन, यो गर्मीमा गर्मीलाई भगाउने समाधान भनेको अरू त छैन,
3: त्यही
0: चिसो खोल्दै जाने। हजुर, अनि त्यही त चिसो त खानु भएन नि त, फेरि उही मूलको पानी खाएर खाए मात्र हो, अब चिसो भनेर चिसो नै पनि खाएर चाहिँ बस्न सकिँदैन कि, उता घाँटी दुख्छ, फेरि बिरामी भइन्छ, अर्को आपत हुन्छ कि फेरि। त्यही त बोल्ने, अब तपाईँ र म चाहिँ यहीँबाट सन्देश दियो होइन, हामी बोल्ने मात्र होइन, नबोल्ने साथीहरू पनि है, यो गर्मीको महिनामा चाहिँ अब चिसो खाने हो भनेर चिसो पदार्थ
3: तापोलाई तापोले काट्छ अरे
0: हजुर,
3: चिसोलाई चिसोले ठिक हुन्छ भन्छन्। अब
0: फलाम काट्न चाहिँ फलामै चाहिन्छ, हिरा काट्न हिरा नै चाहिन्छ भने जस्तो रहेछ कि। त्यस्तै त्यस्तै ल, यो रमाइलो कुराकानी सँगसँगै आज चाहिँ हामी साथीहरूको प्रतिभा सुनिरहेका छौँ, अनि हाम्रो श्रीरामजीले चाहिँ हाम्रो श्रोता साथीहरूलाई के सुनाउनुहुन्छ त?
3: म एउटा गीत सुनाउँछु
0: ल, सुरु गरिदिनुहोस्। अब कुराकानी
3: शनिबारको
0: योभन्दा अघिल्लो शनिबारको विजयी साथी चाहिँ हुनुहुन्छ अमृतुला सन्जी है,
3: त्यही त मैले सुन्न पाइनँ त्यही
0: भएर। हजुर हजुर, योभन्दा अघिल्लो पालिको विजय साथी चाहिँ अमृतुला सन्जी हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने उहाँले अब नम्बर टिपाउनु भएको छैन भने चाहिँ टिपाउनु होला, यो जानकारी सँगसँगै अब अगाडि बढौ हाम्रो श्रीरामजीको।
3: ल
0: हजुर,
3: 1 2 3 go।

0: हजुर धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि। एकछिनसम्म चाहिँ सुनिरहँ जस्तो पनि लागेको थियो, तर अब गीतले भने जस्तै नै पालो दिनु पर्यो, बामरी बामरी। अन्तिममा चाहिँ हामीले यो गीत भर्खरै रिलिज भइसके पश्चात चाहिँ हामीले यस्तै भन्थ्यौँ कि अब छुट्टिने बेला भयो नि त, अनि अन्तिममा जाने बेला हामीले बाई बाई भन्छ नि, त्यसको साटो चाहिँ ल बामरी भन्ने कि, यस्तो ट्रेन्ड पनि थियो कि, अनि त्यो पनि याद दिलाइदिनु भयो। अनि अब भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिने पर्छ।
1: सबैभन्दा पहिला त हजुरलाई र हाम्रो टेक्निसियनमा बस्ने मिस सबैलाई
0: थ्याङ्क यू सो मच।
1: अब आउँदै गरेको जनै पुण्य भन्नु पर्यो होइन, ऊ चाहिँ हिजो सिद्धिहाल्यो।
0: हजुर हजुर,
1: आउँदै गरेको जनै पुण्य शुभकामना अग्रिम रूपमा। मलाई जुन जति श्रीराम बार चिन्नुहुन्छ उसलाई सम्झिँदै आज हजुरबाट बिदा लिने अनुमति चाहन्छु।
0: छुट्टिन्छौ, नमस्कार, शुभ दिन। वहाँ हुनुहुन्थ्यो भक्तपुरदेखि श्रीराम दाहालजी। साथीलाई चाहिँ सहभागी गराउन मन थियो तर हामी विश्राममा जानुपर्ने बेला भएको छ। अहिलेको लागि अघि हामीले एउटा गीत सुन्न बाँकी नै छ कि है, प्रताप दासको चाहिँ मिठो अभिनय पनि छ यो गीतमा, बिके समन्तको चाहिँ आवाज अनि सँगसँगै म्युजिकमा सोझिएको आसन बजाएर टाइटलमा रहेको यो गीत सँगसँगै जान्छौ विश्राममा। विश्राम लगतै हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिनको लागि पुनः उपस्थित हुन्छौ, हामी सँगै रहनुहोला है।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँडा।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
14: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेश हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेश हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
18: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2023। थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।

0: 5 अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
0: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0 65 5 71 240।
2: This is Radio Dhor Barahi 103.8 MHz.
3: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज भने हामी प्रोग्राम कलिङ टाइममा रहेर साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौं। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ। यहाँले पनि 0 65 4 14 2 0 0 को बाटो भएर अनि साथमा रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पनि के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको साथमा पनि हामीसँग जोडिन सक्नुहुन्छ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर दर्शन, नमस्ते। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
4: धन्यवाद।
3: अनि किन होला साथीहरूले आज किन होला पछिल्लो समय साथीहरूसँग जोडिन चाहिँ यति गाह्रो गाह्रो अनि आज ठ्याक्कै सम्झिराख्नु भएको छ कि?
4: म चाहिँ त यस्तो हस्पिटलमा बस्नु पर्यो, कार्यक्रम त सुन्ने अन्त फोन हाने मौका हुन्न।
3: हजुर हजुर। अनि हस्पिटल चाहिँ अब तपाईँको लागि जानुभएको अथवा के थियो?
4: मेरो लागि हो।
3: अनि के भएको रहेछ त तपाईँलाई?
4: एक्सिडेन्टमा परेर गएको नि हात खाँचेको यस्तो राततिरको उहरू चाहिँ करङहरू परेछ र नि त्यो हस्पिटलमा बसेको कारणले हो मैले फोन नहानेको।
3: हजुर, एकदमै आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला है। एकदमै शीघ्र स्वास्थ्य लाभको कामना पनि छ। अनि अब चाहिँ एकदमै ध्यान पनि दिनु होला। अनि अब समय चाहिँ धेरै नै लाग्यो कि अहिले चाहिँ के कस्तो छ तपाईँको अवस्था?
4: अहिले चाहिँ त राम्रो भयो।
3: अहिले चाहिँ राम्रै छ है। ठिकै छ, अब यस्तै राम्रो राम्रो कुराहरू चाहिँ सुन्न पाइयोस् होइन। अब कहिलेकाहीँ अब एक्सिडेन्ट भन्ने कुरा अब हुन्छ नै अब भने एकदमै यहाँले चाहिँ ध्यान दिनु होला है एकराजी।
4: हजुर
3: ल, ठिकै छ। अब यो सँगसँगै साथीहरूलाई सुनाउनु पर्ने जानकारी दिनुपर्ने केही छ कि छैन?
4: साथीहरूले नि अब चाहिँ त बाइक स्कुटरहरू चाहिँ त राम्रोसँग चलाउनु होला, गर्नु होला, मन जस्तो चाहिँ त नपर्नु होला भन्न अनुरोध गर्छु।
3: हजुर, अब धेरै साथीहरूले अब एकराजी चाहिँ पछिल्लो समय कता जानुभयो भनेर पनि सम्झँदै हुनुहुन्थ्यो है। अब जानकारी पाए सँगसँगै अब साथीहरूले पनि ध्यान दिनुहुनेछ, विशेष त आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला एकराजी। अनि रेडियो प्रोग्राम चाहिँ आज सुन्नु भएको छ कि छैन? सुनिराख्नु भएको छ है। अब धेरै साथीहरू पछिल्लो समय चाहिँ अब काम कार्यको व्यस्तताले पनि होला जोडिनु भएको थिएन। अनि आज अरू साथीहरूको प्रतिभा सुनिराख्दा यहाँले चाहिँ आज हामीलाई के सुनाउँदै हुनुहुन्छ त?
4: म नि एउटा छोटो गीत सुनाउँछु
3: है त। ल, आज साथीहरूको गीत चाहिँ हामीले सुन्ने मौका पाइरहेका छौँ, एकराजीको आवाज पनि सुन्छौँ। सुरु गरिदिनुहोस्। 1 2 3 गो।
4: मायाले यसरी

0: हुँदैन मलाई गहिरो खाउ मुटुमै छ खोतल्ने बिताउने नगर्नु मलाई यसैमा कसैको प्यार अल्छेको छ मायाले यसरी मायो अस्ति है
1: हजुर धेरै धेरै धन्यवाद यो मिठो आवाज सँगसँगै आफ्नो प्रतिभा राखिदिनु भएकोमा अनि अहिले भने साथीभाइहरूलाई मजाले सम्झना सन्देश राखिदिनु शेखराजी अनि हामी छुटिनु पर्छ है
0: थ्याङ्क
1: यू सो मच
0: अनि त्यसपछि तर्फबाट लागि अनि खविमाया दिदी जलमाया दिदी नरेन्द्रको लागि अनि त्यसपछि मगन दिदीको लागि रोसिका बहिनीको लागि अनि त्यसपछि उता बागमाराबाट आउनुहुन्छ लक्ष्मी रमसलको दिदीको लागि र मलाई एकराज भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि
1: नमस्कार सुटिन्छौ उहाँ हुनुहुन्थ्यो एकराज रामजाली मगरजी अब एक्सिडेन्टको कारणले गर्दा नि हो पछिल्लो समय चाहिँ कुराकानी हुन सकेन भन्दै हुनुहुन्थ्यो अब दुर्घटना भन्ने कुरो चाहिँ अब कुन बेला कसरी हुन्छ भन्ने कुरा चाहिँ थाहा हुँदैन मुख्य त हामी अब सतर्कता अप्नायो भने त केही हदसम्म हामी अलिकति पर त बस्न सकिन्छ आफू सुरक्षित रहन सकिन्छ सो जति पनि साथीहरू विशेष त अब यात्राको समयमा चाहिँ एकदमै ध्यान चाहिँ दिनुहोला र पछिल्लो समय बर्खायामको समय पनि छ अनि यो समयमा चाहिँ अब बाटोघाटो पनि अब भने जस्तो सोचे जस्तो राम्रो चाहिँ हुँदैन त्यसै कारणले गर्दा चाहिँ मुख्यत आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला पूर्व जानकार भएर मात्रै यात्रा गर्नुहोला यात्रा गर्दा विशेष ध्यान चाहिँ दिनुहोला साथीलाई भने अब केही छिन पश्चात सहभागी गरौँ है किनकि हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ आज गीत सङ्गीत थोरै मात्र भएको छ सो अहिलेको लागि चाहिँ तिमीले छोडेपछि टाइटलमा रहेको अलिकति मार्मिक गीत चाहिँ हामी सुन्दैछौँ तपाईँ माझ राख्दैछु प्रविष्ट अधिकारी अनि बादल थापाका आवाजमा सजिएको यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560625265 र 98468064145।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678161887।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
8: सूचना: यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा
9: यही साउन 30 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
10: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
14: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
16: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
17: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0625414377, मोबाइल 98560443043।
18: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811166136।
21: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9896613195 र 9847153068।
5: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
22: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम भने, आज प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ। र अब भने समय चाहिँ हामीसँग ठिकठाकै मात्र छ है, कोही साथी आइहाल्नु भयो भने चाहिँ सहभागी गराउँछौ, नभए चाहिँ आजको विजयी साथी पनि गराउनु पर्ने हुन्छ। सो आजको लागि चाहिँ यति नै गर्नुपर्छ है। आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो पुलचोकदेखि हुनुहुन्थ्यो दलमा थापाजी, कास्कीकोटदेखि हुनुहुन्थ्यो बलरामजी, त्यस्तै हामीलाई सम्झाउनु भएको थियो म्याग्दीदेखि हुनुहुन्थ्यो बुद्धिजी, अनि भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी, अनि पुरिटादेखि हामीलाई सम्झाउनु भएको थियो एकराज रामचाली मगरजीले। सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद, आफ्नो प्रतिभा राखिदिनु भयो र यतिसम्म सुनेर साथ दिनुहुने साथीहरूलाई पनि थ्याङ्क यू सो मच भन्दै अब भने हामी विजयी साथी चाहिँ गराउँदैछौ। र को हुनुहुन्छ त आजको विजयी साथी?

हजुर हेमन्त राणाको आवाजमा सजिएको यो सुमधुर गीत रहेको थियो सुन्न साई दी बोलको यो गीत सँगसँगै अब चाहिँ कार्यक्रमको अन्ततर्फ आइसकेका छौँ र आजको विजयी साथी पनि लिएर आइसकेको छु भने आज चाहिँ मिठो आवाजको साथमा हामीसँग जोडिनु भएको थियो भक्तपुरदेखि हुनुहुन्छ श्रीराम दाहालजी आजको विजयी साथी चाहिँ उहाँ हुनुहुन्छ भने यसरी नै हामी हप्ताभरिको विजयी साथी सँगसँगै अन्तिम बार चाहिँ एकजना साथीले लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज सो विजयी साथीहरूले चाहिँ अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला र जाँदै भने तपाईँमा चाहिँ राख्दैछु नो गेन बोलको सुमधुर गीत रहेको छ रुक्सना लिम्बू अनि प्रमोद खरेलको आवाजमा सजिएको गीत सँगसँगै आजकै एपिसोडबाट म कार्यक्रम प्रस्तुता अनुमल्ल पनि विदा हुन्छु नमस्कार शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: तिमी कहाँ जान लागे कि
2: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्या
1: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
2: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटा सामा सित्तैमा
1: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्का
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
0: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
3: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोप्राइटर निशा लामा सम्पर्क
0: 97090 34335
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
7: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
8: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरि प्रोप्राइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
9: र रामचन्द्र महत 9841616878
1: हिँड्दा हिँड्दै डुले गोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
10: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
1: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
10: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
10: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टी फोन 0635903769
0: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
11: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
0: कथा सहितको झाँकी गीती नाटक
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
11: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। स्टुडियो
14: अहिले मध्याह्नको 12 बज्यो।
15: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
16: यो हो संचार नेटवर्क समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्राउनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रोल्पामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या 3 पुग्यो। प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न ठाउँमा 5 जनाको शव फेला।
0: कंग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किँदै स्वागतका लागि शीर्ष नेता र कार्यकर्ता उपस्थित, सुरक्षा सतर्कता बढ़ाइयो।
1: एउटा मात्रै कार्यसूची र सहित राष्ट्रिय सभा बैठक बस्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने।
0: कंगोमा फैलिएको इबोला संक्रमण थप घातक बन्दै विश्वव्यापी महामारी बन्न सक्ने डब्ल्यूएचओको चेतावनी।
1: र युईएफए सुपर कप फुटबलको उपाधि पीएसजीलाई स्टोन भिल्ला 2-1 गोलले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रोल्पामा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। 71 वर्षीय मनरखी पुन मगरको शव भेटिएसँगै मृत्यु हुनेको संख्या 3 पुगेको हो। थवाङ गाउँपालिका 5 बोटल बारामा गैराती घरमाथिबाट झरेको पहिरोले बगाउँदा 9 जना अझै बेपत्ता छन्। 2 जना घाइतेको उद्धार गरिएको छ। थवाङ गाउँपालिका 5 का 60 वर्षीय कमलबहादुर पुन मगर र 18 वर्षीय शान्ति पुन मगरको यसअघि नै शव भेटिएको थियो। पहिरोमा कमलबहादुर पुन मगर लगायतका 6 वटा घर गोठहरू पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घटी मगर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ। बेपत्ता हुनेमा सोही ठाउँकी 40 वर्षीय जुनु कुमारी पुन मगर, 9 वर्षीय अशिष पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डल बहादुर, 80 वर्षीय अजम्बर, 78 वर्षीय बल बहादुर, 72 वर्षीय लील बहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला रोका मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी पञ्चकुमार बाखुले 9 जना बेपत्ताको खोजी कार्य जारी रहेको बताउनुभयो।
1: प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा आज एकै दिन 5 जनाको बेवारिसे शव फेला परेको छ। आज बिहान स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा 5 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। प्युठान स्वर्गद्वारी नगरपालिका 9 जुडापाटा माडी खोलामा 12 देखि 13 वर्षको बालक बेवारिसे अवस्थामा खोलाको छेउमा फेला परेका छन्। यस्तै सोही नगरपालिका 3 किमीचौर स्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरूषको शव फेला परेको छ। गोठीबाङ स्थित माडी खोलाको किनारमा महिलाको शव भेटिएको प्रहरी जनाएको छ। स्वर्गद्वारी 5 सरोजा स्थित लुङ्गरी खोलाको किनारमा बायाँ खुट्टाको घुँडादेखि तल नभएको महिलाको शव फेला पर्दा स्वर्गद्वारी 5 कै सरोजा स्थित लुङ्गरी खोलाको किनारमा पनि 1 महिलाको शव फेला परेको हो। शवहरूको पहिचान तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आज स्वदेश फर्कदै हुनुहुन्छ। जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परि घाइते भएका देउबा परिवारसहित उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। आज दिउँसो 12:20 उहाँ काठमाडौँ आइपुग्ने भएपछि स्वागतका लागि नेता कार्यकर्ताहरू विमानस्थल परिसरमा भेला हुन थालेका छन्। इतर समूहले शक्ति प्रदर्शनसहित स्वागत गर्ने तयारी गरेको छ। विमानस्थलमा अहिलेसम्म नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, मोहन बस्नेत, मीनबहादुर विश्वकर्मा, पूर्णबहादुर तामाङ, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेताहरू स्वागतका लागि तयारी अवस्थामा बसिरहेका छन्। देउबालाई विमानस्थल प्रवेश गर्न गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ। 5,000 आसपास कार्यकर्ता आउन सक्ने बताएपछि अहिले सुरक्षाकर्मीहरूको उपस्थिति पनि बाटलो पारिएको छ। देउबा गत वर्ष फागुन 13 गते उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यसपछि चैत 7 थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। थियो। भदौ 24 को जेएनजी आन्दोलनका क्रममा बुढा नीलकण्ठ स्थित निवासमै आन्दोलनकारीको कुटाईबाट देउबा र उहाँकी पत्नी आर्जु राणा घाइते भएका थिए। विदेशमा रहेका देउबा इतर समूहले भोलि आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई लक्षित गरी नेपाल फर्कन लाग्नु भएको हो। भेलाका लागि बीपी पुत्र पूर्व महामन्त्री शशांक कोइरालाको नेतृत्वमा 551 सदस्यीय राष्ट्रिय भेला आयोजक समिति निर्माण गरिएको छ। सर्वोच्चको निष्ठालाई आधार बनाउँदै इतर समूहले 15 महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ। सर्वोच्चले पुनरावलोकनको अनुमति दिएपछि मुद्दाको अन्तिम फैसला नआउन्जेल सम्पूर्ण सांगठनिक संरचना साविकै अवस्थामा राख्नुपर्ने इतर समूहको माग छ।
1: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बिजनेसको अभावका कारण आज एकमात्र कार्यसूची छ। दिउँसो सभा 1 बजी सिंहदरबारमा बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले सो प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै आज 5 संसदीय समितिको बैठक बसिरहेको छ। संसद सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका साथै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बसिरहेको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। एमाले समर्थन फिर्ता लिएको ठीक 30 दिन शाहले विश्वासको मत लिन लाग्नु भएको हो। असार 31 गते एमाले समर्थन फिर्ता लिएसँगै शाह अल्पमतमा पर्नु भएको छ। सबै प्रयोजनका लागि आज साँझ 5 बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसअघि दिउँसो 3 बजे कंग्रेस संसदीय दलको बैठक पनि बस्दैछ। शाहले विश्वासको मत पाउने अवस्था सृजना नभए पनि प्रदेशसभालाई सम्बोधन गरेरै राजीनामा घोषणा गर्ने तयारी रहेको नेताहरूले बताएका छन्। 53 सदस्यीय प्रदेशसभामा शाहलाई सरकार जोगाउन 27 सांसदको समर्थन आवश्यक रहनेछ, तर कंग्रेससँग 18 सांसद मात्र छन्। प्रकाश देउबा अमेरिकामा रहेकाले 17 सांसद मात्र उपस्थित हुन सक्ने अवस्था छ। सरकार जोगाउन कंग्रेसको समर्थन बाहेक थप 10 समर्थन आवश्यक पर्ने भएकाले आवश्यक संख्या सुनिश्चित नभएपछि शाह राजीनामा दिने निष्कर्षमा पुग्नु भएको हो। शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़नेछ। नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच भएको सहमति अनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्नुहुनेछ।
1: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गा माटो सहितको पहिरो खसेपछि भोटेकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। चीनतर्फ न्यालम स्थित झिम्पू पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएकोले प्रहरीले सतर्कता अप्नाउन भनेको हो। पहिरोका कारण नदीको बहाव करिब आधा जति थुनिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव प्रभावित भएपछि जुनसुकै बेला विपदजन्य घटना निम्तन सक्ने भएकोले नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष गरी भोटेकोशी, 12 बिसे र बलेफी गाउँपालिकाका क्षेत्र अन्तर्गत नदी किनारमा बसोबास गर्ने वासिन्दालाई सतर्क रहन अनुरोध गरिएको हो।
0: हरेक वर्ष दशैं लगायतका चाडपर्वमा मात्र सञ्चालन हुने सुपथ मूल्य पसल आजदेखि वर्षभर सञ्चालनमा आउने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सिंहदरबार स्थित नयाँ बिक्री केन्द्रबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनुभयो। कम्पनीले ब्राउन चामल, अरूवा सोना मन्सुली चामल, हिरा जीरा स्टीम चामल, बासमती चामल, मास, रहरको दाल, हुम्लाको फापर, कर्णालीको सिमी लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। मिश्रका अनुसार सबै उत्पादनमा 5 रूपियाँ छूट पाउन सकिनेछ। कम्पनीले सुपथ मूल्यमा बिक्री गर्न 10,000 किलो चिनी र दशैं तिहारका लागि आजदेखि खसी बोका समेत व्यवस्थापनको प्रक्रिया शुरू गरेको जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाण्डु प्रहरी परिसर अगाडि धरना तथा प्रदर्शन गरेको छ। महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाईमा पत्रकारहरूले लालटेन सहित प्रदर्शन गर्दै धरना दिएका हुन्। महासंघ सहित विभिन्न पत्रकार संगठनहरूले श्रेष्ठको बिना शर्त रिहाईको माग गरेका छन्। नेपाल मीडिया सोसाइटी, प्रेस सेन्टर नेपाल लगायतले विज्ञप्ति जारी गर्दै पक्राउको विरोध गरी बिना शर्त रिहाई गर्न माग गरेका हुन्। जनआस्था साप्ताहिकका सम्पादक जथा आस्था मीडियाका अध्यक्ष श्रेष्ठलाई हिजो साँझ ललितपुरको नक्खो स्थित आफ्नो निवासबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठको घर र जनआस्थाको कार्यालयमा छापामारी प्रहरीले कम्प्यूटर, ल्यापटप र कागजातहरू जफत गरेको छ। वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौँले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयेससले गणतन्त्र कंगोमा फैलिएको इबोला घातक महामारी बन्न सक्ने चेतावनी दिनुभएको छ। पत्रकार सम्मेलनमा वहाँले इबोला अहिलेकै अवस्थामा फैलिँदै गए विश्वका लागि व्यापक खतरा बन्न सक्ने चेतावनी दिनुभएको हो। वहाँले सन् 2026 यो प्रकोप यही गतिमा फैलिँदै गए सन् 2014 16 फैलिएको इबोला प्रकोपलाई समेत उछिन्न सक्ने बताउनुभयो। त्यतिबेला कम्तीमा 11,000 मानिसको मृत्यु भएको थियो। यस वर्षको इबोला प्रकोप बारे आधिकारिक घोषणा मे 15 गरिएको थियो। अहिलेसम्म कम्तीमा 4,300 संक्रमित भेटिसकेका छन् भने 2,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले बुधबार आगामी 3 महिनामा भाइरसको फैलावट नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएको छ। यद्यपि विश्व स्वास्थ्य संगठनले 3 महिनाभित्रै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने भन्ने यसको अर्थ नभएको स्पष्ट पारेको छ। अहिलेको लक्ष्य संक्रमण फैलनबाट रोक्नु र यसको गति कम गर्नु हो। स्वास्थ्य अधिकारीहरूका अनुसार इबोलाको यो प्रकोप मे महिनामा आधिकारिक रूपमा घोषणा हुनुभन्दा कम्तीमा 3 महिना अघि नै शुरू भएको थियो।
1: र अब खेल समाचार। पेरिस सेन्ट जर्मन पीएसजीले इंग्लिश क्लब एस्टन भिल्लालाई पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको सल्जबर्गमा सम्पन्न फाइनल भिडन्तमा पेरिस 2-1 अन्तरले विजय भएको हो। यस जितसँगै पीएसजी यूईएफए सुपर कपको इतिहासमा लगातार 2 सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि इटालीको एसी मिलानले 1990 तथा स्पेनको रियल मड्रिडले 2016 र 2017 लगातार दोस्रो पटक उपाधि जितेका थिए। गैराती भएको खेलको 24 मिनटमा ख्विचा क्वाभारातले खेलियाले गोल गर्दै पीएसजीलाई शुरूआती अग्रता दिलाएका थिए, तर एस्टन भिल्लाका 17 वर्षीय युवा खेलाड़ी ब्रायन मार्जोले गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याए। यो गोलसँगै मार्जो सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाड़ी बनेका छन्। दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको पीएसजीका लागि 60 मिनट पछिको समयमा डिजिरे दुएले उत्कृष्ट कर्लिङ प्रहार मार्फत निर्णायक गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रोल्पामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या 3 पुग्यो। प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न ठाउँमा 5 जनाको शव फेला।
0: कंग्रेस पूर्व सभापति देउबा स्वदेश फर्कदै स्वागतका लागि शीर्ष नेता र कार्यकर्ता उपस्थित, सुरक्षा सतर्कता बढ़ाइयो।
1: एउटा मात्रै कार्यसूची सहित राष्ट्रिय सभा बैठक बस्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने।
0: कंगोमा फैलिएको इबोला संक्रमण थप घातक बन्दै विश्वव्यापी महामारी बन्न सक्ने डब्ल्यूएचओको चेतावनी।
1: र यूईएफए सुपर कप फुटबलको उपाधि पीएसजीलाई स्टोन भिल्ला 2-1 पराजित।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087872142।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
11: म्याडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू,
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9846064145।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल,
11: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
11: एउटा कुरा थाहा पाइराख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है हेलो बा
16: कति बन्यो घर अनि ढलान भयो त
17: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि
16: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
17: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
18: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
11: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
18: प्रोपाइटर राम भुजेल सम्पर्क 9091950630 र 9746680681
19: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
20: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
19: धार्मिक महोत्सवका आकर्षणहरू
20: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
21: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
19: कथा सहितको झाँकी गीत नाटक
20: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
19: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
20: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
19: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ
11: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
22: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
22: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
23: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज

0: अस्ट्रेलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी।

0: पसल दुलेकौडा पृथ्वी बजार।
1: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौं देखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुमसाजी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
2: मोबाइल 9800 58 35 537 र 9800 66 15 809।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 34 र 9811756606।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9556078302 र 9946608302।
8: खाए साह्रै मिठो पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन अपवाकै।
9: यो हो बोनस चाउचाउ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712440
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्त नली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0625414233 मोबाइल 9968761887
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9901454674 र 9864023420
6: ठुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही साउन 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
11: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
13: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
15: वरिष्ठ नाकान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
16: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
17: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
18: तनहु सेवा हस्पिटल दुलेगौंडा, फोन 0658414377, मोबाइल 9956044343।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: मेरो धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्वीटी हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भयो वालकर। अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार, प्रेमी संसार।
6: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorparahi.com.np लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको छ दिन फरकवार फरक श्रृंखलाको साथमा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ भने म कार्यक्रम प्रस्तुता श्रेयाको रूप रहेको छु। अब ठिक यहाँहरूले हामीलाई 1 बजेदेखि 2 बजेको टाइम सेक्सनमा सुन्न सक्नुहुनेछ भने कार्यक्रममा बुझाइने मधुर भाकालाई संघलाई सुनेर मनोरञ्जन लिनुहोला। र आजको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी संघलाई कार्यक्रम स्थान दिइनेछौ। र कार्यक्रमको ओपनिङ स्वरूप ढिला नगरिकन एउटा निकै नै सुमधुर संघलाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, कार्यक्रमको ओपनिङमा एउटा मिठो संघ राखिरहेको छु, भन्देउ सुटुका टाइटलमा सजिएको संघ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी भन्देऊ सुतुख टाइटल मा सजिएको यो निकै नै सुमधु सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र बगेपछि सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला र अहिलेको लागि भने चौबन्दीमा छिटको गुन्यो टाइटलमा सजिएको सङ्ग्रहको छ स्वीकार्नु होला है त

हजुर श्रोता साथी, चौबन्दीमा छिटको गुन्यो टाइटल मास्टर जीको यो मिठो सङ्गलाई पनि शान्ति सोगेको छु उदित नारायण छ अनि साधना सरगमको आवाजमा सजिएको यो निकै नै मिठो मुभी रहेको मिठो सङ्ग रहेको थियो मुभी सङ्ग रहेको छ भने पुगे पनि सबैजना श्रोता साथीले स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यहाँको लागि अर्को मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। चञ्चले आँखा मेरो टाइटलमा सजिएको सङ्ग रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, यो चञ्चले आँखा मेरो टाइटलमा सजिएको सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र श्रोता साथी, आजको एपिसोडमा रहेर हामीहरू यसै गरी नै ओल्ड नेपाली मुभी सङहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छु भने अहिलेको लागि भने कार्यक्रममा कसरी भन्नु म मनको कुरा यो टाइटलमा सजिएको सङ राखिरहेको छु, जसमा आवाज रहेको छ साधना सरगमको भने देउता मुभीबाट रहेको सङ रहेको छ। स्वीकार्नु होला।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड लाइफ साइन्सेस प्राली पोखरा 9 न्यू फोन 0165901625963
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648383522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी, केही क्षणको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने म कार्यक्रम प्रस्तुतदाता रहेको नै छु। अब भने ठिक 2 बजेको टाइम चेकसम्म यहाँहरूसँग हामी रहनेछौँ, जुटिरहनेछौँ भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र आजको एपिसोडमा रहेर हामीहरू ओल्ड नेपाली मुभीसँगलाई कार्यक्रम स्थान दिइरहेको छौँ। अहिलेको लागि भने सिरी बतासे चढ्यो लै लै टाइटलमा सजिएको सङ्ग्रह राखिरहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथीहरु, मिठो सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। अनि किन रमाइलो सङ बनिरहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र श्रोत साथी, अहिलेको लागि भने कोहिनोर मुभीबाट रहेको के म तिम्रो हैन र टाइटलमा सोझिएको सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, के म तिम्रो होइन र टाइटलमा सजिएको यो निकै नै मिठो सङ्गलाई पनि स्थान दिइसकेको छु र अहिलेको लागि भने हामी फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी, यो मिठो सङ्गलाई राख्दै जाँदैछु कार्यक्रमको फेरि पनि अर्को व्यावसायिक विश्रामतर्फ भन्ने गीतको बोल रहेको छ। त्यो ओसमा हाँस्न पाउँ सुमधुर सङ्ग्रहको छ, स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: लर्नो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
4: र 9868

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
3: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
3: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने, म पनि जान्छु।
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
3: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
4: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
3: 9709034335।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
5: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
5: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
5: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
6: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
5: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
6: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
5: साथै पुराना निको नभएको घाउ, छाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
7: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
8: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
12: र रामचन्द्र महत 9864168778।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
6: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

他就觉得夏天你给你什么都केचिन को विश्वास लगाते फेरी पनी संपूर्ण श्रोता साथी लाइव प्रोग्राम फिल्मी संसार में पुनः स्वागत गर्दछु भन्ने श्रोता साथी आज को एपिसोड में रहेर हामीले यसै गरी नेपाली ओल्ड मुभी संग्रहलाई कार्यक्रम स्थान दियौं र अहिलेको लागि भने कार्यक्रमको अन्त्यतर्फ पनि हामी आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ मायाले बाध्यो लौरेसम यो सुमधु संग्रह राख्दै आजको एपिसोडबाट म श्रेया गुरुङ बिदा हुने आज चाहन्छु नमस्ते नमस्कार हैता।

छानी पार्यू तू के।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9846061996 छ।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
13: कहाँ जाने?
14: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
13: अनि बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोलफिर्दी छाग्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
6: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-6609।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
4: नमस्कार, रेडियो धोरबाराही 103.8 MHz को दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिना पछाडि स्वदेश फर्कनु भएको छ। गत फागुनको 13 पूर्व मन्त्री समेत रहनुभएका श्रीमती आरजू राणा सहित सिंगापुर पुग्नुभएका देउवा आज नेपाल फर्किनु भएको हो। उहाँ उपचारका लागि भन्दै सिंगापुर जानुभएको थियो। उहाँलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ पुग्नुभएको उहाँ देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए। देउवा शुक्रबार सुकेधारा स्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाली कंग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताउनु भएको छ। आज नै सिंगापुरमा उपचार गराएर स्वदेश फर्कनुभएका देउवाले अपील पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्ने कुरा आफूले राम्रोसँग जानेको बताउनुभयो। उहाँले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साध्न लाग्ने हो भने यो मुलुकको हितमा नहुने समेत बताउनु भएको छ। परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन, यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ, त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो। उहाँले भन्नुभयो, आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साध्ने हो भने त्यो सत्तारूढ दल मुलुककै लागि हितकर हुँदैन। त्यसैले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अगाडि बढ़नुपर्छ। ताजा जनमत बाटो उदाएको सत्तारूढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा
20: जनता नै जनार्दन हुने भन्ने विषय कसैले बदल्न सक्दैन। उहाँले परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि बताउनु भएको छ। हामी अन्धाधुन्ध दौड़ने छैनौं, विवेक पारदर्शिता र न्यायको आधारमा प्रत्येक रूपान्तरणलाई अगाडि बढ़ाउनेछौ, उहाँले भन्नुभएको छ। रोल्पामा पहिरोले पुरिदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। 9 जना अझै बेपत्ता रहेका छन् भने 2 जना घाइते अवस्थामा उद्धार गरिएको छ। रोल्पाको थवाङ गाउँपालिका 5 बोतल बारेमा बुधबार हिजो राति घरमाथिबाट पहिरो झरेको थियो। पहिरोमा कमल बहादुर पुन मगर लगायत 6 घर र गोठ पुरिएका थिए। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परेर थवाङ गाउँपालिका 5 60 वर्षका कमल बहादुर पुन मगर, 18 वर्षकी शान्ति पुन मगर र 71 वर्ष कि मन रखी पुन मगरको मृत्यु भएको जनाइएको छ। पहिरोमा परेर 22 वर्षका हिमाल पुन मगर र 25 वर्षका सञ्जय घरती मगर घाइते हुनुभएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ। घाइतेहरूलाई उपचारका लागि बाहिर लैजाने तयारी भएको छ। बेपत्ता हुनेमा सोही ठाउँकी 40 वर्षकी जुन कुमारी पुन मगर, 9 वर्षकी असीम पुन मगर, 6 वर्षका अशोक पुन मगर, 75 वर्षका डल बहादुर पुन मगर, 80 वर्षका अजम्बर पुन मगर, 78 वर्षका बल बहादुर पुन मगर, 72 वर्षका लील बहादुर पुन मगर, 71 वर्षकी मणिपुन मगर र 67 वर्षका अस्त कला रोका मगर रहनु भएको छ। पहिरोमा 10 जना बेपत्ता भएकोमा 1 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब परीक्षक पञ्चकुमार वाखुले बताउनुभयो। अन्य 9 जना बेपत्ताको खोजी कार्य जारी रहेको बाखुले बताउनु भएको छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ। श्रेष्ठलाई हिजो बेलुका ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। साथै जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार जनआस्था .com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता अनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था .com ललितपुर झम्सी खेलमा रहेको कार्यालयमा छापा मारेर कार्यालयबाट कम्प्युटर लगायत केही कागजात नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारको संघ संस्थाले तत्काल रिहाईको माग गरेका छन्। श्रेष्ठ पक्राउ परेको खबर पाए लगतै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेसचौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायतका पत्रकार र संचारकर्मीहरू काठमाडौँ प्रहरी परिसर पुगेका थिए। पत्रकारहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्। नेपाल प्रहरी महासंघले बिहान काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएको छ। यस्तै महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार प्रेस स्वतन्त्रताको पक्षधर तथा नागरिक समाजलाई धरनामा सहभागी हुन आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको दावी गर्नुभएको छ। तनहुँको व्यास नगरपालिका 10 तुम्सीमा आज मतदाताहरूसँगको भेटमा उहाँले सीमित स्रोत साधनका बीचमा जनताको अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, बजेटका सीमाहरू छन्, रकम थोरै छ, जनताको अपेक्षा धेरै रहेका छन्। जुन बस्तीमा पुगे पनि जनताको खानेपानी, सड़क, विद्यालय, स्वास्थ्य चौकी, तटबन्धन, खेल मैदानको माग गर्नुहुन्छ। सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ। उहाँले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको बजेट वितरणमा न्यायोचित पहल गरिएको समेत बताउनु भएको छ। तनहुँका जनताले आफूलाई 2 प्रतिनिधि सभा सदस्यमा विजय गराएको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले त्यस कार्यमा जिल्लावासीले लगाएको गुण कहिल्यै पनि नबिर्सने बताउनु भएको छ। उहाँले दुम्सीमा खानेपानी तथा तटबन्धनका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर काम अगाडि बढ़ाइने बताउनुभयो। त्यस अवसरमा स्थानीयवासीले दुम्सीमा 500 घरधुरीमा खानेपानीको समस्या समाधान रहेको बारे जानकारी गराएका थिए। नेपाली कांग्रेसको उत्तर पक्षको साउन 29 अर्थात भोलिदेखि काठमाडौँ हुने राष्ट्रिय भेलालाई लिएर तनहुँ कांग्रेसमा चासो र चर्चा बढ़ेको छ। भेलामा को सहभागी हुँदैछन् भन्ने विषयलाई लिएर जिल्लाका नेता तथा कार्यकर्ता बीच चासो बढ़ेको हो। भेलामा सहभागी हुन तनहुँका केही नेता र प्रतिनिधि काठमाडौँ हिँडिसकेका छन्। जिल्ला कार्य समितिका सदस्य डमर बहादुर अधिकारीले आफूहरू काठमाडौँ हिँडिसकेको जानकारी दिँदै अन्य नेताहरूसँग पनि निरन्तर सम्पर्क भइरहेको बताउनुभयो। उहाँका अनुसार भेलामा सहभागी अरूको संख्या भोलिसम्म अझै बढ़ने सम्भावना रहेको छ। तनहुँबाट कांग्रेसका केन्द्रीय तहका नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, पुष्पराज पराजुली र जगत तिवसिना भेलामा सहभागी हुने निश्चित भएको छ। त्यस्तै महासमिति तथा महाधिवेशन प्रतिनिधितर्फ प्राध्यापक डाक्टर कृष्ण प्रसाद गौतम र चाम थापा पनि सहभागी हुने जनाइसक्नु भएको छ। महासमिति सदस्य आनन्द राज त्रिपाठीले पनि देवबाको स्वागत कार्यक्रममा सहभागी हुने बताउनुभयो। राष्ट्रिय भेलामा सहभागी हुने विषयमा नेता पुष्पराज पराजुलीले तनहुँका विभिन्न नेताहरूसँग सम्पर्क र छलफल गरिरहनु भएको छ। जिल्लाका धेरै नेताहरू भेलामा सहभागी हुने विषयमा सकारात्मक रहेको बताउनु भएको छ। विशेष गरेर पार्टीको केन्द्रीय तहका प्रभावशाली नेताहरू नै तनहुँबाट भेलामा सहभागी हुने भएपछि जिल्लामा भेलालाई लिएर थप चासो बढ़ेको छ। विगत फरक समूहमा रहेका केही नेताहरू पनि कांग्रेसको राष्ट्रिय एकता र भेलाको उद्देश्यलाई मध्यनजर गरेर सहभागी हुने सम्भावना बढ़ेको जनाइएको छ। आज विश्व अंगदान दिवस। मृत्यु पछाडि आफ्नो अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष अगस्त 13 तारीकका दिनमा यो दिवस मनाउने प्रचलन छ। दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अंगदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार तयार गर्न पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। यस्तै विशेष गरेर मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग दान गर्ने अभ्यास अझै कम रहेको छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदान बारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसको प्रमुख चुनौती मानिएको छ। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण धेरै बिरामी उपचारको प्रतीक्षामा रहेका छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट मात्रै प्राप्त अंगमा निर्भर रहेको छ। यद्यपि आँखाको नानी दानमा पनि नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जालमा फेक फोटो तथा भिडियो बनाउने, भ्रामक सूचना फैलाउने व्यक्तिको चरित्र हत्या गर्नेमाथि कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरेर सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको जानकारी दिएको छ। तनहुँमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि प्रशासनले सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको छ। टोलीमा नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि, सभा सदस्य, सचिव रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमावली, छड्के अनुगमन र गुनासोका आधारमा लक्षित गरेर निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। आज सुन चाँदीको भावमा सामान्य गडबड़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलामा 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,745 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजोको संघीय अदालतमा फ्रिडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अगाडि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी गरिएको छ। अब अन्तिममा खेल समाचार। पेरिस सेन्ट जर्मन पीएसजीले एस्टन भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक यूएफए सुपर कपको उपाधि जितेको छ। रेडबुल एरिनामा गए राती भएको फाइनलमा पीएसजीले 20औं मिनटमा अग्रता लिनुभएको थियो। पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाले 17-वर्षीय ब्राइडन मार्डजोले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो। पीएसजीका डिजिरे डुएले 62औं स्थानमा निर्णायक गोल गर्नुभएको छ। यो सँगै च्याम्पियन्स लीग छनौट पीएसजीले गएको वर्ष जितेको उपाधिको रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुट आउटमा पराजित गरेर पहिलो पटक सुपर कप जित्न सफल भएको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनै एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोर बाराही हाइलाइट आजका लागि सकिएका छन्। 5 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
22: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
23: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वास र सुनचादी पसल खोजौला नि।
22: च्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
24: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
25: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
24: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087872142।
26: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
27: मेडम, धुम्रपान भनेको के हो?
26: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
27: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? भन्छन् म्याडम?
26: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
27: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
26: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
27: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
27: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
27: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
27: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848164145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
8: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658414222 र 9856012692।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
14: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
15: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
16: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
18: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
13: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 06-5-90-3-69।
28: एक सय 103.8 अन्तर्मनको आवाज।

0: तिकुनीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।

0: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
1: क्रिस्मी क्लोथिंग कलेक्शन सुक्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
2: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856011445 र 9856204445।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेलचौतारा तनहुँ, फोन 0665712040।
11: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
7: बीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
15: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साथ फेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9856231128, 9462614726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253-9122 98058-28008 र 98460-69246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिल चार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: तीन बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी गीती नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9447000787।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9111756606।

0: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807172।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 9-6-78-61-87।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस पूर्व सभापति देउबा स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत, प्रहरीको कड़ा सुरक्षा घेरा र स्कटिङ सहित निवाससम्म पुर्याइयो।
0: काठमाडौँ सहित 44 जिल्लामा सहुलियत पसल सञ्चालनमा, कर्मचारीका लागि सिंहदरबारमा मन्त्रीद्वारा बिक्री कक्ष उद्घाटन।
1: राष्ट्रिय सभामा खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यान आकर्षण, देशभरको खानेपानी समस्या समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
0: फ्रान्सको विदेश नीति विरूद्ध इरान आक्रोशित, इजरायललाई समर्थन गरेर आफ्नो नैतिकता ध्वस्त पारेको ईरानी विदेश मन्त्रीको टिप्पणी।
1: र विश्वकप लीग टू क्रिकेटमा आज क्यानाडा र स्कटल्याण्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आज स्वदेश फर्कनु भएको छ। उपचारका लागि सिंगापुर जानुभएका देउबा दम्पति उतैबाट हङकङ जानुभएको थियो। त्यसको 5 महिनापछि देउबा एक्लै मध्याह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। देउबाको स्वागतमा कंग्रेसको संस्थापनेतर समूहका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए। आफ्नो समूह निकट नेता तथा कार्यकर्ताको उल्लेख्य भीड़का बीच देउबालाई प्रहरीको कड़ा सुरक्षा घेरा र स्कटिङ सहित धुम्बराई स्थित निवास पुर्याइएको छ। विमानस्थलको गोल्डन गेट अगाडि भेला भएका समर्थकहरूले खाँदा माला, बाजा गाजा र ब्यानर सहित देउबाको स्वागत गर्दै नाराबाजी गरेका थिए। गाड़ीको सनरूपबाट समर्थकहरूतर्फ हात हल्लाउँदै देउबाले अभिवादन फर्काउनु भएको थियो। पूर्व प्रधानमन्त्री देउबाको स्वागतमा विमानस्थलमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गरिएको थियो। नयाँ सरकारले देउबामाथि सम्पत्ति शुद्धिकरण लगायतको अनुसन्धान भइरहेको जनाएको थियो। यद्यपि उहाँ पक्राउ पर्नु भएन। जेएनजे आन्दोलनपछि विशेष महाधिवेशन गर्दा कंग्रेसको नेतृत्वमा गगन थापा पुग्नु भएको छ। इतर समूहले भोलि आयोजना गरेको राष्ट्रिय भेलालाई लक्षित गरेर देउबा नेपाल फर्कनु भएको हो।
1: काठमाडौँ सहित देशका 44 जिल्लामा आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको सन्दर्भ पारेर आजदेखि देशका 193 स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याइएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छूट पाउनेछन्। देशको प्रशासनिक केन्द्र सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको छ, जहाँबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्नेछन्। उद्घाटनपछि मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालले जानकारी दिनुभएको छ। उक्त कक्षमा 142 प्रकारका खाद्य तथा गैर खाद्य वस्तु बिक्रीका लागि राखिएको छ।
0: राष्ट्रिय सभाका सदस्यहरूले आज पनि खाना पकाउने ग्यासको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गर्नुभयो। सदस्य कृष्ण प्रसाद अधिकारीले खाना पकाउने ग्यासको कृत्रिम अभाव भएकाले कालोबजारी नियन्त्रणका लागि कड़ा रूपमा अनुगमन गर्न आग्रह गर्नुभयो। सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गर्नुभयो।
1: संसदीय समितिले नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले बताउनुभयो। उहाँका अनुसार बैठकले मध्य प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्यूबवेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्ने गरी खानेपानीको आपूर्ति गर्न समेत सरकारलाई निर्देशन दिएको छ। सभापति गजुरेलले मध्य प्रदेशमा अधूरा रहेका 176 ओभरहेड ट्याङ्की सम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिनुभयो। समितिले काठमाडौँ उपत्यकामा मेलम्ची बागमती लगायत खानेपानीका स्रोतको संरक्षण र विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएको छ।
0: झापाको कन्काई नगरपालिका 3 र 6 का थप 13 जनालाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले उनीहरूलाई जग्गा धनी पूर्जा वितरण गरेको हो। जग्गा धनी पूर्जा प्राप्त गर्नेमा भूमिहीन दलित 1, भूमिहीन सुकुम्बासी 5 र अव्यवस्थित बसोबासी 7 जना रहेका छन्। यसअघि यही साउन 8 गते समितिले कन्काईका 5 जनालाई जग्गा धनी पूर्जा वितरण गरेको थियो। नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा 157 जनालाई जग्गा धनी पूर्जा वितरण गरिएको थियो। तत्कालीन भूमि आयोगले आर्थिक वर्ष 2079-80 लगत संकलनको काम शुरू गरेकोमा यस नगरपालिकामा हालसम्म 258 जनालाई जग्गा धनी पूर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्री कुमार दाहालले जानकारी दिनुभयो। वहाँका अनुसार लगत संकलनका क्रममा नगरपालिकामा भूमिहीन दलित 375, भूमिहीन सुकुम्बासी 2244 र अव्यवस्थित बसोबासी 4588 जनाको विवरण संकलन गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पदले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानमा चोरी भएका 50 थान 2 पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले खोज तलाश गरी बरामद गरेका 30 थान मोटरसाइकल र 20 थान स्कूटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। उक्त लयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले खोज तलाशबाट फेला पारिएको सवारी साधन सम्बन्धित सवारी साधन धनीले हस्तान्तरण गर्नुभएको हो। प्रहरीले सवारी साधन चोरी हुन नदिन, सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी साधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।
0: भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन्। मृत भेटिनेमा 57 वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपक कुमार कार्कीले जानकारी दिनुभयो। पासवान आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। प्रहरीले घटनास्थल मुचुल्का उठाएर सब पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। उनी थापाथल स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए।
1: मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जोमसम कोरोला सड़कका आयोजनाले 28,87,00,000 रूपियाँमा सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। विक्रमसम्म 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसम कोरोला सड़क खण्डको छोसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालोपत्र पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको विदेश नीति र मध्य पूर्वमा उसको भूमिका प्रति ईरानले कड़ा असन्तुष्टि प्रकट गरेको छ। ईरानका विदेश मन्त्री सैयद अब्बास अरघचीले फ्रान्स विरूद्ध कड़ा अभिव्यक्ति दिनुभएको हो। उहाँले फ्रान्स जस्ता देशले अब मानवाधिकार र अन्तर्राष्ट्रिय कानूनबारे विश्वलाई भाषण दिन बन्द गर्नुपर्ने बताउनुभयो। अरघचीले गाजामा इजरायलको हमलामा फ्रान्सको समर्थन र ईरान विरूद्धको आक्रमणले फ्रान्सको उच्च नैतिकता ध्वस्त पारेको टिप्पणी गर्नुभएको हो। अराघचीले सामाजिक सञ्जाल एक्समा फ्रान्सको पाखण्ड स्पष्ट भएको उल्लेख गर्नुभयो। यसैबीच ईरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी खारेज गरेको छ। हुर्मुज जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको भन्ने ट्रम्पको दावी ईरानले खारेज गरिदिएको हो। ईरानका शर्त स्वीकार नगरेसम्म हुर्मुज जलमार्गलाई पुनः नखोल्ने ईरानले अडान लिएको छ।
1: आईसीसी विश्वकप लीग टू अन्तर्गत आज क्यानाडा र स्कटल्याण्ड भेट्दैछन्। दुई टोली बीचको खेल स्कटल्याण्डको डुण्डीमा नेपाली समयअनुसार दिउँसो 4:15 शुरू हुनेछ। 35 खेलमा 43 अंक जोड़ेको स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने क्यानाडा 31 खेलबाट 25 अंकसहित छैटौं स्थानमा रहेको छ। लीग टूबाट शीर्ष चारमा पर्ने टोली सिधै विश्वकप छनौट खेल्नेछन्। क्यानाडाको सिधै विश्वकप छनौट खेल्ने सम्भावना समाप्त भइसकेको छ। स्कटल्याण्डले भने विश्वकप छनौटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। लीग टूमा नेपाल 32 खेलमा 11 खेल जित्दै अंक तालिकाको 7 स्थानमा छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेस पूर्व सभापति देउबा स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत, प्रहरीको कड़ा सुरक्षा घेरा र स्कटिङ सहित निवाससम्म पुर्याइयो।
0: काठमाडौँ सहित 44 जिल्लामा सहुलियत पसल सञ्चालनमा, कर्मचारीका लागि सिंहदरबारमा मन्त्रीद्वारा बिक्री कक्ष उद्घाटन।
1: राष्ट्रिय सभामा खाना पकाउने ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानकर्षण, देशभरको खानेपानी समस्या समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
0: फ्रान्सको विदेश नीति विरूद्ध ईरान आक्रोशित, इजरायललाई समर्थन गरेर आफ्नो नैतिकता ध्वस्त पारेको ईरानी विदेश मन्त्रीको टिप्पणी।
1: र विश्वकप लीग टू क्रिकेटमा आज क्यानाडा र स्कटल्याण्ड भेट्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: ए, तिमी कहाँ जान लागे कि?
7: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
3: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
7: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
3: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्क। त
7: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
8: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
9: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
10: 97090-34335।
11: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि।
12: हो,
11: त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, त
10: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
13: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
16: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
17: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
16: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
18: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
14: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715 र रामचन्द्र महत 98461168। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
21: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
22: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
21: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
22: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
2: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
4: यी बुढा कुरै नबुझिकन नै त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
2: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
4: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
5: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
24: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
25: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
24: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिक्की बजार
26: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
27: मोबाइल 9008535537 र 9008615899
28: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
24: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
26: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9008535537
24: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न नभुसन लोकसचिवको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो टोर बाराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiotorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजित गरिएको छ ओम प्रश्न नभुसन सुन साथी पसलले। यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृङ्खलाको साथमा। आजको श्रृङ्खलामा रहेर अफलाइन मार्फत रुजाएको गीत संगीतलाई कार्यक्रममा स्थान दिइनेछौ र सुन्न बुझिटेको साथी साथी सुन्न सुन्नको बाटो भएर कल गर्न सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोसिरी सुरुमेहरूको लागि अझ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी जोडले हजुर गीतको बोल रहेको छ स्वीकार्नुहोला है।

हजुर श्रोत साथी, झोर्ले हजुर गीतको बोलमा सजिएको यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र त्यसै गरी भर्खर मात्र कलमा हुनुहुन्थ्यो भीमादेखि लजरस थापाजी बोल्दैनुहुन्थ्यो, उहाँले निकै नै सुमधुर भाका रोज्नु भएको छ। चले बतास गीतको बोल रहेको छ भने स्वीकार्नुहोला श्रोता साथीको रुजाइको गीतलाई है त।

हजुर श्रोता साथी, चल्यबता सगीको बोलमा सजिएको यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी श्रोता साथीको रोजाईको गीत रहेको थियो र यहाँले पनि सुनेर मनोरञ्जन लिनुभयो होला। र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यहाँको लागि अर्को मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। जाडा खरेज साईले गीतको बोलमा सजिएको मिठो भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, जाडो फेरि साइले गीतको बोललाई पनि कार्यक्रम स्थानीय सकेको छु र अहिलेको लागि भने कार्यक्रममा सर र जम साइले गीतको बोललाई राखिरहेको छु भने मिठो भाका रहेको छ, स्वीकार्नु होला।

साथी सर त जामसारीले गीतको बोललाई पनि स्टान्डिसको लागि भने चाहिँ हामी कार्यक्रम ग्रहण चक्र पाइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय सकेको छ र फेरि छुटिनुपर्ने बेला पनि भइसकेको म हिमाली फुल टिपेर गीतलाई राखिरहेको छु यस मधुभाकालाई राख्दै आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु नमस्ते।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9850602065 र 9848064145।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
3: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सूर्यमरा आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0625414129 र 9850631053।
6: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए,
7: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850657731, 9806657731।
10: हेलो बा,
11: कति बन्यो घर, अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ, सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
11: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है, मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
1: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि,
1: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
13: अफिसबाट अमित सरको फोन,
14: पछि कल ब्याक गर्छु। आज पनि ढिला भयो।
15: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुभव भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
17: स्टुडियो टाइमचेक
18: अहिले दिउँसोको 4 बज्यो।
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620220।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058-28008 र 98460-69246।
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा, र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
14: यही साउन 30 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
14: पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
15: तनहुँ सेवा अस्पताल दुलेगौडा, फोन 0658 414, मोबाइल 98560 44343।
16: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खोइदिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
21: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
2: घातक रोग जस्तै मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7178
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0 65 4 14 233 मोबाइल 98 6 78 61 887
4: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
5: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
4: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
5: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
1: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
1: प्रोप्राइटर रबिन थापा सम्पर्क 98 560 33 398 र 98 465 10 950
7: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेटौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधित समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट संबंधी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बात संबंधी रोग ढाड़ कम्बर को दुखाई घुड़ा खिएको तथा अन्य संपूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: एक सय तीन थोप्लो आठ
3: अन्तर्मन को आवाज
4: स्टुडियो
5: अहिले साँझको पाँच बज्यो
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
8: धोरबाराही हाइलाइट्स को साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
10: नमस्कार रेडियो ठोपाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेस इतर पक्षको साउन 29 गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय भेलालाई लिएर तनहुँ कांग्रेसमा चासो र चर्चा बढ़ेको छ। भेलामा को को सहभागी हुँदैछन् भन्ने विषयलाई लिएर जिल्लाका नेता तथा कार्यकर्ता बीच चासो बढ़ेको हो। भेलामा सहभागी हुन तनहुँका केही नेता तथा प्रतिनिधिहरू काठमाडौँ हिँडिसकेका छन्। जिल्ला कार्य समितिका सदस्य तमर बहादुर अधिकारीले आफूहरू काठमाडौँ हिँडिसकेको जानकारी दिँदै नेताहरूसँग पनि निरन्तर सम्पर्क भइरहेको बताउनु भएको हो। उहाँको अनुसार भेलामा सहभागी हुनेहरूको संख्या भोलिसम्म अझै बढ़ने सम्भावना रहेको छ। तनहुँबाट कांग्रेसका केन्द्रीय तहका नेताहरू शंकर भण्डारी गोविन्द भट्टराई पुष्प बराज ओली र जगत तिमल सेना भेलामा सहभागी हुने निश्चित भएको बताएको छ। त्यसै महासमिति तथा महाधिवेशन प्रतिनिधितर्फ प्राजा कृष्ण प्रसाद गौतम र चाम थापा पनि सहभागी हुने जनाइसक्नु भएको छ। महासमिति सदस्य आनन्द राज त्रिपाठीले समेत देउबाको स्वागत कार्यक्रममा सहभागी हुने बताउनु भएको छ। राष्ट्रिय भेलामा सहभागी हुने विषयमा नेता पुष्प पराज ओलीले तनहुँका विभिन्न नेताहरूसँग सम्पर्क तथा छलफल गरिरहनु भएको छ। जिल्लाका धेरै नेताहरू भेलामा सहभागी हुने विषयमा सकारात्मक रहेको बताएको छ। विशेष गरी पार्टीका केन्द्रीय तहका प्रभावशाली नेताहरू नै तनहुँबाट भेलामा सहभागी हुने भएपछि जिल्लामा भेलालाई लिएर थप चासो बढ़ेको छ। विगतमा फरक समूहमा रहेका केही नेताहरू पनि कांग्रेसको राष्ट्रिय एकता र भेलाको उद्देश्यलाई मध्यनजर गर्दै सहभागी हुने सम्भावना बढ़ेको बताएको छ। गोर्खा जिल्लामा पछिल्लो केही दिन यता खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। गोर्खा सदरमुकाममा ग्यास सिलिण्डर सहज रूपमा नपाएपछि विगत एक सातादेखि सर्वसाधारण उपभोक्ता समस्यामा परेका छन्। गोर्खा सदरमुकाममा अहिले खाना पकाउने ग्यासको हाहाकार नै भएको छ। दैनिक उपभोगका लागि ग्यास आवश्यक पर्ने भएकाले बजारका प्रत्येक घरदुरीदेखि होटल व्यवसाय समेत प्रभावित भएका होटल व्यवसायी विष्णु प्रसाद तिमिल सिन्हाले बताउनु भएको हो। गोर्खा सदरमुकाम तथा मुख्य बजार आसपासका क्षेत्रमा रहेका ग्यास डिपो र पसलमा ग्यास सकिएको भन्दै उपभोक्तालाई फर्काउने गरिएको गोर्खा सदरमुकामका कोठा भाडामा लिएर बस्ने उमेश नेपालीले बताएका छन्। बजारका कतिपय स्थानमा सीमित मात्रामा ग्यास उपलब्ध भए पनि उपभोक्ता घण्टो लाइन बस्दा समेत रित्तो हात फर्काउनु पर्दा विद्यालय जाने बालबालिका समेत प्रभावित भएको गोर्खा नगरपालिका छका स्थानीय रामबहादुर बस्यालले बताउनु भएको छ। राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिले आज बिहिबार भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारा परिसरमा सरसफाई कार्यक्रम गरेको छ। शैक्षिक क्षेत्रमा अन्य राजनैतिक दलहरूले भाषण तथा औपचारिक कार्यक्रम गर्ने गरे पनि आफूहरूले केही फरक र रचनात्मक सन्देश दिने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरेको रासोपा शुक्ला गण्डकी नगर समितिका सभापति हरि खड्काले जानकारी दिनुभएको छ। भागानुसार क्याम्पस परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाउँदै वातावरणलाई स्वच्छ सफा र व्यवस्थित बनाउन पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेका हुन्। युवाहरूको सहभागितामा गरिने यस्ता सामाजिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरूले सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने खड्काले बताउनु भएको हो। आजको सरसफाई कार्यक्रममा रसोपा शुक्ला गण्डकी नगर समितिका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका प्राध्यापकहरूले समेत सरसफाईमा साथ दिनुभएको थियो। यसैबीच रासोपा शुक्ला गण्डकी नगर समितिले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा हिजो बुधबार शुक्ला गण्डकी नगरपालिका दुई स्थित नर्सरीमा रहेको श्रमिक आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरेको थियो। जिल्ला बजार अनुगमन टोली तनहुले चालू आर्थिक वर्ष 2083-84 बजार अनुगमनलाई नियमित र व्यवस्थित बनाउने भएको छ। टोलीले हरेक महिना एकपटक बैठक बस्ने तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो। जिल्ला क्वारेन्टाइन सेवा कार्यालयमा बुधबार एकीकृत सेवा कार्यालयका प्रमुख एवं अनुगमन समिति संयोजक ईश्वरी प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले तनहु उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीले आफ्नो पसलमा फ्लेक्स प्रिन्ट मार्फत मूल्य सूची अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउन संघलाई अनुरोध गर्ने निर्णय गरेको छ। त्यसै प्रत्येक फर्मले अनिवार्य रूपमा बिल विषयक जारी गर्नुपर्ने, उत्पादन ढुवानी तथा भण्डारणमा न्यूनतम गुणस्तर कायम गर्नुपर्ने र गुणस्तरमा कैफियत भेटिए तत्काल जरिवाना गर्ने निर्णय गरिएको छ। अनुगमन टोलीले अब नियमित बजारसँगै हाट बजार, पर्यटकीय तथा धार्मिक स्थल, राजमार्ग आसपासका पसल, सरकारी कार्यालय तथा अस्पतालका क्यान्टिन र विद्यालयका दिवाखाजालाई समेत अनुगमनको दायरामा ल्याउने भएको छ। प्रेस हाउस र किमा बनाउने फर्म वा पसल एउटै स्थानमा नराखी छुट्टा छुट्टै सञ्चालन गर्न पनि व्यवसायलाई अनुरोध गर्ने निर्णय भएको छ। बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की, भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रविन्सन अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, तनहु उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, कृषि कार्यालयका सूरज गैरे लगायत सरकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। देशकै लामो फराकिलो र अन्य नारायणघाट बुचुवा सड़क खण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ। सड़क आयोजनाका अनुसार झण्डै 93% काम सम्पन्न भइसकेको छ। अहिले सड़कमा रंगोरगन गर्ने, बिरूवा र दुबो रोप्ने, जेब्रा क्रसिङ बनाउने तथा गति सीमाका बोर्ड राख्ने काम भइरहेको छ। जंगल क्षेत्रमा सवारी साधनको गति प्रति घण्टा अधिकतम 40 किलोमिटर तोकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सामुदायिक वन तथा खनाज जंगल क्षेत्रको क्षेत्रमा रहेको 40 किलोमिटर भन्दा बढ़ी गतिमा सवारी साधन चलाउन पाइँदैन। त्यसका लागि ट्राफिक प्रहरीले बेला बेला राजर रन सवारी साधनको गति मापन गर्ने यन्त्र मार्फत सवारी साधनको गति नियमन गर्दै आएको छ। त्यसै बजार क्षेत्रमा अवस्था अनुसार अधिकतम 60, दाउने क्षेत्रमा 40 र अन्य स्थानमा सड़कको अवस्था तथा सवारी साधनको चाप हेरेर अधिकतम 80 किलोमिटर प्रति घण्टासम्मको गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उपरीक्षक प्रहरी निरीक्षक कुशल बर्तौलाले बताउनु भएको हो। त्यसै गरी बजार क्षेत्र तथा राजमार्ग वरपर गर्ने क्षेत्रमा प्रति घण्टा 60 किलोमिटरको गति सीमा कायम गरिएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकामा महिलाहरूलाई आय आर्जनमा संलग्न गराई आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले 3 महिने गलैचा बुन्ने तालिम शुरू भएको छ। महिला उद्यमी संघ नेपाल शुक्ला गण्डकी इकाईको आयोजना तथा सूर्य नेपाल प्रालीको आर्थिक सहयोगमा शुक्ला गण्डकी नगरपालिका आठौर फिर्दीमा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै सूर्य नेपाल प्रालीका मानव संसाधन शाखा प्रमुख अञ्जन टुवारीले तालिम प्रभावकारी हुनेमा आफू विश्वास रहेको बताउनु भएको छ। उहाँले गलैचा उत्पादनबाट महिलाहरूले राम्रो आमदानी गर्न सक्ने सम्भावना रहेकाले तालिमका लागि सहयोग गरिएको जानकारी दिनुभएको हो। उहाँले महिलाहरूले गुणस्तरीय उत्पादन गर्न सके बजार व्यवस्थापनका लागि समेत सूर्य नेपालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा महिला उद्यमी संघ नेपाल तनहुकी अध्यक्ष निर्मला मल्लले शुक्ला गण्डकीका महिलाहरूमा सेव विकास गराउन सूर्य नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको हो। उहाँले महिलाहरूलाई आय आर्जनमा जोड्न गलैचा बुन्ने तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै शुक्ला गण्डकी नगरपालिका 7 वडा सदस्य राजबहादुर थापा वडा नम्बर 8 वडा सदस्य मानबहादुर छेत्री लगायतले तालिमहरू रोजगार स्वरोजगार र उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड़ दिनुभएको हो। महिला उद्यमी विकास समिति शुक्ला गण्डकीकी अध्यक्ष सपना पराजुलीको अध्यक्षमा सम्पन्न कार्यक्रममा पार्वती पौडेलले सञ्चालन गर्नुभएको थियो। तालिममा शुक्ला गण्डकी नगरपालिकाभित्रका दलित समुदायका महिला अपाङ्गता भएका परिवारका सदस्य द्वन्द्वपीडित तथा विपन्न समुदायका करिब 20 महिलाको सहभागिता रहेको समितिले जनाएको छ। तनहुमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकतामा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। टोलीमा नेपाल प्रहरीका अधिकृत प्रतिनिधि उद्योग वाणिज्य संघ तनहुका प्रतिनिधि सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनु भएको हो। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेको पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जना गर्न मुस्ताङको घर पोझाङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। आगामी भदौ 30 र 31 गते सदरमुकाम जुमसुम्पा हुने सम्मेलनमा 753 स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी संघीय प्रदेश तथा स्थानीय सरकारले नीति कार्यक्रम र बजेटमा जलवायु परिवर्तनलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने बताउनु भएको हो। हस्त साझा 5 बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
4: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
12: तिमी कहाँ जान लागे कि?
13: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
12: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
13: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
12: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का त।
13: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
14: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म। आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा। सम्पर्क 97090334335।
13: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
12: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
13: कहाँ?
12: गण्डकी मेडिकल हल।
15: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
12: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
15: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
13: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826926।
16: सधैँ छैं यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
18: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
19: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
20: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
21: र 9968168887
22: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा
23: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
22: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
24: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
22: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
24: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
22: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
23: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा
25: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849656999 छ
26: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
27: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले
28: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
29: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ थर्सडेको एपिसोडमा रहेर यिनलाई नेपाली ऱ्याप एन्ड रिमिक्स सङ्गलाई नै कार्यक्रम सुन्दै हुनेछ भने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र चाहिँ हामीलाई सुनेर मनोरञ्जन नै गर्नुहोला भन्दै आज चाहिँ हामी ठिक तपाईँको माझमा चाहिँ 5:20 चाहिँ 6 बजेको समय बुधवारको लागि चाहिँ उपस्थित भइसकेका छौँ भने प्रोग्राम चाहिँ लिएर म छु लक्ष्मी सुनार रहन्छ अब एक घण्टाको समय बुधवारको लागि भने चाहिँ हाम्रो श्रोता साथीले चाहिँ हामीलाई ठिक यसै समयमा सुन्न सक्नुहुनेछ भने तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radio.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हामी चाहिँ हप्ताको 7 दिन फरक श्रृंखलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौ र अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने रहेछु भने झुम्का बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने रहेछु भयमाको भने ऱ्याप सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिने रहेछु र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु स्वीकार्नुहोस् त

हजुरसँग पनि कार्यक्रम स्थान दिइसकेको छ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सँगलाई स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ रिमिक्स सँगलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र गीत सँगसँगै चाहिँ हामी सुरु विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ कार्यक्रममा हामीलाई सुनेर साथ दिँदै गर्नुहोस् है त।

0: 103.8 अंतर्मन को आवाज
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
2: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल
2: हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ

0: मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
6: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860715
5: र रामचन्द्र महत 9841168178।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची के मोनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
7: कहाँ बनाए चन्द्र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615600।

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बार 103.8 मेगाहर्ज अन्त मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ अहिले नै ठस्टी गाविसमा रहेर नै ऱ्याप एन्ड रिमेक सङलाई कार्यक्रम स्थान दिइरहेको छौँ भने हाम्रो रेडियो ढोर बार 103.8 मेगाहर्जको साथै हाम्रो वेबसाइट www.radiodharbarhead.com.nb हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छौँ भने यहाँ म बुद्धको साथी बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। स्वीकार्नुहोस् है त।

साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी घरमा आमा बुवालाई ढाँटी मर्न र मार्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी

हजुर, यो संलग्न कार्यक्रममा सन्धिसक्यो भने अहिलेको लागि हुन्छ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी चाहिँ तपाईँहरूकोमा आजमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रममा सुनिदिन्छु भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङलाई, त्यसो गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेडिज सङलाई भने, वेनेस्डेको एपिसोडमा चाहिँ रक सङलाई, र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङलाई भने, फ्राइडेको एपिसोडमा चाहिँ नेपाल अकोस्टिक अनप्लगमा सबै कभर सङलाई कार्यक्रममा सुनिदिन्छु। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई रेडियो ढोरबाट 103.5 खर्च अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbara.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्गलाई सन्देने नै छौँ भने भिटिनको कथा बोलको गीत चाहिँ कार्यक्रममा सन्देने नै छु। र अहिलेको लागि भने चाहिँ यो गीत साथै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भएको लागि भने चाहिँ हामीसँगै रहनुहोला है त।

बुझे को थे आसू मा डूबे को ले बुझे मैले यो जिंदगी काट्न थियो ऋण पनि काम गर्यो दिन भरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिए मैले फेरि निन्द्रै नलाग्ने रात कट्ने कहिले भुइँ।

मै राछ म त एकछिन आनन्दले बस्न नै पाछ दुःख भन्या के रहेछ प्रष्टै भयो आज अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ कसैलाई थाहा छैन मेरो मनको पीडा आज आफूले आफैलाई नै गरिरहेछु घृणा मनभित्र झन्झनै घाउ

0: 103.8 अन्तर्मनको आवाज।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865078634 र 97081050090।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: तिमी कहाँ जान लागे कि?
5: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्या।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
5: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का त।
5: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
6: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
7: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा, सम्पर्क
6: 97090334335।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
12: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
11: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी नौ ढोरबाराही फेरि प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
12: र रामचन्द्र महत 9461616878
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613195 र 9847315368
13: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र
14: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
15: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9556878302 र 9846608302
16: This is Radio Dhor Barahi, 103.8 MHz.
11: हजुर फेरि पनि केही चिनको विश्रम लगाउँदै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ त्यसलाई सुन्नुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँहरूको माझमा चाहिँ ठस्टिक एपिसोडमा रहेर यिनै नेपाली ऱ्याप एन्ड रिमिक्ससँगलाई नै कार्यक्रम सुनिदिइरहेको छ भने हाम्रो श्रोता साथीहरू चाहिँ पक्कै पनि सुनेर आउनु भएको छ सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला र यसरी नै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ भन्दै ढिला नगरिकन जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा फेरि पनि सङ्घलाई स्थान दिने नै छ हाम्रो श्रोता साथीहरूको माझमा अनि अहिलेको लागु भने चाहिँ तपाईँहरूको माझमा चाहिँ फेरि पनि रिमिक सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिँदै भोलि तपाईँको माझमा आउने बाचाको साथ अहिलेको लागु भने चाहिँ कार्यक्रममा यो गीत सार्दै बिदा हुने आज्ञा चाहन्छु नमस्कार

0: 103.8
1: अन्तर्मन को आवाज
2: स्टुडियो साइन
3: अहिले साँझको 6 बज्यो
4: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रोल्पा पहिरोमा परि मृत्यु भएका 4 जनाको शनाखत, 9 जना अझै बेपत्ता, खोजी कार्य जारी।
0: वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल। हवाई सुरक्षा, यात्रीको हकित र क्षतिपूर्तिको विषयमा सरकारको ध्यान आकर्षण।
1: बढी मालिका र रामारोशनलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग। मन्दिरको जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रमुख प्रशासकीय सहित 9 जना विरूद्ध मुद्दा दायर।
0: बंगलादेशमा चरम ऊर्जा संकट, बिजुली जोगाउन नयाँ नियम लागू, राति 8 बजेपछि पसलहरू खोल्न नपाइने।
1: र श्रीलंका क्रिकेटर डिकवेलाले पुनः लुम्बिनी लायन्सबाटै एनपीएल खेल्ने।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 गाउँमा पहिरोमा परेर मृत्यु भएका 4 जनाको शनाखत भएको छ। मृत्यु हुनेमा थबाङ गाउँपालिका 5 का 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 80 वर्षीय मन खना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। यसैगरी पहिरोमा परेर घाइते भएका थबाङ गाउँपालिका 5 का 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटोल लगिएको छ। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका 5 का 38 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षीय अशोक पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 80 वर्षीय बलबहादुर पुन मगर, 61 वर्षीय लीलबहादुर पुन मगर, 66 वर्षीय मणि पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर र 34 वर्षीय महेन्द्र घरती बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य अहिले पनि जारी छ। बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। थबाङ गाउँपालिका 5 कोटल 12 गाउँमा गएराति पहिरो गएको थियो।
1: आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकित र क्षतिपूर्तिको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसद सोनम गेलजन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति 20,000 अमेरिकी डलरबाट वृद्धि गरी 1,00,000 डलर पुर्याउने प्रस्ताव सकारात्मक रहेको बताउनुभयो।
4: सरकारले यो आन्तरिक वायु सेवा दायित्व सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2083 ल्याएको छ। यसका सकारात्मक पक्षहरू, अहिलेसम्म कुनै पनि दुर्घटना भयो भने मृतक परिवार या घाइते परिवारले 20,000 डलरसम्म मात्रै पाउने व्यवस्था थियो र यो इन्टरनेसनल मान्यता अनुसार चाहिँ नभएको र अहिले चाहिँ सरकारले चाहिँ 1,00,000 डलरसम्म युएस 1,00,000 डलरसम्म ल्याउने व्यवस्था गरेको छ। त्यो ज्यादै नै सकारात्मक छ। र कार्गोको सम्बन्धमा पनि कार्गोलाई दिइसकेपछि त्यसको चाहिँ लेखाजोखा गरेर त्यसलाई 10 डलरदेखि 20 डलरसम्म दिने व्यवस्था पनि योले गरेको छ। तर त्यसमा उल्लेख गरिएको छैन, यो नियमावलीमा आउँछ होला जस्तो मलाई लागेको छ।
1: उहाँले आकाशमा हुने ट्राफिक जाम र विमान होल्ड हुने समस्याले गर्दा यात्रीले भोग्नुपर्ने शास्तिप्रति सरकारको जवाफदेहिता पनि विधेयकमा स्पष्ट हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद गीता देवकोटाले विधेयक केवल दुर्घटनापछिको क्षतिप्रति विवरणमा मात्र केन्द्रित भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको नियामक र सेवा प्रदायकको दोहोरो भूमिकाले स्वार्थको द्वन्द सिर्जना गरेको उल्लेख गर्दै यसलाई नसुधारेसम्म हवाई सुरक्षामा सुधार नहुने र युरोपियन युनियनको कालो सूचीबाट नहट्ने तर्क गर्नुभयो।
5: दुर्घटना हुनै नदिने गरी नागरिक उड्डयन प्राधिकरणलाई कसरी सुधार्ने भन्नेमा कानून मौन छ। प्राधिकरण आफै हवाई जहाज संचालक बन्ने र आफै अनुगमन गर्ने गर्दा स्वार्थको द्वन्द देखिएको छ। यसलाई नसच्याएसम्म युरोपियन युनियनको कालो सूचीबाट नेपाल हट्दैन। दोस्रो दफा 13 खराब मौसम र प्राविधिक कारण देखाएर विमान कम्पनीहरू क्षतिपूर्ति दिनबाट उम्किन पाउने खुकुलो बनाइएको छ।
1: देवकोटाले खराब मौसमको बहानामा विमान कम्पनीहरू दायित्वबाट उम्किन सक्ने छिद्रहरू विधेयकमा रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अमेरिकी डलरको सट्टा एसडीआर मापदण्ड अपनाउनु पर्ने सुझाव दिनुभयो। अर्का सांसद प्रेम प्रसाद दंगालले हवाई क्षेत्रको विस्तारसँगै सुरक्षा र सेवाको गुणस्तर मुख्य चुनौती बनेको बताउनुभयो। उहाँले उडान ढिलाइ वा रद्द हुँदा यात्रुले पाउने सुविधा र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। साथै इन्धनको मूल्य अनुसार स्वचालित भाड़ा प्रणाली लागू गर्न र दुर्गम क्षेत्रमा उड़ान गर्ने कम्पनीहरूलाई प्रोत्साहन र अनुदानको व्यवस्था गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो।
6: यात्रुलाई निर्धारित समयमा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन वायु सेवा कम्पनीको दायित्व रहनुपर्छ। यो कुरा विधेयकमा उल्लेख गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसै गरी हवाई शुल्कमा पारदर्शिता ल्याई यात्रुको अधिकार संरक्षण गरिनुपर्दछ। इन्धनको मूल्य वृद्धि सँगसँगै स्वचालित भाडा समायोजन प्रणाली यो स्थापना गर्नुपर्दछ। विदेशीलाई भाडा डलरमा चार्ज गर्दा यसको सकारात्मक र नकारात्मक पक्ष के हो यसको विषयमा चाहिँ वास्तवमा छलफल गर्नुपर्ने एउटा चाहिँ विषय छ।
0: बाजुराको बढीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर बढीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माग गरेको छ। महासंघले आज जारी गरेको प्रेस विज्ञप्तीमा उक्त निर्णयले सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार तथा स्थानीय समुदायको मानव अधिकार हनन भएको जनाएको छ। महासंघका अनुसार नेपालमा सामुदायिक वन अन्तर्गत स्थानीय समुदायले लामो समयदेखि वन संरक्षण व्यवस्थापन र उपयोग गर्दै आएका छन्। तर संरक्षणका नाममा विभिन्न संरक्षित क्षेत्र घोषणा तथा विस्तार गर्दा स्थानीय समुदायको अधिकार प्रभावित हुने महासंघको भनाई छ। महासंघका अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ता समूहको थप अधिकार कटौती हुने गरी अवस्था सृजना भएको उल्लेख गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गर्नुभयो।
1: नागरिकको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा धरानका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवड़ा सहित 9 विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सुनसरीको धरान स्थित श्री नरसिंह भगवान मन्दिरका पुजारी समेत मिलेर मन्दिरको नाममा रहेको 36 लाख रूपियाँ भन्दा बढ़ी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र तयार गरेको हो। सुनसरीको धरान उपमहानगरपालिका वड़ा नम्बर 14-2 धारेमा रहेको मन्दिरको साबेक भातगाउँ सिनवारी गाभिएका क्षेत्रमा पर्ने कुल 10 कट्ठा 5 धुर जग्गा गैरकानूनी रूपमा हडपेको अनुसन्धानबाट खुलेको हो। प्रतिवादीहरूको आपसी मिलोमतमा साबिक सिंगिया गाउँ विकास समिति र धरान नगरपालिकाबाट झुट्टो बेहराको सर्जमिन मुचुल्का बनाई मन्दिरका पुजारी टिरू चौधरीको नामसारी गर्ने सिफारिश गराइएको थियो। आर्थिक वर्ष 2082-83 न्यूनतम मूल्यांकन अनुसार 36,10,000 रूपियाँ पर्ने उक्त सार्वजनिक जग्गा नक्कली जग्गा धनी खड़ा गरी नामसारी पछि बिक्री गरेर भ्रष्टाचार जन्य कसूर गरेको अख्तियारको निष्कर्ष छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका संचालक तथा प्रमुख कार्यकारी अधिकृत विरूद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको संचालन तथा व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै विद्यमान कानूनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्ड अनुसार सन्तोषजनक रहेको जनाएको छ। बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको पनि बैंकले स्पष्ट पारेको छ। जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा विद्यमान बैंक सञ्चालनको दैनिक अवस्था सहितको मुद्दाको प्रकृति समयावधि र गम्भीरताका आधारमा राष्ट्र बैंकबाट थप छलफल तथा कानूनी राय लिइने जनाइएको छ। राष्ट्र बैंकले कानून बमोजिम संचालक समिति र उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने बेहोरा समेत जानकारी गराएको छ।
0: शेयर बजारमा आज नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। पछिल्लो दुई कारोबार दिन बढ़ेको नेप्से परिसूचकले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से 8.81 अंकले बढ़ेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीको शेयर 3.72 अर्ब रूपियाँमा खरिद बिक्री भयो। आज 171 कम्पनीको शेयर मूल्य बढ़दा 86 कम्पनीको शेयर मूल्य घट्यो भने 19 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशले आफ्नो अहिलेसम्मकै सबैभन्दा गम्भीर ऊर्जा संकटको सामना गरिरहेको छ। देशका विभिन्न भागमा अत्याधिक विद्युत कटौती भइरहेको छ। स्थिति धेरै गम्भीर भएपछि सरकारले बिजुली जोगाउनका लागि सपिङ मल र पसल बजारहरूलाई राति 8 बजेपछि बन्द गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार बंगलादेशका सपिङ मल बजार र पसल बिहान 11 बजेदेखि राति 8 बजेसम्म मात्र खोल्न पाइनेछ। व्यवसाय किसान र उद्योगहरू पनि बिग्रिदो ऊर्जा अभावको चपेटामा परेका छन्। स्थानीय रिपोर्टहरूका अनुसार राजधानी ढाका बाहिरका ग्रामीण क्षेत्रहरूमा विशेष गरी ऊर्जाको अभाव महसुस भइरहेको छ। त्यहाँ 8 देखि 10 घण्टासम्म विद्युत कटौती भइरहेको छ। चर्को गर्मी र तातो हावा लूले समस्यालाई झन थपेको छ। माग 18,000 मेगावाट हाराहारीमा रहेको छ भने आपूर्ति 13,000 मेगावाटसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन्। यही संकटका बीच बंगलादेश सरकारले सरकारी तथा निजी कार्यालयको काम गर्ने समय समेत 1 घण्टा घटाउने निर्णय गरेको थियो।
0: अब खेल समाचार। श्रीलंका क्रिकेटर निरोसन डेकोइलाले पुनः लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। एनपीएलको आउँदो सिजनका लागि डेकोइलाले पुनः लुम्बिनीबाट खेल्ने तय भएको उक्त क्लबले जानकारी दिएको छ। गत सिजन उनले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रोल्पा पहिरोमा परिमृत्यु भएका 4 जनाको शनाखत, 9 जना अझै बेपत्ता खोजी कार्य जारी।
0: वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल। हवाई सुरक्षा, यात्रुको हकित, र क्षतिपूर्तिको विषयमा सरकारको ध्यान आकर्षण।
1: बढी मालिका र रामारसनलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग। मन्दिरको जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रमुख प्रशासकीय सहित 9 जना विरूद्ध मुद्दा दायर।
0: बंगलादेशमा चरम ऊर्जा संकट, बिजुली जोगाउन नयाँ नियम लागू, राति 8 बजेपछि पसलहरू खोल्न नपाइने।
1: र श्रीलंका क्रिकेटर डिकवेलाले पुनः लुम्बिनी लाइन्सबाटै एनपीएल खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ, नमस्कार।
10: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
11: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062065 र 9848064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
6: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
7: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
6: धार्मिक महोत्सवका आकर्षणहरू
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
6: कथा सहितको झाँकी गीती नाटक
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
6: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
7: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
9: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
10: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
9: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
10: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
10: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना 9841615644
13: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
11: भर्ना खुल्यो

0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
2: ए हो र ल त ल
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98562
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाईँ पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825319122, 9800528 र 9460769246।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए, त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा। प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9241484664 र 9114553305।
9: मम्मी भोक लाग्यो खाजा खाम न
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
9: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँडा
10: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808228144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलीगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
14: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्
16: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगौंडामा आउँदै हुनुहुन्छ
14: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
13: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगौंडा फोन 0625414233 मोबाइल 9968761887
17: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
19: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
20: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
17: ए हो र हस् दाई म आजै जान्छु
12: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
21: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
22: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
21: हो र कहाँ छ र त्यस्तो
22: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
12: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
21: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
12: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलीगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
13: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
12: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
23: जयमा श्री तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: सरसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891503 र 9746680681।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
17: धोरबाराही हाइलाइट्सको साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

0: नमस्कार रेडियो ढोरबारा 103.8 मेगाहर्जको 7 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट सुरु गरौँ आजका मुख्य समाचारका शीर्षकहरूबाट।
1: पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासंघको धरना, अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको देउबाको शेरबहादुर देउबाको भनाई, नेपालकै आमदानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएका अर्थमन्त्री वाग्लेको दावी।
1: कृषि समितिमा सत्तारूढ दलकै सांसदले खोजे मन्त्रीको माग, सातामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट।
0: ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी।
1: र पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई 198 रनमा अल आउट गर्यो, 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताउनु भएको छ। स्वदेश फर्किएपछि अपिल पत्र जारी गर्दै देउवाले आफू विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको उहाँको भनाइ छ। आफू 5 महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुशी भएको भन्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। 2033 सालमा बीपी कोइराला भारत निवर्सनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने यस समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवालले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपछि राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। देउवालले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै उहाँले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ।
1: गोपनीयताको हक विरूद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले 3 दिनको म्याद थप गरेको छ। बुधबार मध्यराति ललितपुरबाट पक्राउ गरिएका उनलाई अनुसन्धानका लागि 3 दिनको म्याद थपको अनुमति जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजालसले दिएको हो। बिहिबार दिउँसोदेखि अपराह्नसम्म भएको बहसपछि न्यायाधीश लुइटेलले अनुसन्धानका लागि 3 दिन थुनामा पठाउन आदेश दिनुभएको हो। प्रहरीले श्रेष्ठलाई आज बिहिबार अपराह चार बजेपछि मात्रै म्याथपका लागि सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराएको थियो।
0: सरकारले सातामा 2 दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्न स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनु भएको छ। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा 2 दिन दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। उहाँले उक्त निर्णय खारेज गरी पुनः हप्ताको 1 दिन मात्र विदा दिने व्यवस्थामा फर्किन सरकारसँग माग गर्नुभएको थियो। जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउन र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन 2082 चैत 23 गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याएको स्मरण गराउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले संसदीय समितिमा हुने जैविक तथा प्रारम्भिक मल सम्बन्धी छलफलमा कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थित हुनुपर्ने माग गर्नुभएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बिहिबार बसेको बैठकमा उहाँले संसदीय समितिप्रति मन्त्री र सचिव जिम्मेवार हुनुपर्ने बताउनु भएको हो। उहाँले सम्बन्धित मन्त्रालयको उपस्थिति बिना गरिने बहसले नीतिगत निष्कर्ष निकाल्न नसकिने बताउनु भएको छ। उहाँले आगामी बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई उपस्थित गराउनुपर्ने सभापतिको ध्यानकर्षण गराउनु भएको छ। समितिमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवको उपस्थितिलाई प्राथमिकता नदिएमा समितिको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उहाँको भनाइ छ। कृषि क्षेत्रसँग प्रत्यक्ष जोड़िएको मल सम्बन्धी विषयमा मन्त्रालयका जिम्मेवार अधिकारीलाई शुरूदेखि नै छलफलमा सहभागी नगराउँदा पुरानो र नयाँ अभ्यासबीच कुनै फरक नहुने उहाँले बताउनु भएको हो। खनालले आगामी बैठकमा मन्त्री र सचिवलाई बोलाउनु पर्ने माग दोहोर्याउँदै समितिको बैठकलाई औपचारिकतामा मात्र सीमित नगर्न समिति सभापतिसँग आग्रह गर्नुभएको छ। समितिलाई प्रभावकारी र बलियो बनाउने हो भने सम्बन्धित मन्त्री तथा सचिवको नियमित र व्यापक उपस्थिति आवश्यक रहेको उहाँको भनाइ छ। खनालले नेपाललाई कृषि प्रधान देश भनिए पनि किसानले मल नपाएको गुनासो निरन्तर गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ। यस्तो अवस्थामा मलको उपलब्धता, जैविक तथा प्रारम्भिक मलको प्रवर्धन र रासायनिक मलमाथिको निर्भरता घटाउने विषयमा गम्भीर बहस आवश्यक रहेको उहाँको भनाइ छ।
0: अर्थमन्त्री डाक्टर सरिम अग्लेले नेपालकै आमदानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुको भ्रमणमा पुगेका वहाँले बिहिबार जिल्ला समन्वय समिति तनहुको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै यस्तो बताउनु भएको हो। राज्यको कमजोर आमदानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई तिर्न करको दायरा फराकिलो बनाएर थोरै थोरै जम्मा गरी आमदानी बढ़ाउने र आफ्नै आमदानीले देश विकास गर्ने नीति लिएको उहाँको दावी छ। जनताको विकास सम्बन्धी आशा र आकांक्षाको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र यही बेला द्रत्री निकायको ऋण पनि महँगो बनेको उहाँले बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने र तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबैजना माथि उठ्नुपर्ने पनि बताउनु भएको छ। करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासोहरू सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि उहाँले बताउनु भएको छ।
1: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। बिहिबार बसेको अर्थ समितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चारवटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समिति मार्फत निर्देशन दिएको हो। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका सर सागुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुस्त राख्न तथा ती संरचनाको प्रयोग गर्दा सर्वसाधारण नागरिकलाई अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न पनि प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति बुढाथोकीले जानकारी दिनुभएको छ।
0: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईसँग लिखित जवाब माग गरेको छ। सर्वोच्चले दुवैजनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाब पेश गर्न आदेश दिएको छ। नेपाल र भट्टराईका साथै सर्वोच्चले महान्यायाधीश भक्त कार्यालय र विशेष अदालतका नाममा समेत लिखित आदेशमा गरेको छ। मन्त्री परिषदको निर्णयको आडमा उन्मुक्ति दिएर पूर्व प्रधानमन्त्री दया नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेपानीले नेपानी सर्वोच्च अदालतगत जानुभएको थियो। उहाँले पूर्व प्रधानमन्त्रीहरू नेपाल र डाक्टर भट्टराईमाथि संयुक्त अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग गरेका थिए। त्यही निवेदनमा पूर्व प्रधानमन्त्री दयासँग लिखित जवाब माग नगरी मुद्दा टुंगाउन उचित नहुने भनी प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले लिखित जवाब माग गरेको छ।
1: पर्यटन व्यवसायले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित प्रतिस्पर्धी र लगानी मैत्री बनाउन व्यवसाय मैत्री पर्यटन ऐन आवश्यक रहेको बताएको छ। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले आज आयोजना गरेको पर्यटन ऐन 2081 मस्यौदामा पदयात्रा सम्बन्धी व्यवस्थाका सन्दर्भमा विज्ञहरूसँग आयोजना गरेको अन्तर्क्रियामा व्यवसायले व्यवसाय मैत्री पर्यटन ऐन आवश्यक रहेको बताएका हुन्। टानका अध्यक्ष सागर पाण्डेले पर्यटन ऐनको मसौदामा नेपालको पर्वतीय पदयात्राका बारेमा अधिकांश विषय नआएको भन्दै ऐनमा भएका व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने बताउनु भएको छ। उहाँले मुलुकको पर्यटन प्रवर्धनमा पदयात्रा पर्यटनको महत्वपूर्ण योगदान रहेको भन्दै पर्यटनले ऐन पदयात्रा पर्यटनलाई समेट्नुपर्नेमा जोड़ दिनुभएको छ। पर्यटन व्यवसायी निमा लामाले नेपाललाई आरोग्य र योगा पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको हो। उहाँले पर्यटन क्षेत्रसँग सम्बन्धित ऐन निर्माण गर्दा सरकार भएका निकायका प्रतिनिधिसँग पर्याप्त छलफल हुनुपर्ने उल्लेख गर्नुभएको छ।
0: स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पद रंगको उपचारमा प्रयोग हुने भ्याक्सिन आइपुगेको छ। बिहिबार साँझ 5 बजे 8,200 भाइल भ्याक्सिन टेकु स्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ। यसै गरी रेबिज विरूद्ध प्रयोग हुने 17,600 भाइल रेबिज इम्युनोग्लोबुलिन आई समेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्ट जनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू 7 वटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
1: भारतीय बिरामीलाई लक्षित गर्दै विराटनगरको दक्षिणी क्षेत्रमा खुलेका 7 वटा आँखा अस्पताल स्थानीय प्रशासनले सीलबन्दी गरेको छ। न्यूनतम मापदण्ड समेत पूरा नगरी सञ्चालनमा रहेका 7 वटा आँखा अस्पताल तथा प्रयोगशाला ल्याबलाई प्रशासनले सीलबन्दी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा हिजो बुधबार राज बिहिबार गरेको अनुगमनपछि विराटनगर महानगरपालिका 14 रहेको विराट आँखा अस्पताल, विराटनगर 15 रहेको इफ्राह आँखा अस्पताल, विराटनगर 10 रहेको संजीवनी आई केयर, विराटनगर 13 रहेको हिमाल आँखा अस्पताल, विराटनगर 9 रहेको विराट रानी आँखा अस्पताल, विराटनगर 15 रहेको अखण्ड ज्योति आँखा अस्पताल र विराटनगर 13 रहेको नेपाल आँखा अस्पतालमा सीलबन्दी गरेको हो। अनुगमन टोलीका अनुसार यी अस्पतालहरूले सरकारले तोकेको न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्राविधिक मापदण्ड पूरा नगरी बिरामीहरूको स्वास्थ्यमाथि खेलवाड़ गरेका थिए। 6 अस्पताल पूर्ण रूपमा र एउटा अस्पतालको ल्याबमा गम्भीर त्रुटि भएको भेटिएको छ।
0: तपाईं यति बेला रेडियो ढोरबारा सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाठे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाठे पानी, नयाँ पुल र सेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
6: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नर्कै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय,
12: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
11: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
12: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 9560131053।
15: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
16: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
13: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
16: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
17: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भयो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560231420, 9801454674 र 9460231420।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबारे हाइलाइट्समा अब बाँकी समाचारहरू। नेपाली कांग्रेसका नेता एवं म्याग्दी गाउँपालिकाका पूर्व वडा अध्यक्ष शिवशरण वाग्लेली आफू कांग्रेसको चार तारे झण्डा र चुनाव चिन्ह हार रूपकै पक्षमा रहेको स्पष्ट पार्नुभएको छ। कांग्रेस चितवन पक्षको राष्ट्रिय भेला तथा जिल्लाबाट विभिन्न नेता काठमाडौँ जाने क्रम चलिरहेका बेला केही सामाजिक सञ्जालमा आफू पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वागत गर्न काठमाडौँ गएको भने प्रचारप्रति वाग्लेले गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ। वाग्लेले आफू देउवाको स्वागतका लागि नभई आफ्नो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रममा काठमाडौँ गएको स्पष्ट पार्नुभएको छ। स्वास्थ्य उपचारको श्रृंखला अन्तर्गत गोडाको चेकअपका लागि काठमाडौँ गएको र उपचारपछि बुधबार म्याग्दी गुडाजी स्थित घर फर्किसकेको उहाँले जानकारी दिनुभएको छ। उहाँले आफू कांग्रेसको चारतारी झण्डा र रूख चुनाव चिन्ह मुनि नै रहेको आगामी दिनमा पनि कांग्रेसमै निष्ठापूर्वक रहने पनि बताउनु भएको छ।
1: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा जीप सफारी गर्नुभएको छ। बन्दीपुरको प्राकृतिक सौन्दर्य पर्यटन तथा पर्यटकीय गतिविधि बारे जानकारी लिन उहाँ जीप सफारीमा सहभागी हुनुभएको हो। सफारीका क्रममा उहाँले बन्दीपुरका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नुभएको थियो। बन्दीपुरको पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास तथा पर्यटकीय गतिविधिलाई थप व्यवस्थित बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको जनाइएको छ। बन्दीपुरमा जीप सफारी लगायतका नयाँ पर्यटकीय गतिविधिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: जिल्ला बजार अनुगमन टोली तनहुँले चालू आर्थिक वर्ष 2083-84 बजार अनुगमनलाई नियमित र व्यवस्थित बनाउने भएको छ। टोलीले हरेक महिना एकपटक बैठक बस्ने तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो। जिल्ला क्वारेन्टाइन सेवा कार्यालयमा बुधबार एकीकृत सेवा कार्यालयका प्रमुख एवं अनुगमन समिति संयोजक ईश्वरी प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले तनहुँ उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीले आफ्नो पसलमा फ्लेक्स प्रिन्ट मार्फत मूल्य सूची अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउन संघलाई अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै प्रत्येक फर्मले अनिवार्य रूपमा बिल बीजक जारी गर्नुपर्ने, उत्पादन ढुवानी तथा भण्डारणमा न्यूनतम गुणस्तर कायम गर्नुपर्ने र गुणस्तर कैफियत भेटिए तत्काल जरिवाना गर्ने निर्णय गरिएको छ। अनुगमन टोलीले अब नियमित बजारसँगै हाट बजार, पर्यटकीय तथा धार्मिक स्थल, राजमार्ग आसपासका पसल, सरकारी कार्यालय तथा अस्पतालका क्यान्टिन र विद्यालयका दिवा खाजालाई समेत अनुगमनको दायरामा ल्याउने भएको छ। फ्रेस हाउस र किमा बनाउने फर्म वा पसल एउटै स्थानमा नराखी छुट्टा छुट्टै सञ्चालन गर्न पनि व्यवसायलाई अनुरोध गर्ने निर्णय भएको छ।
1: तनहुँमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि द्रुत प्रतिकार टोली गठन गरिएको छ। जिल्लामा ग्यासको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन र उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था सुनिश्चित गर्न टोली गठन गरिएको हो। टोलीले ग्यास वितरणको अवस्था, आपूर्ति तथा बिक्री वितरण प्रक्रियाको अनुगमन गर्नेछ। साथै ग्यासको अभाव, कालोबजारी तथा अनियमितता हुन नदिन आवश्यक निगरानी र कार्यवाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछ। ग्यास वितरणमा देखिएका समस्या तत्काल पहिचान गरी समाधान गर्न टोलीले सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ।
0: हल्को एक कुनामा व्हील चेयरमा बसिरहनु भएको इतमान छन्त्याल हातमा थियो नागरिकता र सामाजिक सुरक्षा भत्ताको परिचय पत्र। कर्मचारीले नजिक आउन इशारा गरेपछि उहाँ व्हील चेयरमा बिस्तारै बोलाइएको स्थानमा जानुभएको थियो। आफ्नो विवरण जाँच गराउनुका साथै कागजात रुजु भयो तर केही बेरमै काम उहाँले म्याग्दीको धौलागिरी गाउँपालिका 500 घर हुनुभएका छन्त्याल हाल पोखरा 16 दिनमा बस्दै आउनुभएको छ। धौलागिरी गाउँपालिकाले पोखरामै आएर सामाजिक सुरक्षा भत्ता, नवीकरण लगायतका सेवा उपलब्ध गराएपछि सन्तल जस्ता धेरै सेवाग्राहीका लागि गाउँसम्म पुग्नुपर्ने बाध्यता हटेको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एफपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मिडिया एण्ड टेक्नोलोजीले सञ्चालन गर्ने ट्रुथ एपीआई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी गरेका छन्। अमेरिकी नीति युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान समयमा पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यो सेवाको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गरेर समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भएको जनाएको छ।
0: अब अन्तिममा खेल समाचार। बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया 6 समयपछि अल आउट भएको हो। अस्ट्रेलियाका स्टिभेन स्मिथले 71 रन बनाउनु भएको थियो। बंगलादेशका हसन मोहम्मदले 6 विकेट लिनुभएको थियो। स्मिथले टेस्ट क्रिकेटमा 82 अर्धशतक बनाउनु भएको हो। उहाँ अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने तेस्रो खेलाडी बन्नुभएको छ। यो सूचीको पहिलो नम्बरमा रिकी पोन्टिङ 103 अर्धशतक सहित शीर्ष र एलन बोर्डर 90 अर्धशतक सहित दोस्रो स्थानमा रहेको छ। बंगलादेशसँगको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले मिरपुरमा 217 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ।
1: कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सारेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखे पको 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 गतेदेखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 गतेदेखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुद पछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखे पको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 गतेदेखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
0: यिनै खबरहरूसँगै हामी ढोरबारा हाइलाइट्सको अन्त्यमा रहेको छौं। विदा हुनुपूर्व आजको मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट।
1: पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासंघको धरना। अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको पूर्व प्रधानमन्त्री देउवाको भनाई। नेपालका आमदानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएका अर्थमन्त्री वाग्लेको दावी।
1: कृषि समितिमा सत्तारूढ़ दलकै सांसदले खोजे मन्त्रीको माग। सातामा 2 दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट।
0: ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी
1: र पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई 158 रनमा अल आउट ए 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो
0: हवस् तैनी खबरसँगै 7 बजेको ठोरबारा हाइलाइट सकिएको छ 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ तसँगको लागि समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै म लक्ष्मी सुरार पनि बिदा हुने आज्ञा चाहन्छौ नमस्कार

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: This is Radio Dhor Barahi 103.8 MHz.
2: Mile dekho purtha sarwa chura milaye
3: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
4: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकीको
3: कुर्ता लगायो कि क्या हो
4: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन।

0: सम्पर्क 9855571731 9866571731।
1: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीती नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 सम्म, डीएपी रू 49-50 सम्म र पोटास रू 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
5: आज पनि भात अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेडाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855583507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817।
9: अफिसबाट अमित सरको फोन।
10: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855602779।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आज

0: सकन्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
3: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
6: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ल गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
4: र 9687168887।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
2: मोबाइल 9908535537 र 9806615890।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छ। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छ?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छ, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
12: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856011445 र 9856020445।
13: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811324375।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघु वित्त रहेको भवनमा
0: यहाँ फ्लेक्स प्रिंट बैनर होर्डिंग बोर्ड बनाइनुका साथै माया को चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालय का कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाह का कार्ड तथा निमंत्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856283340 र 9847000787।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
16: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
19: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

ये सानो जिन्दगीमा गर्न भने धेरै खोजियो, गर्न भने कमै सकियो। के गरे त्यसमा पछुतो भनी चाहिँ छैन, तर प्रश्न मनमा उब्जेको छ, म मरेपछि मलाई सम्झन्छन् चाहिँ कतिले, खै के थाहा।

धेरै सम्झना नै कम छ सम्झी विगतका दिन शरीरको रगत जम्छ गर्न सक्दैन केही जसले मलाई भन्छ के गर्नु पर्यो तिनले मलाई नै सम्झन्छ स्वार्थी छ संसार यो निस्वार्थी

0: सम्झिराख्नु यो अभागीलाई, यदि मरि गए म केही गरी फर्केर आउनेछु त्यो कालो बादलसँग भइसरी। जय हो।
1: आहा, घर त साह्रै कित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98171556606।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141 35 622।
5: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाइ?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62 29।
5: एपी स्टोर, दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 0564143121,
9: मोबाइल 98065678634 र 97081010590।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
11: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0635712740।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

यस गरेर हिँड्छु म पनि त घरको कान्छो छोरो यस गरेर हिँड्छु तिम्रो पनि तरुनी छ राम्रोसँग।

घोडा मायानी लाग्छ के गर्नु पुलपुल्ली हो ए भाइको सानो जे भए नि टेक्नै पर्ने घोडा एबिसिडी भएको भए

0: 车，
1: 快点
2: 去完成。
0: 我俩唱的这个就够了。हे तिमले अलि विचार गर दुनिया सनाउँछ हे तिमले रोजे केटी मलाई

कहिले यता गाछ, कहिले उता गाछ, काम छैन है। ए कहिले जान्छस् आरु घाटमा, कहिले घ्याम्पे सालमा, कुन दिन तेरो ढाड पुस्क्याउँछु रौसी खाएको तालमा।

0: होइन क्या ठाडौँ
1: पनि ल ल ल
0: हा मिल्ली कुरा गरम दाजु झगडाको साटो त्यस्तो गाह्रो भएको

0: मलाई मात्र घोचेर भन्छ के
1: अनि भाइ बस्नु त कति 2 लाख किरण मिलाएको पर्छ
0: हे सानो कुरा पाउनुहुन्न।

सुर्ती कहिले भेट्छु तलाई नखानी भन्ने केही छैन, अम्मल सबैको अम्मल रक्सी त्यस्तै लगाएर त कहिले भेट्छु गाजा चुरोट सुर्ती रौसी।

तिमीलाई तिमीले जे जे गर्दा पनि सहेको छु खासमा कम गरे मलाई ए तिमीले जे जे गरे पनि सहेको छु खासमा अस्ति भर्खर 50,000 हारेको हो तासमा।

पैसा छैन लाएको छु जलप। मलाई नि रहर छ नि सुन लाउनलाई, ए सुन लाउनलाई पैसो छैन लाएको छु जलप, थाहा छ तलाई कति आउँछ।

ऋणको भारी, घाँसको भारी, त्यो मिलमा लाने चामलको भारी, मलको भारी सबै मै बोक्छु भन्छ भयो त। हे भारी जति मैले बोक्छु तँलाई किन बोकाम, ए दाजुभाइ कति बाज्नु आइज गिलास।

घरमै छ नि कालो बोको, तँलाई भनेन मैले त्यो मनकामना लानलाई भनेर राखे हो आज भने। हे कालो बोको भाकेको छु मनकामना माइलाई, साह्रै बिग्रे सुधार दिनु।

मेरो फेरि एउटै दाई हेर्नुहोस् त कस्तो लुर्क परेको छ। हे जति किचकिच गरे पनि बाउ सम्मानको दाई हो, म सुध्रेको हेर्ने भए एउटा

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968161887।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
12: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
16: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यहीँ जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98-466-18-817।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्रधान दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक।

0: 94169769 र 98461564
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
6: अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476

0: ऑसी
1: भदौ एक गते देखि आठ गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
7: यही साउन 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
6: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
6: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: सेवा हस्पिटल दुलेगौंडा
0: 0965 414377 मोबाइल 9857443।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै
3: छ। सेना परिचालन गर्ने इजरायलको निर्णय।
4: करिब एक दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती दुई परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडोर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गएराति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
5: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अनि आफन्तलाई पुगेको र अरू 5 जनाको चाहिँ सब फेला परेको, एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
3: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसम पानीपरेकाका कारण भइरहेको कठिनाई बारे उनले भने,
5: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिर पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले आठ घर पुरा क्षति भएर मृतक त्यो घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन भइ नसकेको छैन। अहिलेसम्म
3: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
6: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौं महाधिवेशनको नेतृत्व चौधौं अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने चौधौं अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
7: त्यो त कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पूरा भइसक्यो।
6: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिवा
7: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
6: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त अनि शेरबहादुरजी त एकदम उराहरू मान्छे, यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि
7: भनेपछि,
6: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौ भन्ने उसमा पुग्यौँ हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो दुईटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौं अधिवेशन निष्पक्ष ढंगबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँहरूले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानूनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय जिल्लाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
7: र
6: शेरबहादुरजीकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
7: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
6: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो, चौधौं अधिवेशनबाट निर्वाचित उहाँ दुईजना महामन्त्री
7: होइन वैधानिकता कुरा आउँछ, उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढंगको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि,
6: त्यो होइन त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काँग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि,
7: होइन अहिले मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति
6: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो केही कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन तर अहिलेसम्मको स्थिति चाहिँ यही हो अब भोलिको दिनमा कसरी जान्छ होइन त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन् ती कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ त्यो भोलिको कुरा भयो होइन आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको
3: दिवानीकट कांग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझेपखमा एउटा विषय संक्षेपमा सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन् उनले भनिन्
8: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु
3: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन् उनले अगाडि थपिन्
8: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ
3: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौं विनिता दाहालबाट
4: नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन् यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यानकर्षण गराउने पछिल्लो घटना हो कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन् अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन् उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्
3: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस् नमस्कार

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9556033998 र 9845010950।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9446078302।
6: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
7: यही साउन 30 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ,
8: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
13: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
14: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0564143177, मोबाइल 9556044343।
16: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
17: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
17: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
17: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
18: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
17: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
18: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
17: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
18: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
19: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
22: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
23: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
24: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
25: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
26: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
25: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
26: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
25: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
26: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
25: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
26: र समाया गुरुङ दुलेगौडा रु 55,555
0: दल बहादुर छेत्री मिनाम खानी रु 11,115
26: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
0: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
26: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
0: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
26: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
26: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
0: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
1: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
1: ए त्यसो भए युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
3: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98114533005
5: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक,
4: प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
6: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
6: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू,
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
7: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 065-571-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
8: ए सबिना, यसको हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98। 98460588528 र 98028 16142।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, ITL, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
19: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
20: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने
12: भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।

0: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
2: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
4: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9261553507
5: This is Radio Dhorbarahi 103.8 MHz.

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिक्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
3: मोबाइल 9800535537 र 9800665589।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
7: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855628029।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचाँदी पसल खोजौला नि।
11: च्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087769142।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: म्याडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
17: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
17: छुटका दायराहरू:
16: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
17: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
16: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
17: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062265 र 9848064145।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सिकुनीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746786681।
6: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू:
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी गीति नाटक,
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
7: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2, गाछे पानी, तनहुँ।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
3: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: स्टुडियो तान्छेन,
10: अहिले रातिको 10 बज्यो।
9: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
11: धोरबाराही हाइलाइट्स को साथ में
12: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
13: नमस्कार रेडियो ढोरबाराही 103.5 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् जिल्ला समन्वय समितिको आयोजनामा बिहिबार सम्पन्न जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका दुई प्रभावशाली नेता एउटै मञ्चमा रहे पनि उहाँहरूबीच देखिएको दूरीले सहभागीको ध्यान तानेको छ। कार्यक्रममा रासोपाका उपसभापति एवं अर्थमन्त्री डाक्टर सरिम वाङली प्रमुख अतिथि तथा तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्री रामलाल औपानी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश संसद जिल्लाका 10 स्थानीय का प्रमुख तथा उप प्रमुख प्रमुख प्रशासकीय अधिकृत विभिन्न सरकारी कार्यालयका प्रमुख संघ संस्थाका प्रतिनिधि राजनैतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो। करिब 3 चलेको औपचारिक कार्यक्रममा वाग्ले र न्याउपानी एउटै मञ्चमा बसे पनि उहाँहरूबीच एकपटक पनि प्रत्यक्ष संवाद भएको देखिएन। उहाँहरूले एकअर्कातर्फ फर्किएर कुरा गरेको वा सामान्य अभिवादन समेत गरेको नदेखेपछि कार्यक्रममा सहभागीहरूबीच यस विषयले चर्चा पाएको थियो। कार्यक्रम सकेपछि सांसद न्याउपाने पहिले नै उठेर बाहिरिनु भएको थियो। उहाँ बाहिरिँदा प्रमुख अतिथि वाग्ले मञ्चमै रहनु भएको थियो। न्याउपानेले वाग्लेसँग विदाई वा हात मिलाएको दृश्य समेत देखिएन। केही समयपछि वाग्ले पनि कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो। जिल्ला बजार अनुगमन टोली तनहुँले चालू आर्थिक वर्ष 2083/84 बजार अनुगमनलाई नियमित र व्यवस्थित बनाउने भएको छ। टोलीले हरेक महिना एकपटक बैठक बस्ने तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो। जिल्ला क्वारेन्टाइन सेवा कार्यालयमा बुधबार एकीकृत सेवा कार्यालयका प्रमुख एवं अनुगमन समिति संयोजक ईश्वरी प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले तनहुँ उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायीले आफ्नो पसलमा फ्लेक्स प्रिन्ट मार्फत मूल्य सूची अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउन संघलाई अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै प्रत्येक फर्मले अनिवार्य रूपमा बिल बीजक जारी गर्नुपर्ने, उत्पादन ढुवानी तथा भण्डारणमा न्यूनतम गुणस्तर कायम गर्नुपर्ने र गुणस्तरमा कैफियत भेटिए तत्काल जरिवाना गर्ने निर्णय गरिएको छ। अनुगमन टोलीले अब नियमित बजारसँग हाट बजार, पर्यटकीय तथा धार्मिक स्थल, राजमार्ग आसपासका पसल, सरकारी कार्यालय तथा अस्पतालका क्यान्टिन र विद्यालयका दिवा खाजालाई समेत अनुगमनको दायरामा ल्याउने भएको छ। प्रेस हाउस र किमा बनाउने फर्म वा पसल एउटै स्थानमा नराखी छुट्टै छुट्टै सञ्चालन गर्न पनि व्यवसायलाई अनुरोध गर्ने निर्णय भएको छ। बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की, भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रबिनसन अधिकारी, खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ, कृषि कार्यालयका सुरज गौरी लगायत सरकारवाला निकायका प्रमुख तथा अप्रतिनिधिको उपस्थिति रहेको थियो। अर्थमन्त्री वाग्लेले तनहुँको पर्यटकै नगरी बन्दीपुरमा जीप सफारी गर्नुभएको छ। बन्दीपुरको प्राकृतिक सौन्दर्य पर्यटन तथा पर्यटकीय गतिविधिबारे जानकारी लिन उहाँ जीप सफारीमा सहभागी हुनुभएको हो। सफारीका क्रममा उहाँले बन्दीपुरका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नुभएको थियो। बन्दीपुरको पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास तथा पर्यटकीय गतिविधिलाई थप व्यवस्थित बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको जनाइएको छ। बन्दीपुरमा जीप सफारी लगायतका नयाँ पर्यटकीय गतिविधिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा पनि गर्नुभएको छ। तनहुँमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि द्रुत प्रतिकारक टोली गठन गरिएको छ। जिल्लामा ग्यासको आपूर्ति तथा वितरणलाई व्यवस्थित बनाउन र उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था सुनिश्चित गर्न टोली गठन गरिएको हो। टोलीले ग्यास वितरणको अवस्था आपूर्ति तथा बिक्री वितरण प्रक्रियाको अनुगमन गर्नेछ। साथै ग्यासको कालो बजारी तथा अनियमितता हुन नदिन आवश्यक निगरानी र कार्यवाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछ। ग्यास वितरणमा देखिएको समस्या तत्काल पहिचान गरी समाधान गर्न टोलीले सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ। पोखरा महानगरपालिका 9 नम्बर ओडा कार्यालय बसपार्क क्षेत्रका 116 अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गर्दै 7 दिनभित्र दावी विरोध गर्न आह्वान गरेको छ। भूमि समस्या समाधान आयोगको कार्यविधि अनुसार ओडाले साउन 28 गते सूचना जारी गरी ती व्यक्तिहरूको नामावली बाहिर ल्याएको हो। बसपार्कको सार्वजनिक जग्गामा कम्तीमा 10 वर्षदेखि बसोबास गरिरहेका र सरकारी आवास सुविधा नपाएका व्यक्तिहरूले जग्गा प्राप्तिका लागि निवेदन दिएका थिए। सार्वजनिक गरिएको यो विवरणमा कुनै त्रुटि भएमा वा दावी विरोध गर्नुपर्ने भएमा भदौ 3 गतेसम्म ओडा कार्यालयमा प्रमाणसहित निवेदन दिन सूचित गरिएको छ। महानगरले यसअघि साउन 2 गते 574 परिवार समितिको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। उक्त नामावलीमा चित्त नबुझेका वा विवरण सच्याउन चाहनेका लागि दिएको समयभित्र महानगरमा थप 146 निवेदन परेका छन्। अहिले भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरकारवालासँग यी निवेदन छलफल भइरहेको महानगरले जनाएको छ। देशकै लामो फराकिलो र नयाँ नारायणघर बुटल सड़क खण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ। सड़क आयोजनाका लागि अनुसार झण्डै 93% काम सम्पन्न भइसकेको छ। अहिले सड़कमा रंग रोगन गर्ने बिरूवा र दुबो रोप्ने जेब्रा क्रसिङ बनाउने तथा गति सीमा स्पीड लिमिट का बोर्ड राख्ने काम भइरहेको छ। जंगल क्षेत्रमा सवारी साधनको गति प्रति घण्टा अधिकतम 40 किलोमिटर तोकिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र समुदायिक वन तथा घन जंगल रहेको क्षेत्रमा 40 किलोमिटर भन्दा बढ़ी गतिमा सवारी साधन चलाउन पाइँदैन। त्यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा राइडर गन सवारी साधनको गति मापन गर्ने यन्त्र मार्फत सवारी साधनको गति नियमन गर्दै आएको छ। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोग्नु परेको पीड़ाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरमा दबाव सिर्जना गर्न मुस्ताङको घरपचुङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन गर्ने भएको छ। आगामी भदौ 30 र 31 गते सदरमुकाम जुमसुम माउ हुने सम्मेलनमा 753 स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराउने तयारी गरिएको छ। गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी संघीय प्रदेश तथा स्थानीय सरकारले नीति कार्यक्रम र बजेटमा जलवायु परिवर्तनलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने बताउनुभएको छ। अध्यक्ष लालचन्दले जलवायु परिवर्तनका कारण मुस्ताङमा बाढ़ी पहिरो कृषि पशुपालन तथा समग्र जिल्लाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो क्षति भोग्नु परेको बताउँदै देशभरका सबै स्थानीय तहको साझा धारणा बनाउने गरी सम्मेलन आयोजना गर्न लागेको बताउनु भएको छ। गोर्खा जिल्लामा पछिल्ला केही दिन यता खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। गोर्खा सदरमुकामा ग्यास सिलिण्डर सहज रूपमा नपाएपछि विगत एक सातादेखि सर्वसाधारण उपभोक्ता समस्यामा परेका छन्। गोर्खा सदरमुकाममा अहिले खाना पकाउने ग्यासको हाहाकार नै भएको छ। दैनिक उपभोगका लागि ग्यास आवश्यक पर्ने भएकाले बजारका प्रत्येक घरधुरीदेखि होटल व्यवसायी समेत प्रभावित भएका ठूलो होटल व्यवसायी विष्णु प्रसाद तिमल सिन्हाले बताउनु भएको छ। गोर्खा सदरमुकाम तथा मुख्य बजार आसपासका क्षेत्रमा रहेका ग्यास डिपो र पसलमा ग्यास सकिएको भन्दै उपभोक्तालाई फर्काउने गरिएको गोर्खा सदरमुकाममा कोठा भाडामा लिएर बस्ने उमेश नेपालीले बताउनु भएको छ। बजारका कतिपय स्थानमा समेत मात्रामा ग्यास उपलब्ध भए पनि उपभोक्ता घण्टौं लाइन बस्दा समेत रित्तो हात फर्किनु पर्दा विद्यालय जाने बालबालिका समेत प्रभावित भएको गोर्खा नगरपालिका शाखा स्थानीय रामबहादुर बस्तेलले बताउनु भएको छ। वहाँ सात दिनदेखि दाउरामा खाना पकाउन बाध्य भएको बताउनु भएको छ। गोर्खा सदरमुकाममा कोठा भाडामा लिएर बस्ने अर्का युवा युनिक गुरूङले पनि एक सातादेखि ग्यास पाउनु भएको छैन। ग्यास पसलमा लगातार सात दिनसम्म धाउँदा पनि ग्यास नपाएपछि साथीभाइको घरमा गएर खाना खान बाध्य हुनु परेको उहाँले बताउनु भएको छ। गोर्खा बजारका ग्यास व्यवसायी हरिकृष्ण श्रेष्ठका अनुसार दुवानी तथा आपूर्तिमा ढिलाइ हुनुका साथै गाड़ीबाट गोदाममा ग्यास राख्न नपाउँदै उपभोक्ताले लैजाने गरेका छन्। हामीसँग माग धेरै छ तर आपूर्ति असाध्यै कम आएको छ, त्यसैले सबैलाई ग्यास दिन सकिएको छैन उहाँले भन्नुभएको छ। यसैबीच उपभोक्ताले ग्यासको नियमित आपूर्ति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। बजारमा कृत्रिम अभाव भएको हो वा आपूर्ति नै कम भएको हो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय गोर्खाले अनुगमन गर्दा ग्यास गोदाममा खाली सिलिण्डर मात्रै भेटिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय गोर्खाले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। ग्यास उद्योग र वितरक सँग समन्वय गरी छिट्टै आपूर्ति सहज बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भएको छ। सुसंग कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू भएको छ। बेनी जोमसोम कोर्ला सड़क आयोजनाले रू 28 करोड़ 87 लाखमा सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। विक्रमसम्म 2084 साल असर 24 गतिसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुविदीले जानकारी दिनुभएको छ। आयोजनाले जोमसोम कोर्ला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालोपत्री पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ। उक्त खण्डको लागत रु 2 अर्ब रहेको छ। पूर्वाधार विकास कार्यालय संघले आर्थिक वर्ष 2082-83 54.64% वित्तीय प्रगति गरेको छ। कार्यालयले 1,09,81,083 रूपियाँ बजेट मध्ये 59,56,71,780 रूपियाँ खर्च गरेको हो। कार्यालय प्रमुख गुरू दत्त अधिकारीका अनुसार प्रदेशका 116 र संघका 5 गरी 121 योजना मध्ये 61 काम सम्पन्न भएको छ। 53 योजना निर्माणधीन छन् भने 7 योजनाको काम हुन सकेको छैन। अघिल्लो आर्थिक वर्षबाट 52 योजना यस आर्थिक वर्षमा निर्माणधीन अवस्थामा आएका थिए। ती योजनामा माग अनुसारको 75% मात्रै बजेट प्राप्त भएको बताउँदै अधिकारीले केही योजनामा बजेट रकमान्तर गरेर 12 योजना सम्पन्न गरिएको जानकारी दिनुभएको छ। हलको एक कुनामा अवस्था यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारा हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेटिने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्रि।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: तिमी कहाँ जान लागे कि?
2: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
1: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
1: 97090-34335।
4: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850607268।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मोटुर, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, प्रफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
13: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
15: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
15: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
16: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
15: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त।
17: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर।
19: कहाँ जाने?
20: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
19: अनि बीचमा नझर्ने?
20: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छापदी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल श्रावण महिनाको 29 गति बिहीबार, 29 गति आज शुक्रबार, साउन कृष्ण पक्षको द्वितीय तिथि, सन् 2026 अगस्त 14 तारीक, नेपाल सम्बत 1146, रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। सरकार र लघुवित्त पीड़ित बीचमा सात बुधे सहमति, काठमाण्डु केन्द्रित आन्दोलन स्थगित, अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्न नपर्ने। एमबीबीएस र बीडीएस सीट नबढ़ेको भन्दै आवश्यक चिकित्सकहरूको निर्वाह भत्ता रोक्ने, निजी मेडिकल कलेजहरूको चेतावनी, सरकार र डाक्टर गोविन्द केसी बीचको सहमतिले निजी शिक्षण संस्थामा सीट वृद्धि गर्ने प्रक्रिया तत्कालका लागि रोक्का। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा पदबाट राजीनामा, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। पत्रकार किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाण्डौद्वारा अनुसन्धानका लागि 3 दिनको म्याद थपको अनुमति, श्रेष्ठलाई वैयक्तिक गोपनीयताको हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीको भनाई, रिहाईको माग गर्दै पत्रकारसँग सम्बन्धित संघ संस्थाहरू आन्दोलित। पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति अन्तर्राष्ट्रिय प्रेस काउन्सिलको विरोध, तत्काल रिहा गर्न माग, नेपालकै आमदानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको अर्थमन्त्री स्वर्णिम वाग्लेको दावी। सर्वोच्च अदालतद्वारा ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईसँग लिखित जवाफ माग। 5 महिनाको विदेश बसाई पछाडि शेरबहादुर देउवा स्वदेश फिर्ता, नेता बनेर नभई यस महान राष्ट्रको आजीवन बनेर फर्किएको दावी, देउवाको राजनीतिक योगदानको सम्मान गर्दै कांग्रेसले खोज्यो अभिभावकीय भूमिका। नेकपा एमाले र नेकपा मिले पनि गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन कठिन, हालको गठबन्धन कायम राख्ने पक्षमा कांग्रेस र एमालेका सांसदहरू रहे पनि केन्द्रको निर्णय निर्णायक बन्ने। 2 दिने सार्वजनिक विदाको व्यवस्था तत्काल पुनर अवलोकन नहुने, 2 दिने विदाले आन्तरिक पर्यटन प्रवर्धन र अर्थतन्त्र चलायमान बनेको सरकारको दावी। प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी, अन्तर्राष्ट्रिय कानून र सन्धि सम्झौताको उल्लंघन गरेको आरोप। सार्वजनिक लेखा समितिमा सत्तारूढ़ दलका सांसदहरूबाट प्रदर्शन गरिएको अमर्यादित र असंसदीय व्यवहारप्रति कांग्रेसको आपत्ति, आफ्ना सांसदहरूलाई संसद र संसदीय समितिको उच्च मर्यादा जोगाउँदै उत्तरदायी भूमिका निर्वाह गर्न निर्देशन। रोल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना अझै बेपत्ता। दोर्फिर्दीमा महिलाहरूलाई आत्मनिर्भर बनाउन 3 दिने गलैचा बुन्ने तालिम शुरू, रासोपा शुक्ला गण्डकीका नेता र कार्यकर्ताद्वारा भानुभक्त बहुमुखी क्याम्पस परिसरको सरसफाई। हुलाक मार्फत करिब 10,000 जनाले घर दैलोमा नै सेवा प्राप्त गरेको सरकारको दावी। यस वर्ष गण्डकी प्रदेशका 9 वटा जिल्लामा डेंगूको संक्रमण पुष्टि, तनहुँमा मात्रै 64 जनामा संक्रमण। पोखरा बस पार्क व्यवस्थापन प्रक्रिया अगाडि बढ़्यो, 116 अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक। जापानिज इन्सेफ्लाइटिसबाट 13 जनाको मृत्यु, बाल बालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा। शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको वृहत र एकता हुने, नेता प्रकाश चरण महतको दावी। खाना पकाउने ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गर्न राष्ट्रिय सभाको आग्रह, सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन। स्वास्थ्यमा सुधार हुँदै गएको र तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने एमाले नेता जगन्नाथ थपलियाको भनाई। कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्वपूर्ण हुने, परराष्ट्र मन्त्री सुशील खनालको दावी। 40 वर्षदेखिको उद्योग बक्यौता उठ्न थाले, 51 करोड़ भन्दा बढ़ी असूल, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न 3 दिनको अनुमति। कोशी प्रदेश सभाको बैठक भदौको 3 गते बस्ने, रोल्पा पहिरोमा परेर मृत्यु हुनेको संख्या बढ़दै, बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाई। भक्तपुरमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी झुन्डिएको अवस्थामा मृत फेला, कागबेनी छुसाङ सड़क निर्माण शुरू, काली गण्डकी करिडोर 1.5 दशकमा 6 किलोमिटर मात्रै सम्पन्न। खानेपानी व्यवस्थापन बोर्डद्वारा 1,55,00,000 बक्यौता असूल, 1 महिनासम्म मनाइने गुलाब पर्व हिजोबाट शुरू। कोलम्बियामा भूकम्पबाट 265 जनाको मृत्यु, 500 जना अझै बेपत्ता, बेलायतको क्लाङटोनमा उपनिर्वाचन हुने, नाइजल फराजको अग्नि परीक्षा हुने विश्वास। श्रीलंकामा 9 जना भारतीय माझी पक्राउ, हडमुज पूर्ण रूपमा नखुलेको इरानको दावी। टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, 2 जना सैनिकको मृत्यु। इण्डोनेसियामा यात्रुवाहक डुंगामा आगलागी भए हुँदा 1 जनाको मृत्यु, 211 जनाको उद्धार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा विश्व कीर्तिमान कायम, दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थलमा घोषित। दशौं राष्ट्रिय खेलकुद मंगसिरको 16 गतेदेखि सुर्खेतमा हुने, सहभागी हुने नेपाली खेलाड़ी र अफिसियलहरूको नामावली अनुमोदन। र पहिलो टेस्टमा बंगलादेशद्वारा अस्ट्रेलिया 198 रनले पराजित। अवस्था यिनै खबरहरू सँगसँगै आजका लागि धोरबाराही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ, हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिँदै गर्नुहोला। 7 बजे हामी विस्तृत समाचारसहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
5: X103.8 अंतर्मन को आवाज। भदौ एक गते देखि आठ गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी गीती नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
8: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
9: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510888461 र सिजन गुरुङ 97045940900
2: सधैँ यही आउँदो साउन 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
3: र 98678687

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852338073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
4: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091905630 र 9746786081।

0: खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: फेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
0: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
2: ए तिमी कहाँ जान लागे कि?
3: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
2: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
3: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
2: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
3: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
4: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
5: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
6: 97090 34335।
7: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
11: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 29 गते शुक्रबार, साउन कृष्ण पक्षको द्वितीय तिथि, सन् 2026 अगस्त 14 तारीख। सुन र चाँदीका आधुनिक आकर्षण गरगहना बनाउनु परेमा धुलेगौड़ामा रेडियो ढोरबारा रहेको भवनभन्दा केही घर तल अवस्थित जयशिव सुनचाँदी पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।

무엇이다. सबैभन्दा पहिले मेष राशि तपाईको आजको दिन सामान्य रहनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। पठन पाठनमा रुचि बढ्नेछ। आफन्तबाट धोका हुने जोखिम रहेको छ। वृष राशि आज जोगिएर काम गर्नुपर्ने दिन रहेको छ। शरीरमा रोग बढ्नेछ। असहयोग गर्नेहरू बढ्नेछन्। एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। मिथुन राशि तपाईको आजको दिन राम्रो रहनेछ। मान सम्मान प्राप्त हुने दिन रहेको छ। आफूभन्दा ठूलासँगको भेटले मन खुशी हुनेछ। रोगबाट मुक्त हुने योग रहेको छ। आफूले आमदानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ। आज पारिवारिक मेलमिलाप हुनेछ। कर्कट राशि धनलक्ष्मी योग परेको छ। आज आमदानीका स्रोत भेटिनेछन्। मिष्ठान्न भोजन मिल्नेछ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको शुरूआत गरेमा दैनिकी सहज बन्नेछ। राशि तपाईको आजको दिन सामान्य रहनेछ। आज खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले ख्याल गर्नुपर्नेछ। संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल रहनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ। कन्या राशि आज काम बढ्ने दिन रहेको छ। प्रियजनसँगको भेटले मन प्रसन्न हुनेछ। सम्पत्ति आर्जन गर्ने क्रममा आफूभन्दा ठूलासँग तर्क नगर्नु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। तुला राशि परिवारभित्र भन्दा बाहिरका साथीले तपाईँको प्रशंसा गर्नेछन्। परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा तपाईँमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ। वृश्चिक राशि तपाईको बोलीको प्रभावले ठूलो काम बढ्नेछ। मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ। अवसरलाई सदुपयोग गर्दा फाइदा हुनेछ। एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ। धनु राशि तपाईको आजको दिन सामान्य रहनेछ। पुराना साथीसँगको भेटले तपाईको महत्वपूर्ण काम बढ्नेछ। दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। मकर राशि नयाँ खबर सुन्न पाइनेछ। कतै घुम्न जाने योजना पनि बढ्न सक्नेछ। दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परीक्षाको प्रतीक्षामा भए नतिजा आफ्नो पक्षमा आउनेछ। परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ। कुम्भ राशि तपाईँको आजको दिन सामान्य रहनेछ। संचित धन खर्च हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवार र बन्धुको साथमा काम बढ्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठूलो दशा टर्नेछ। अन्तिममा मीन राशि तपाईको आजको दिन राम्रो रहनेछ। आमदानी बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। आदरणीय श्रोतावृन्द आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।